0: FM 90
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक यस्तो छ, पवित्र आत्माले सल्लाह यसरी। योनाको पुस्तक 14:16 यसरी भनिएको छ, उहाँ सल्लाहकार हुनुहुन्छ र उहाँले सल्लाह दिनुहुन्छ। यस खण्डलाई म पढ्दिन्दछु। यहाँ यसरी लेखेको छ, र म पितासँग विन्ती गर्नेछु, यो भनाई प्रभु येशूको हो, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। उहाँ सल्लाहकार जो त्रिएक परमेश्वरको तेस्रो शिर पवित्र आत्मा परमेश्वर पेन्टिकोस्टको दिनमा उहाँ धरतीमा झर्नुभयो, सधैँ हामीसँगै बसोबास गर्नको लागि उहाँ तल झर्नुभयो र उहाँ हामी भित्र बास गर्नुहुन्छ र उहाँले हामीलाई सल्लाह दिने काम गर्नुहुन्छ। कतिलाई यस्तो लाग्ला, उहाँले कसरी हामीलाई सल्लाह दिनुहुन्छ भन्ने जिज्ञासा हुन सक्ला भन्ने हिसाबमा नै आजको वचन तयार गरिएको छ। उहाँले सल्लाह दिनुहुँदाखेरि चाहिँ हामीले पाप गर्छ कि, यानि पापमा दुष्ट आत्माले फसौला कि भनिकन पाप सम्बन्धी उहाँले हामीलाई होसियार सावधानी गर्नुहुन्छ। उदाहरणको लागि पवित्र बाइबलमा धेरै ठाउँहरूमा उहाँले पाप सम्बन्धी होसियारी गराउनुहुन्छ, चेतावनी दिनुहुन्छ भनिकन त्यहाँ भनिएको छ। भने एकजना साथीले मलाई भन्दै हुनुहुन्थ्यो, उहाँले एकजना केटी मानिस मन पराउनु भयो, उहाँ अविवाहित हुनुहुन्थ्यो, सिंगल हुनुहुन्थ्यो। उहाँले एकजना केटी मानिस मन पराउनु भयो, उहाँ पनि प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरेकै व्यक्ति हुनुहुन्थ्यो र त्यो केटी मानिसले पनि उहाँ प्रति जिज्ञासा राख्नुभयो, यानि इन्ट्रेस्ट राख्नुभयो र उहाँहरूको बीचमा भेटघाट गफ गाफ आदि इत्यादि हुन शुरू गर्यो। तर उहाँको हृदयमा चाहिँ कता कता अशान्ति भइ नै राख्यो र हृदयमा उहाँको अशान्ति भइ नै राख्यो र पवित्र आत्मा परमेश्वरले यो केटी मानिस मेरो इच्छा अनुसारको होइन, तिम्रो लागि भन्न चाहिँ त्यो चेतावनी उहाँलाई दिनै राख्नु भएको भनिकन उहाँले भन्नुभयो। तरै पनि त्यो केटी मानिस उहाँले साह्रै मन पराउनु भएको कारणले गर्दाखेरि उहाँले पवित्र आत्मा परमेश्वरले दिनुभएको चेतावनीलाई नमान्नु भएर, इन्कार गर्नु भएर त्यो केटीसँग उहाँले प्रेममा रहि नै राख्नुभयो र पछि गएर विवाह पनि गर्नुभयो र उहाँले मलाई भन्नुभयो, तर उहाँहरूको वैवाहिक जीवन राम्रो हुन सकेन र केटी मानिसको इच्छा अर्कै थियो र उहाँको इच्छा अर्कै भयो र उहाँहरू राम्रोसँगले जिन्दगी चलाउन सक्नु भएन। पवित्र आत्मा परमेश्वरले जो मलाई चेतावनी दिनुभएको थियो त्यो अनुसार मैले नमानेकोले गर्दाखेरि म अहिले दुःखमा परे भनिकन उहाँले त्यस प्रकारले मलाई सोधिराख्नु भएको। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, मैले दिने सल्लाहहरूमा चाहिँ उहाँलाई अब जो वेदीमा गरिएको विवाहमा चाहिँ कि शरीर मरे पछाडि मात्र मृत्युले बाहेक अरूले छुटाउन सक्दैन, कि आत्मा मरेर कि उहाँले व्यभिचार गरेको हुनुपर्छ, कि तपाईँले व्यभिचार गरिएको खण्डमा मात्र छुट्न सकिन्छ, तर तपाईँले व्यभिचार गर्नुभयो भने पनि तपाईँले बिहा गर्न मिल्दैन भन्ने चाहिँ त्यो प्रकारले मैले उहाँलाई सल्लाह दिएको थिएँ। त्यसले गर्दाखेरि यस प्रकारले जब पवित्र आत्मा परमेश्वरले हामीलाई सल्लाह दिनुहुन्छ, हरेकै हाम्रो जिन्दगीको बाटोमा, हाम्रो जिन्दगीको गोरेटोमा सल्लाह दिनुहुन्छ र मैले अब तपाईँले प्रार्थना सहित आफ्नो जिन्दगी उहाँसँगै लिएर जानै पर्छ, एक क्रिश्चियन हुनुभएको नातामा हरेक दिन क्षमा दिनुहुँदै त्यो प्रकारको जिन्दगी लिएर जानै पर्छ भने चाहिँ मैले त्यसरी उहाँलाई सल्लाह दिएको थिएँ। र पवित्र आत्मा परमेश्वरले पापको विरुद्धमा, यानि परमेश्वरको इच्छा नभएका कुराहरूको विरुद्धमा चाहिँ यसरी सल्लाह दिनुहुन्छ, उहाँलाई शान्ति र अशान्तिबाट त्यसरी पवित्र आत्मा परमेश्वरले सल्लाह दिनुभयो। परमेश्वरको बालकले मान्नु भएन, अहिले त्यहाँ दुईजनाकै जिन्दगी, परमेश्वरको छोरी परमेश्वरको छोरा दुवैजना परमेश्वरको इच्छाको बाहिर रहेर बिहा गरेको जस्तो भएकोले गर्दाखेरि उहाँलाई जिन्दगी चलाउनको लागि गाह्रो भयो। र प्रियहरू, पवित्र आत्मा परमेश्वर सल्लाहकार हुनुहुन्छ, उहाँले तपाईँ र मेरो भलाइको लागि उहाँले सल्लाह दिनुहुन्छ। र एक पटकको कुरा मलाई याद छ, एउटा काठमाडौँको पुतल सड़कको बाटोकै छेउमा भएको एउटा पसल दोकान चाहिँ मलाई एकजना साथीले अहिले पैसा दिनु पर्दैन, यो तपाईँले लिनुहोस् र बिस्तारै त्यो पसल चलाउँदै लानुहोस् र पैसा फर्काउनुहोस् भनिकन, एकदमै चोककै पसल, एकदमै अगाडि बाटोकै अगाडि भएको पसल त्यसरी उहाँले मलाई दिन आउनुभयो। त्यो पसल कस्मेटिकको पसल थियो, मैले एउटा मौका सम्झे, पैसा नभएको मान्छेलाई यसरी विश्वास गर्नुभयो भन्ने हिसाबमा मौका सम्झे, तर मेरो हृदय भित्र चाहिँ शान्ति थिएन, पवित्र आत्मा परमेश्वरले हुँदैन हुँदैन भनिराख्नु भएको थियो। जब पसलको विषयमा कुराकानी गर्न थाले कि अशान्तिभित्र भइनिहाल्थ्यो। तर पनि पवित्र आत्माको भनाइलाई नमानेर म त्यो पसल लिनको लागि एक बेलुकी गएँ। जाँदाखेरि मेरो एकजना नजिकको ज्वाइँ पर्न हुने नातेदार हुनुहुन्थ्यो। उहाँले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास त गर्नुभएको थिएन, तर उहाँ व्यापारी हुनुहुन्थ्यो। उहाँलाई पनि मैले बोलाएँ र हामीले पसल जिम्मा लिन शुरू गर्यौं। पसलको त्यो सामानहरू गन्ती गर्दै लिस्ट बनाउँदै जाँदै गरेको अवस्थामा त्यो पसल दिनुहुने मेरो साथीलाई चाहिँ टोयलेट लाग्यो र उहाँ टोयलेट जानुभएको बेलामा उहाँले मलाई भन्नुभयो, दाई यो पसलमा तपाईँ फस्नुहुन्छ, यो पसल तपाईँले नलिनुहोस् भनेर चाहिँ उहाँले भन्नुभए पछाडि त्यसो के गर्ने भनेर चाहिँ मैले भने, त्यस उहाँलाई हुँदैन भन्नुहोस्, लि त सकिएको छैन भनेर चाहिँ उहाँले भन्नुभएपछि उहाँ टोयलेटबाट फर्केर आउनु भएपछि मैले बडा नम्रतापूर्वक उहाँ साथीलाई भने, माफ गर्नुहोस्, मेरो हृदयमा पवित्र आत्मा परमेश्वरले अशान्ति हाल्नु भएको थियो। म व्यापारी होइन, म त यता शिक्षक काम गरेर हिँडिराखेको व्यक्ति हुँ, त्यसले गर्दाखेरि मलाई कता कता अशान्ति छ यो पसल लिनको लागि। मलाई दिँदै गर्नुभएको साथी पनि विश्वासी नै हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि उहाँले भन्नुभयो तपाईँमा अशान्ति छ भने त नलिनुहोस् भनेर पनि उहाँले फ्याटै भन्नुभयो। अनि मैले पसल लिएन। र यहाँ पवित्र आत्मा परमेश्वरले जो अशान्ति मेरो हृदयमा हालिदिनु भयो त्यो एउटा ठूलो आर्थिक जोखिम आर्थिक एक्सिडेन्टबाट उहाँले मलाई बचाउनु भयो। र पवित्र आत्मा परमेश्वर हामी भित्र हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर अघि मैले पढेको जो खण्ड छ योना पुस्तक 14:16 उहाँ हाम्रो सल्लाहकार हुनुहुन्छ र उहाँले हामीलाई समय समयमा हामीले सुन्न चाह्यौं भने हृदयभित्रबाट उहाँ हामीसँगै बास गर्नुहुन्छ, तपाईँसँगै बस्नुहुन्छ, तपाईँलाई उहाँले धेरै वास्ता गर्नुहुन्छ, तपाईँसँगै उहाँ बास गरिराख्नु भएको छ र तपाईँसँग उहाँ बोल्न चाहनुहुन्छ र आत्माको आवाजलाई त्यो शान्त समयमा तपाईँले सुन्न कोसिस गर्नुभएको खण्डमा उहाँले तपाईँको जिन्दगी चलाउने कुराहरू सम्बन्धी उहाँले सल्लाह दिन चाहनुहुन्छ र यस प्रकारले मलाई पवित्र आत्मा परमेश्वरले सल्लाह दिनुभयो र मलाई त्यो ठूलो आर्थिक एक्सिडेन्ट आर्थिक दुर्घटनाबाट उहाँले बचाउनु भयो। र मैले पवित्र बाइबलको प्रेरितको पुस्तक 16:6-7 पदमा अध्ययन गर्दाखेरि पावल प्रेरित र परमेश्वरका अन्य जनहरूलाई पवित्र आत्मा परमेश्वरले कति ठाउँमा नजानु भनिकन निषेध गर्नुभएको यानि सल्लाह दिनुभएको यस खण्डमा मैले स्पष्ट पाएको छु र यो पवित्र बाइबलमै लेखिएको छ। यो खण्ड म पढ्दिन्छु। पवित्र आत्माबाट एसियामा प्रचार गर्न मनाई भएकोले तिनीहरूलाई फ्रिगिया र गलतियाका इलाका भएर गए। माइसियाको साँधमा आएपछि तिनीहरूले बेथनिया तर्फ जाने विचार गरे, तर येशूको आत्माले तिनीहरूलाई जान दिनु भएन। यहाँ पौल प्रेरित र अन्य परमेश्वरका जनहरूलाई यहाँ जहाँ जहाँ उहाँहरूले पहिलो कुरा त एसियामा प्रचार नगर्नु भनेर मनाइ नै गर्नुभयो, दोस्रो कुरा चाहिँ उहाँहरूले बेथनिया तर्फ जाने इच्छा गर्नुभएको थियो, विचार गर्नुभएको थियो नजानु भनेपछि पवित्र आत्मा परमेश्वरले यसरी सल्लाह दिनुभयो भनिकन यहाँ स्पष्ट गरिएको छ। र पवित्र आत्मा परमेश्वर सल्लाहकार हुनुहुन्छ। पवित्र आत्मा परमेश्वर तपाईँसँगै बास गरिराख्नु भएको छ र तपाईँले उहाँको आत्माको आवाजलाई शान्त समयमा सुन्ने कोसिस गर्नुभयो। आत्मामा हुनुभयो भने उहाँले तपाईँलाई धमाधम सल्लाह दिन शुरू गर्नुहुन्छ। तर हामी ज्यादा यो संसारकै हल्लामा हाम्रो कान लगाउँदछौँ र हामीले पवित्र आत्मा परमेश्वरको सल्लाहलाई इन्कार गरेको कारणले गर्दा हामी धोकामा पनि पर्दछौँ। तर पवित्र आत्मा परमेश्वरले यस प्रकारले तपाईँ र मलाई सल्लाह दिनुहुन्छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: येशू ख्रीष्टको नाममा जय मसीह सबैजनालाई। मेरो नाम बिनिता खत्री हो अनि हामी चाहिँ पहिला त अब हामी हिन्दू परिवारकै हो। हामीले प्रभु पाएको अहिले लगभग 14 वर्ष जति भयो। प्रभु पाउनुको कारण चाहिँ मेरो श्रीमान एकदमै बिरामी हुनुभयो, धेरै बिरामी हुनुभयो। हामीले धेरै डाक्टरहरू लायौं अनि डाक्टरहरू मात्रै नभएर हामीले धेरै धामी झाँक्रीहरू लायौं, माताहरू लायौं, कति धेरै मेरो चामल र मेरो पैसा त त्यो धामी र माताले यति धेरै लग्यौं। हामीले उहाँलाई दियौं है, अनि त्यसपछि त्यति गर्दा पनि भएन। जब उहाँहरूसँग गयो अनि उहाँहरूले 1200 त्यो फूल फलेदोहरू अनि फलफूलहरू अनि त्यो धूपहरू के सामानहरू माग्नुहुन्छ, अनि हामीले लाँदै दिँदै गर्यौं, ओहो अब यहाँ चाहिँ निको हुन्छ होला, अब यहाँ उसले चाहिँ निको पार्छ होला भन्दै हामी आश राखेर गयौं। तर त्यो धामी झाँक्रीले कहिल्यै पनि विश्व 19 बनाएन। अनि त्यसपछि डाक्टर कहाँ गयो, डाक्टरले पनि के रोग देखाउँदैन, अनि नदेखाउँदा एक दिन रोग पत्ता लाग्यो, अनि उहाँको शरीरमा चाहिँ धेरै रोगहरू थियो, अनि एक दिन रोग पत्ता लाग्दाखेरि चाहिँ दुइटै किडनी ड्यामेज भएको छ भनेर चाहिँ त्यो पत्ता लाग्यो। अनि त्यसपछि हामीले लगभग 8 महिना जस्तो चाहिँ हामीले हस्पिटल कहिले कुन हस्पिटल हामीले हस्पिटल फेरि उहाँलाई लाने गर्यौं। अनि सबैभन्दा सुरुमा त हामीले उहाँलाई डोराएर ट्याक्सीमा हाल्न सकुन्जेलसम्म त हामीले बाहिरकै हस्पिटलमा राख्यौं, अनि पछि हामीले फेरि एक दिन छाउनी हस्पिटलमा हामीले लगेर अनि राख्यौं। अनि छाउनी हस्पिटलले चाहिँ बल्ल दुइटै मृगौला अनि ड्यामेज भएको छ भनेर चाहिँ अनिखेर उहाँले बताइदिनु भयो। अनि बताइदिनु भएपछि उहाँलाई चाहिँ अनि खानाहरू पनि खान मिल्थेन, पाइपबाट त्यो अलिअलि त्यो झोल कुराहरू मात्रै खुवाउनु पर्थ्यो, औषधिहरू पनि सबै पाइपबाटै खुवाउनु पर्थ्यो। अनि जब म भेट्न जान्थे, म भेट्न गएपछि झन् उहाँलाई बिमारले चाप्दै जान्थ्यो, अनि फेरि म त्यहाँबाट हस्पिटलबाट हिँडेपछि बरु अलिकता कम हुने, अनि त्यो चाहिँ सबै दुष्टले गरेको काम रहेछ, डाक्टरको बिमार रहेनछ, त्यो दुष्टले गरेको काम भएको हुनाले चाहिँ डाक्टरको औषधि धेरै खाँदा दुइटै किडनी ड्यामेज भएको रहेछ। अनि त्यसपछि एक दिन हस्पिटलले पनि निकालिदिनु भयो, अनि घरमै लगेर राख्नुहोस्, घरमै राखेपछि बरु अलिकति राम्रो हुन सक्छ, अब सम्भव छैन भनेर हस्पिटलले निकालिदिनु भयो। अनि निकालिदिइसक्नु भएपछि चाहिँ हामीले कोठामा ल्याएर राखेको थियौं, अनि त्यहाँ कोठामा राख्दै जाँदाखेरि चाहिँ एक दिन घाम ताप्न त्यहाँ बाहिर बस्ने बेलामा एकजना हाम्रो छिमेकी दिदी हुनुहुँदो रहेछ, उहाँ विश्वासी हुनुहुन्छ भन्ने मलाई थाहा पनि थिएन। पहिला त म विश्वासी भनेपछि एकदमै घृणा गर्थे, म त एकदमै धेरै पूजा पाठ गर्ने, म त धेरै देवी देवताहरूलाई मान्ने, अनि एकदमै धेरै व्रतहरू बस्ने धेरै गर्थे, म हप्तामा कति दिन व्रत बस्ने, म एकादशीको व्रत बस्ने, सोमबारको व्रत बस्ने, मंगलबारको व्रत बस्ने, फेरि शुक्रबार पनि व्रत बस्ने, फेरि शनिबार पनि, परिवारमा शान्ति हुन्छ, पिपललाई पानी चढाउने भनेर म धेरै पूजा पाठहरू गर्थे, अनि मेरो घरमा धेरै मूर्ति पूजा गर्नेहरू पनि थियो धेरै नै, अनि त्यो म गर्दै जान्थे, तर त्यसले मलाई कहिल्यै मदत गरेन। अनि एक दिन चाहिँ एकजना छिमेकी दिदी हुनुहुँदो रहेछ, उहाँ चाहिँ विश्वासी, तर हामीलाई थाहा थिएन, विश्वासी भनेपछि मलाई मन पनि पर्थेन। अनि एक दिन त्यो दिदीले सुसमाचार सुनाउनु भएछ उहाँलाई, अनि त्यसपछि उहाँले मलाई म जान्दिन, मेरो श्रीमतीलाई बताइदिनुहोस् भन्नुभएछ। अनि त्यो दिदी आएर मलाई भन्नुभयो, त्यो दिदीको चाहिँ नाम मनु दिदी हो। अनि उहाँले मलाई भन्नुहुँदाखेरि मलाई मनै परेन, यो दिदी त कहिले जान्छ होला जस्तो लाग्ने, त्यो दिदी देखेपछि त रिसै उठ्ने गर्थ्यो, तर पनि अब प्रभु पाउन चाहिँ धेरै गाह्रो नै हुँदो रहेछ, सत्य तितो हुन्छ भने जस्तै प्रभु पाउन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। अनि एक दिन चाहिँ त्यो दिदीले चाहिँ हामीलाई भनेको भने आएको आएकै गर्नुभयो, अनि त्यही पनि एक दिन गई हेरौँ न त चर्चमा भनेर हामी चाहिँ गई हेरौँ न त भनेर के हुँदो रहेछ त गई हेरौँ न त भनेर अनि हामी चाहिँ चर्च जाँदाखेरि अनि हामीलाई चाहिँ चर्चमा गएपछि चाहिँ गएको पहिलो दिनमा नै अनि उहाँलाई धेरै राम्रो भयो, अनि त्यो दिनदेखि चाहिँ अलिअलि जाउलो खान थाल्नुभयो। अनि मलाई पनि उहाँ धेरै बिरामी हुनु भएको कारणले गर्दाखेरि मलाई पनि एकदम शरीरमा एकदमै गाह्रो थियो, अनि मेरो यो छातीमा चाहिँ एउटा ठूलो जाँतोले थिचेको जस्तो हुन्थ्यो। जब म त्यो चर्चभित्र पसेँ अनि मलाई त त्यो चर्च कस्तो हुन्छ के हुन्छ थाहा पनि थिएन, अनि अन्धधन्दमा चर्चभित्र पसेँ, पसिसकेपछि त कति बेला त त्यो मेरो त्यो जाँतो जस्तो त्यो छातीमा भएको गरौँ ढुङ्गा त कति बेला हटेर गएछ मलाई थाहा नै भएन। पछि त म एकदम हल्का भएको महसुस गरेँ, अनि उहाँलाई पनि त्यो दिन प्रार्थना गरिदिनु भयो चर्चमा, अनि उहाँलाई पनि धेरै राम्रो हुन थाल्यो, जाउलोहरू पनि खान थाल्नुभयो, अनि त्यहाँ पछि त आफै टोयलेट जाने, आफै यसो बाहिरभित्र गर्ने गर्न थाल्नुभयो। हुँदा हुँदा प्रभु पाएको 15 दिनमा उहाँलाई पूरा रूपमा चङ्गाई भयो, अनि हामीले त्यसरी प्रभुलाई पाएको हो। हाम्रो गवाई अझै भन्नुपर्दा त धेरै लामो छ हाम्रो गवाई त है, अब तर छोटकरीमा भन्नुपर्दा यो अलिअलि मोटामोटी मात्रै भनेको छु मैले, प्रभुलाई धन्यवाद भएको होस्। अनि जब हामी चर्च गयौं अनि चर्चमा गएपछि चाहिँ अनि येशूको नाममा प्रार्थना गर्दाखेरि अनि छुटकारा पायौं, अनि हामीले बुझ्दै गयौं, अनि प्रभु येशूमा आज हामीले उद्धार मुक्ति शान्ति पाएका छौं। मेरो यो छोटो गवाई यहाँ राख्छु, मेरो यो गवाई हजुरहरू सुन्नेहरूको निम्ति दबाई बन्न सकेको होस्। जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू

0: ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन।

0: जय मसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म ECC भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ क्या, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो कि, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो कि. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि, किन होला?
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हामी हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफ्रेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी?
0: 9 वर्षको
1: भनेपछि उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो, त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेको छ, किनकि उसलाई चाहिँ यो वर्ल्ड नै नयाँ लागिरहेको छ कि, उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने हो भने मम्मीले त धेरैचोटि देखिसक्नु भयो नि त कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छौँ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वायरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: हुन्छ, थ्याङ्क यू.
1: वाह, कस्तो राम्रो गाउनु हुँदो रहेछ है, आवाज पनि एकदमै मिठो यहाँको. अब यहाँ पहिला आराधक टिममा हुनुहुँदै गर्दाखेरि अब आराधना भनेर चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका
1: पाएँ. कति वर्ष बस्नुभयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 सिक्सदेखि चाहिँ म मैले छोडेको अहिले जम्मा 3 इयर्स भयो है. सो 3 इयर्स भयो चाहिँ इट्स भेरी लङ टर्म है, लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ. सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि चाहिँ. मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो. अनि यसमा चाहिँ खालि गाउनु मात्र होइन तर हृदयको कुरा आउँछ क्या. सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ. सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ. सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि. सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु. अनि आराधना टिममा मात्रै भएर होइन तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छु. मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु.
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है. सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या. म 2 वर्षको हुँदाखेरि क्रिस्चियन हो. अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने, मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई. अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ कि मैले. सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ. अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै. अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वायर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खरै आएको थियो. अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो. सो ठ्याक्कै एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ. हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो.
1: ओके, धन्यवाद. फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ. कुन कुन क्षेत्रमा कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ, किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरहेको हुन्छ मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि. थोरै भनिदिनुहोस् न, कुन कुन उमेर समूहको नानीले चाहिँ यो यो स्किल चाहिँ यो उमेरमा सिक्छ गर्न सक्छ जस्तो लाग्छ?
0: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुराहरू हेर्छौँ नि, अनि यो चाहिँ सानो उमेरको जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है. अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या, चौतर्फी विकास जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास अनि संवेगात्मक विकास र त्यो सँगसँगै अर्को
1: भावनात्मक
0: विकास भयो होइन. यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है. किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
1: कसैलाई आदर गर्ने कुरा
0: पनि भएन, आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन. किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन. सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कग्निटिभ डेभलपमेन्ट होइन मेन्टल डेभलपमेन्टमा गयो है. सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन है अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ यति होइन फर्स्टदेखि लास्टसम्म चाहिँ पाँचचोटि बाइबल पढिसके रहेछ मात्रै भन्छौँ नि हामी त्यो भनेको चाहिँ कम्युनिटी डेभलपमेन्ट मात्रै हो क्या तर उसको हुनु पनि के हो त सामाजिक विकास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन
0: हो त्यो चाहिँ हुनु पर्यो अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ आज को साथी आउनु भएन बिरामी भएर आउनु भएको छैन रहेछ हामी उहाँको लागि प्रार्थना गरिदिउँ न त अनि फेरि अर्को हप्ता आउने बित्तिकै सोध्ने है हाउ आर यु होइन त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त उनीहरूलाई बार्बीहरू मनपर्छ कार्टुनहरू मनपर्छ
1: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन
0: ब्याटम्यान होइन यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या बाइबलकै कुरा हुनुपर्छ बाइबलकै मोसाकै बारेमा दाउदकै बारेमा हुनुपर्छ
1: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरहेका हुन्छौँ तर अरू क्यारेक्टरहरूलाई पनि कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ
0: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई अनि उसलाई पनि लाग्छ कि ओहो टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा तर बाइबलै नसिकाउने त होइन तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो
1: ओके अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नै गर्न चाहन्छु है अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला कस्तो खालको भूमिकाहरू निभाउनु पर्छ होला जस्तो लाग्छ
0: सो बिङ प्यारेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ सो बिङ प्यारेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन तपाईँले कसरी आराधना गरिरहनु भएको छ तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरुमबाटै थाहा हुन्छ है अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या जुन चाहिँ प्रार्थनाको थियो है अनि मैले चाहिँ लास्ट इयर सिक्स इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ अनि मैले के भने प्यारेन्ट्सलाई हजुरले चाहिँ नानीलाई हप्ताभरि प्रार्थनाको लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल उसले जति सक्छ एक लाइन भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है अनि अहिले मेरो प्राय नानीहरूले आफै प्रार्थना गर्न सक्छ अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो जस्तै के सिक्यो त आज उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त त्यो कुरालाई कसरी सोध्ने होइन कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनु तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: एकदमै
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ
1: हुर्काउन सक्छ होइन
0: हजुर
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला अथवा हामीले चाहिँ प्राय नानीहरूलाई कम्पेयर पनि गरिरहेको हुन्छौँ कि पेरेन्ट्सहरूले बनाऊ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ ओहो फलानु बच्चाले त यो गर्नु जान्छ मेरो बच्चाले यो गर्नु जानेछ अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहेको हुन्छ यसमा चाहिँ तपाईँको के छ
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन यस नो क्वेसन भन्छ सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन त्यो पनि क्रिएटिभिटी हो है सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या जुन चाहिँ नानीले खुल्ला तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है जस्तै पुतली के भयो भन्ने प्रश्न हुनसक्छ पुतली के भयो जस्तै झुसिल्किरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन सो झुसिल्किरा के भयो भन्दाखेरि चाहिँ पुतली भयो भन्ने मात्रै आन्सर हुनु भएन क्या है तिमी पनि पुतली भएको भए के गर्थ्यौ होइन अथवा तिमी पनि दाउदको ठाउँमा भएको भए तिमी के गर्थ्यौ भन्दाखेरि त उसले चाहिँ एकदमै त्यो स्टोरीलाई चाहिँ आफ्नो रियल लाइफसँग कनेक्ट गर्न सक्छ अनि जसले गर्दाखेरि चाहिँ उसको सृजनात्मक विकास चाहिँ हुनसक्छ है सो त्यो चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै होइन तर नानीले विचार गर्ने र उसले आफैले आफूलाई आफ्नो रियल लाइफसँग कनेक्ट गर्ने कुरा पनि सृजनात्मक हो भनेर चाहिँ मैले चाहिँ त्यसरी चाहिँ लिएको छु
1: ओके धन्यवाद र अहिले चाहिँ यो हाम्रो उमेर के अरे नानीहरू पनि विभिन्न खालको हुन्छ नि ब्याकग्राउन्डको हुर्काईहरू उनीहरूको छुट्टै हुँदै गर्दाखेरि चाहिँ एज अ सन्डे स्कुल टिचर होइन अब विभिन्न व्यवहार भएको नानीहरू हुन्छ नि उनीहरूको आफ्नै व्यवहार आचरण होइन आफ्नै बोल्ने तरिका उनीहरूको हुर्काई नै फरक फरक हुन्छ अनि त्यो फरक फरक खालका नानीहरू अब अहिले त कतिपय नानीहरूमा हामी देख्न सक्छौ नि विभिन्न खालका समस्याहरू कतिजना नानीहरूको चाहिँ स्पिच डिले भएको कुराहरू होइन डिफ्रेन्ट खालको नानीहरू हामी भेटाउँछौ नि कतिजना नानीहरूलाई चाहिँ अहिले अटिजमको कुराहरू पनि हामी देखिरहन्छौ नि त त्यो कुरा स्कूलमा मात्रै नभएर बाल संगतिमा पनि हामी पाउन सक्छौ
0: यो कुरा चाहिँ हामी पाउन सक्छौ है किनकि भन्ने नै गरिन्छ नि हामी वी अल आर डिफरेन्ट एन्ड वी अल आर युनिक भन्ने कुरा चाहिँ यो त एकदम हाइलाइटेड कुरा नै हो सो हाम्रो नानीहरू पनि अफकोर्स उनीहरू डिफरेन्ट नै छ उनीहरू युनिक नै छ उनीहरूको पर्सनालिटी फरक छ उनीहरूको फ्यामिली ब्याकग्राउन्ड फरक छ उनीहरूको सोच्ने क्षमताहरू फरक छ सो यो सबै कुरा चाहिँ केमा जान्छ भन्दा सोसियल डेभलपमेन्टमा जान्छ किनकि जब नानीहरू फरक फरक हुन्छ भने उनीहरूले एकअर्कालाई रेस्पेक्ट गर्न त्यो क्लासरूमबाटै सिक्छ भने मेबी त्यो नानी डिजेबल नानी होला अरे उसको हात खुट्टा चल्दैन भने सबैजना साथीले उसलाई बराबर रूपमा नै हेर्छ उसलाई प्रेम गर्छ होइन तिमी पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन सबैजना चाहिँ बराबर हो है सो बायसनेसको कुरा गर्नु भएन अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन
1: भनेपछि समान व्यवहार गर्नु पर्यो
0: समान हुनु
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नु भएको
0: हजुर आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन तर वी अल आर सेम वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो
1: हुन्छ यो त भयो अब बालबालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छ, तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन, कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ. सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो. बेलुका चाहिँ म प्राय बिजी नै हुन्छु, बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ. तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ. सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ. तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने, घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ. तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई.
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि त, यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ?
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि, किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो. अनि मैले इसिएससी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो. उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो. मैले एक वर्षभरि पढ्नुपर्ने थियो, त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासू मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो. अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु.
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ होइन, कतिको घुलमिल हुन मन पराउनुहुन्छ?
0: मेरो पर्सनालिटी भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु. सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु. सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ, तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ. तर म छिट्टो घुलमिली नै हाल्छु, फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्राय भेट्नुहुने साथीहरूले चाहिँ.
1: ओके, अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि, तपाईँ कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि? हामी अरूलाई मात्रै प्रेम दिइरह हुन्छ, आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरह हुन्छ होइन. त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ?
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो. अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि. सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो. मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन, तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ.
1: ओके, धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त?
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ. अनि हामी धेरै कुराकानी गर्छौँ, धेरै एकअर्कालाई सुन्छौँ. सो प्राय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ.
1: ओके, म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि, अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त. र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि बाल संगति टिचरहरूलाई चाहिँ त्यति साह्रो भ्याल्यु नदिने कुराहरू हुन्छ, यसमा तपाईँको भनाइ के छ?
0: त्यो चाहिँ अब पहिलेदेखि भनिआएको चलन नै हो होइन. अहिले नेपाली कन्टेक्स्टमा हेऱ्यो भने पनि केही काम पाएन भने चाहिँ टिचिङ गर नि त होइन. अनि के काम गर्छौ भन्दा टिचिङ भन्दा ए बच्चा खेलाउन जाने होइन भन्ने प्रकारले चाहिँ लिइन्छ होइन. तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ, यो भनेको चाहिँ फाउन्डेसन एज है, जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है. अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ, अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ. अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु, मैले कसको लागि काम गर्दैछु होइन, मैले कहाँनिर चाहिँ काम गर्दैछु. मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने, उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा. अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ.
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन, अलिकति बोरिङ टाइपको हुन्छ नि, कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन.
0: हो, त्यस्तै नै देख्छौँ. अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा, हामी चाहिँ जो पाइ त्यो होइन होइन, जे पाए त्यो काम पनि गरेका छैनौँ. हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या, तपाईँलाई सम्झिन्छन् होइन, किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्। उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ।
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि, म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा उहाँको नाम चाहिँ मैले बिर्सेछु, तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि, अनि मलाई मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो, अनि तर मलाई एकदम गाह्रो भयो कि ला मैले आफ्नो टिचरसँग नि बोलिनँ होइन। अनि मलाई चाहिँ आफ्नो टिचरहरू भेट्दै गर्दाखेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है। अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि, अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि, ओहो तिमीलाई धन्यवाद है, प्राय विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है, तिमी त बोल्यौ भनेर भन्नुभयो, अनि त्यसले त मलाई एकदमै खुसी पनि दियो। र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ, म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि, प्राउड फिल हुन्छ, ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के
0: हो।
1: तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ?
0: एकदम, मलाई पनि एकदमै भएको छ है। अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ, मेरो माइती चाहिँ बालाजु हो, बिहे गरेपछि मात्रै साधुबाट आएँ। सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि, पहिला काम गरेको स्कुलमा जाँदाखेरि चाहिँ त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है, अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन, झन्डै आँसु नै आएको होला क्या, जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या, घेरा हालेर सोनु म्याम सोनु म्याम भनेर उहाँहरू आउनु भएको थियो क्या। अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड, म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन, त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ क्या। अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या। अनि त्यो गर्दै गर्दा चाहिँ उफो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ, त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ।
1: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है, किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि, अनि फेरि खुसी हुन्छौँ होइन त। यहाँसँग एकदमै मिठो कुराकानी भयो है, अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ। के भन्न चाहनुहुन्छ अन्त्यमा, कस्तो लाग्यो यहाँ आएर?
0: मलाई पनि एकदमै खुसी लाग्यो, फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि। अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा, सो एकदम रमाइलो, तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो, थ्याङ्क यू सो मच।
1: हुन्छ, अनि यहाँलाई पनि आफ्नो सेवकाई आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट, यसरी नै अघि बढ्दै जानु होला। अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
0: होइन,
1: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ। हुन्छ, थ्याङ्क यू सो मच।

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरको जीवित वचन तपाईँहरूको माझमा ल्याउन पाउँदा मलाई बडो आनन्द लागेको छ। श्रोता मित्र, आजको वचन तपाईँको जीवनको निम्ति एउटा पाठ हुनेछ भन्ने कुरामा मलाई आशा लागेको छ। र आजको पाठ मैले एउटा उखान भनेर तपाईँको निम्ति शुरू गर्न चाहन्छु। भारत देशको एउटा सहरमा एकपल्ट एउटा अज्ञात रोगको कारण धेरैजना मानिसहरूले जीवन गुमाए। केही दिन भित्रै धेरैजना मानिसहरू त्यो रोगले संक्रमित भए अनि त्यो कुन रोग हो भने खुट्याउन नपाई नै धेरैले ज्यान गुमाए। बाल बच्चा, युवा युवती, वृद्ध वृद्धा सबै नै त्यो अज्ञात रोगद्वारा संक्रमित भए। त्यो सहरमा एक प्रकारको सन्त्रास र भय फैलियो। मानिसहरू आफ्नो घरबाट निस्कन छोडे। ठूलो सहर जनशून्य भयो। पसलहरू सबै बन्द रहे। यहाँसम्म कि मानिसहरू उपचारको निम्ति डाक्टर कहाँ जान समेत डराएर घरैभित्र लुकेर बसे। रेडियो टेलिभिजनहरूले मानिसहरूलाई सल्लाह सुझाव खबर र जानकारीहरू दिइरहेका थिए। त्यस बेला केही व्यक्तिहरूलाई पुलिसले रेलको स्टेशनबाट गिरफ्तार गर्यो। गिरफ्तार हुने ती व्यक्तिहरू को थिए? तिनीहरू डाक्टर थिए। जुन डाक्टरहरू आफ्नो पसल र स्वास्थ्य केन्द्रहरू बन्द गरी आफ्नो परिवारको साथमा त्यो सहरबाट भाग्न लागेका थिए। जुन बेला त्यो सहरमा मानिसहरूलाई तिनीहरूको ठूलो खाँचो थियो, त्यो बेला तिनीहरू त्यहाँबाट भाग्न लागेका थिए। यो कुरा सुनेर धेरैजना मानिसहरू निराश भए। कतिजना त ती डाक्टरसँग रिसाए पनि। ती डाक्टरहरूलाई त्यो सहरमा पेसा चलाउन दिनु हुँदैन समेत मानिसहरूले भने। र महामारी फैलिएको कारण तिनीहरू भाग्न लागेका थिए। हो श्रोता मित्र, यो कुरा सुनेर सायद तपाईँले मनमा कस्ता स्वार्थी डाक्टर रहेछन् भनेर सोचिरहनु भएको होला। मानिस यस्तै हुन्छ मित्र। यो मानिसमा हुने स्वभाव हो। हरेक मानिसमा स्वार्थ हुन्छ, किनभने हरेक मानिसले पहिले आफ्नो स्वार्थ, आफ्नो सुविधा अनि आफ्नो फाइदा हेर्छ। अरूको निम्ति आफूलाई अर्पण गर्न मानिसलाई धेरै गाह्रो पर्छ। यो संसारमा अहिलेसम्म जिएको प्रत्येक मानिस त्यस्तै भएर आएको छ। स्वार्थीपन पापको फल हो। प्रत्येक मानिस पापको वशमा परेको हुन्छ। केवल एक व्यक्तिले मात्र सिद्ध निष्पाप र निस्वार्थ जीवन जिउनु भयो, अनि उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जो पापको वशमा परेका मानिसहरूलाई बचाउन यस संसारमा आउनुभयो। हो श्रोता मित्र, साँच्ची नै येशू ख्रीष्टले मात्रै पापमा मरिरहेका मानिसहरूलाई छुटकारा दिन सक्नुहुन्छ। येशूले भन्नुभयो, म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त भुवासालाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ। भुवासाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो। त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ। म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। यसरी पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछन्। पिताले मलाई यस कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफै आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यूहन्ना 10 अध्यायको 11-18 पदसम्म यी कुराहरू पढ्न सकिन्छ। गोठालो गर्नु भनेको के हो त्यो हामी मध्ये धेरैलाई थाहा छ मित्र। गोठालो काम एक सम्माननीय कार्य हो। यो इज्जतदार पेसा होइन। तर प्रभु येशूले आफूलाई मानिसहरूको गोठालो भन्नुभयो। उहाँले मानिसलाई त्यो ब्वासोको हातबाट बचाउन चाहनुहुन्छ। जुन ब्वासोलाई हामी दुष्ट शैतान भन्दछौ, त्यसले मानिसको जीवनलाई नाश पारिरहेको छ। शैतानले मानिसलाई पापमा डुबाएर राखेको छ। श्रोता मित्र, धेरैजना मानिसहरू पापमा आनन्द मानेर जिइरहेका छन्। जुवा, तास, मद्यपान, मोज मजा, लडाई झगडा, स्वार्थी कार्यहरू, दुश्मनी, गैर कानूनी कार्यहरू, मादक औषधि सेवन, ती सबै ब्वासाहरू हुन् जसले मानिसहरूलाई गाजी रहेको छ। यो ब्वासोले आफ्नो प्रभाव चारैतिर फैलाएको छ, मानिसहरूलाई आफ्नो पासोमा पारेको छ, मानिसलाई बचाउने कोही पनि छैन, मानिस असहाय भएर जिउन परेको छ, मानिसले भय असुरक्षा र अशान्तिको बीचमा जीवन बिताउन परिरहेको छ, किनकि भुवासा रूपी शैतानले तिनीहरूलाई गाजेको छ, लुछेको छ। आदरणीय श्रोता मित्र, आज संसारमा शैतानले आफ्नो जालो फ्याँकेको छ र संसारका धेरै मानिसहरू त्यही जालोमा फसिरहेका छन्, त्यही जालोमा अल्झिरहेका छन्, त्यहाँबाट उम्कने अर्को कुनै बाटो छैन। तर येशूले भन्नुहुन्छ, म असल गोठालो हुँ। उहाँले यो कुरा 3 पल्ट भन्नुभएको छ। येशूले भन्नुभयो कि उहाँका भेडाहरूलाई बचाउनका निम्ति उहाँ मर्न समेत तयार हुनुहुन्छ। मित्र, प्रभु येशूले आफ्नो वचन पूरा गर्नुभयो। उहाँले आफ्नो प्राण तपाईँ र मेरो निम्ति अर्पण गर्नुभयो। त्यो सहरका डाक्टरहरू मानिसहरूको सेवामा समर्पित थिएनन्, तिनीहरू त्यहाँ पेसा चलाउन आएका थिए। येशूले भन्नुभएको भाडाको मान्छे जस्तो, यो संसारमा यस्ता मानिसहरू धेरै छन्। यस्ताहरू मध्ये कतिलाई त उच्च सम्मान र स्थान पनि दिइएको छ, तर मानिसहरू प्रति आफैलाई समर्पण गर्नेहरू भने कोही पनि भेटिँदैन। केवल प्रभु येशूले मानिसहरूको पाप क्षमा गर्न, मानिसहरूलाई विनाशबाट बचाउन आफ्नो प्राण सुम्पिदिनु भएको छ। प्रभु येशू तपाईँको निम्ति संसारमा आउनु भएको हो भने के तपाईँले विश्वास गर्नुहुन्छ? प्रभु येशूले तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्नको लागि यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले थाहा गर्नुभएको छ? तपाईँलाई त्यो पापको जालोबाट येशूले निकाल्नको लागि उहाँ यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले जान्नु भएको छ? उहाँको स्वर तपाईँले सुन्नु भएको छ कि त? उहाँले तपाईँलाई चिन्नुहुन्छ। मित्र, तपाईँको योग्यता, तपाईँको बल, तपाईँका गुणहरू अनि अवगुणहरू, कमजोरीहरू, दुःखहरू, सबै कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँको असल गोठालो बनेर तपाईँलाई सुरक्षा र सफलतातिर डोर्याउन चाहनुहुन्छ। प्रभु येशूले क्रुसमा मानिसको निम्ति आफूलाई बलिदान गर्नुभयो, वास्तवमा तपाईँको निम्ति हो। श्रोता मित्र, तपाईँको निम्ति येशूले आफूलाई क्रुसमा बलिदान दिनुभएको हो। तपाईँ ब्वासो रूपी शैतानको पासोमा पर्नु भएको छ भने अहिले नै प्रभु येशूको चरणमा आउनुहोस्। तपाईँको जीवन नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। असल गोठालो येशू मात्र हुनुहुन्छ। के तपाईँ उहाँलाई आफ्नो जीवनको गोठालो बनाएर उहाँको पछि लाग्न चाहनुहुन्छ? उहाँले आफ्नो वचनद्वारा, उहाँको आत्माद्वारा तपाईँलाई डोर्याउनु हुनेछ। उहाँको उपस्थिति तपाईँको जीवनमा सधैँ रहनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन् अनि कृपा गरून्। म प्रार्थना गर्छु श्रोता मित्र, तपाईँको निम्ति कि तपाईँको जीवनको असल गोठालो तपाईँले येशूलाई बनाउनुहोस् र उहाँले मात्रै तपाईँलाई तपाईँको जीवनमा ठिक प्रकारले डोर्याउनु हुनेछ र तपाईँको सुरक्षा गर्नुहुनेछ। जसरी एउटा असल गोठालोले आफ्नो भेडाहरूको वास्ता गर्छ, सुरक्षा गर्छ, त्यसैले आउनुहोस्, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै असल गोठालो भनेर आफ्नो जीवन सुम्पिदिनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: म खाउन दिउ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा अहिले तपाईँहरू

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज यस मधुर समयमा तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सबै मानिसलाई आफ्नो आफ्नै चिन्ता छ, होइन त? कोही भन्छन् खाइसार कि लाइसार, मरेपछि लम्पसार। कोही भन्छन् ऋण लागे नडराउनु, तर दिन लागे डराउनु। तपाईँको पनि आफ्नै चिन्ता होला। चिन्ताले गर्दा मानिसहरू यस संसारमा सञ्चले बस्न सक्दैनन्। एउटा आनन्दित जीवन जिउनको लागि हामीले चिन्ताबाट छुटकारा पाउनुपर्छ। तर हामी चिन्ताबाट कसरी छुटकारा पाउन सक्छौ? आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने औषधिको बारेमा केही बताउनेछु। ओहो, माफ गर्नुहोस्, आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने केही उपायहरू बताउन चाहन्छु। कृपया रेडियो नजिक आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बेलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्रमा तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले आत्मिक यात्रा पत्रिका प्राप्त गरेर आफ्नो प्रतिक्रिया मलाई पठाउनु भएको छ, मन पराउनु भएको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। म आशा गर्छु आउने दिनहरूमा हामी नियमित रूपले यो पत्रिका तपाईँको समक्ष प्रस्तुत गर्न सक्नेछौ। आउनु सधैं उजै आज पनि एउटा अर्थपूर्ण मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

तपाईं र म विभिन्न कारणले चिन्तित हुन्छौं। फिक्री चिन्ता पनि एक प्रकारको रोग जस्तै हो। कहिलेकाहीँ त मानिस यति धेरै चिन्तित हुन्छ कि अन्तमा गएर ऊ पगला हुन्छ, बौलाउँछ, ऊ मानसिक रोगी बन्छ। सायद तपाईँले निश्चय यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला। प्रभु येशूले भन्नुभएको छ, यो खण्ड म तपाईँसित बाइबलको मत्तीको सुसमाचार 6 अध्यायबाट पाठ गरिरहेको छु। म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भने आफ्नो प्राणको निम्ति र के लगाउँला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन र? आकाशका चरा चुरुङ्गीहरूलाई हेर त, तिनीहरूले न त छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ त? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर त, ती कसरी बढ्दछन्। तिनले न त परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति पनि आपूषित थिएनन्। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी भइराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले भइराउनु हुने छैन र? यसकारण के खाउँला कि के पिउँला कि के पहिरौंला भनेर फिक्री नगर। भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। भर्खरै मैले पाठ गरेको खण्ड प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा हो। चिन्ताग्रस्त रहने मानिसले यो कुरा याद राख्नुपर्छ कि उसले चाहेको कुरा उसँग नभए पनि कमसे कम परमेश्वरले केही कुरा त उसलाई दिनुभएको छ। परमेश्वरले जे दिनुभएको छ त्यसको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले गर्नुभएका उपकारहरू सम्झनुपर्छ। ससाना कुराहरू जुन परमेश्वरले गर्नुभएको छ त्यसका निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। तपाईँका वरिपरि भएका मानिसहरू

यसले तपाईसँग प्रेम गर्छन्। तिनीहरूका निम्ति तपाईँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यदि तपाईँले एउटा धन्यवादको शब्द बोल्नुभयो भने त्यसले तपाईँको हृदयमा आनन्द उत्पन्न गर्नेछ। मैले बोलेको कुरामा तपाईँलाई विश्वास लाग्दैन भने आज नै कसैलाई धन्यवाद दिएर हेर्नुहोस्। आनन्दले चिन्तालाई हटाउँछ। आनन्दले तपाईँको मनको बोझलाई हलुको पार्दछ। एकजना व्यक्ति थिए, ऊ गरीब थिए, मजदूरी गरेर आफ्नो जीविका चलाउँथे। खान लाउनु हम्मे हम्मे पर्थ्यो, पेटभरि खाना पनि पाउँदैनथे, झुप्रोमा बस्थे। तिनको जीवनमा एउटा ठूलो धोको थियो। त्यो धोको के हो भने तिनले जीवनमा कहिले पनि जुत्ता लाउन पाएका थिएनन्। तिनले मनमा नै सोच्दथे, यदि जुत्ता नै लाउन नपाए पनि कमसेकम चप्पल लाउन पाए त हुन्थ्यो। तर के गरोस् बिचारा, पैसाले पुग्दैनथ्यो। तिनलाई बडो नराम्रो लागेको थियो जीवनमा। जब चप्पल धरी पनि लगाउन नपाउँदा ऊ परमेश्वरसँग पनि गनगनाएका थिए, धेरै दुखित थिए। एक दिन दैनिक मजदूरीमा जाँदै थिए। बाटोमा जाँदै गर्दा तिनले एउटा मानिसलाई देखे जसको दुइटै खुट्टा थिएनन्। ऊ हेरेको हेरेकै भए। खुट्टामा चप्पल लाउन नपाएर त्यतिका दिनसम्म गनगनाएको ऊ खुट्टै नभएको मानिसलाई देखेर आफूलाई धन्य ठान्यो। उसले भन्यो, ओहो, म कति भाग्यमानी रहेछु है, कमसेकम मेरा खुट्टाहरू त कति राम्रा छन्। उसले परमेश्वरलाई आफ्ना खुट्टाहरूको निम्ति धन्यवाद दियो। हामी मानिसको एउटा बानी के हुन्छ भने हामीलाई आफ्नो समस्या मात्र ठूलो लाग्छ, आफ्नै कुरा पहाड जस्तो लाग्छ, आफैलाई मात्र चिन्ता फिक्री आइपरेको जस्तो लाग्छ। तर मित्र, यो संसारमा अरू मानिसहरू छन् जो ठूलो समस्या र चिन्तामा परेका छन्। त्यो व्यक्ति चप्पल लाउन नपाएर गनगनाउँदै थियो, तर उसले यस्तो मानिस देख्यो जसको खुट्टा नै थिएन। हामीसँग जे छैन त्यसका निम्ति किन चिन्ता गर्नु, बरु जे हामीसित छ त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। जे हामीसँग छैन त्यसका निम्ति असन्तुष्ट हुनुभन्दा जे हामीसित छ त्यसमा आनन्दित हुनु असल हो। नेपालीमा एउटा भनाइ छ, कालो पोते नपाउनेलाई तिलहरीको धोको, केही नभएकाले दामी चीजको इच्छा गर्नु। यीशुले भन्नुभयो, चिन्ता फिक्री गरेर हामी आफ्नो अवस्थालाई सुधार्न सक्दैनौ, बरु बिगार्छौ। यीशुले भन्नुभयो, फिक्री गरेर हामी आफ्नो आयु बढाउन सक्दैनौ। चिन्ता गर्ने मानिसले जान्नुपर्ने एउटा कुरा यो छ कि उसित जे छ त्यसको निम्ति सधैँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। उसले पवित्र बाइबलमा भजन लेखकले परमेश्वरप्रति धन्यवादी हुँदै यसो भनेका छन्। भजन संग्रह 103 हे मेरो आत्मा परम प्रभुलाई धन्यको भन, र मम जे जति छन् ती सबैले उहाँको पवित्र नामलाई धन्यको भनुन्। हे मेरो आत्मा परम प्रभुलाई धन्य भन, र उहाँका सबै उपकारहरू नबिर्सी। तपाईँले चाहनुभएको कुरा तपाईँले प्राप्त गर्नुभएको छैन होला, तर यसो विचार गर्नुहोस्, परमेश्वरले तपाईँलाई कति धेरै कुराहरू दिनुभएको छ। जिउनको निम्ति सास दिनुभएको छ, उहाँले तपाईँलाई प्राण दिनुभएको छ। यो प्राणको मूल्य कति होला? ओहो, प्राणको मूल्य कसैले पनि जान्दैन, कसैले पनि प्राणको मूल्य तिर्न सक्दैन। सासको महत्व र मूल्य अस्पतालमा पर्सेर अक्सिजन लगाउनु पर्दा मात्रै थाहा हुन्छ। यो सित्तैमा पाएको हावा सास कति महत्वपूर्ण रहेछ। परमेश्वरले हामीलाई सास फेर्नको निम्ति सित्तैमा हावा दिनुभएको छ, खानको निम्ति भोजन दिनुभएको छ, लाउनको निम्ति लुगाफाटा दिनुभएको छ, बस्नको निम्ति छानो दिनुभएको छ, घर दिनुभएको छ। हामी भोके र नाङ्गे बस्नु परेको छैन। परमेश्वरले कति ठूलो कृपा गर्नुभएको छ। यी सबै कुराको निम्ति हामी परमेश्वरप्रति धन्यवादी हुनु पर्दैन र? सायद तपाईँ कतिजनाले भन्नुहोला, परमेश्वरले कमाएर दिएको र मैले नै पसिना बगाएर कमाएको। भन्नुहोस् भन्नुहोस्, सबै तपाईँले नै गर्नुभएको हो। हामीले जुन कुरा पाएका छौं यदि त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिन सक्यौं भने हामी अझ अरू आशिषहरू परमेश्वरबाट पाउनेछौ। परमेश्वर हाम्रा पिता हुनुहुन्छ, उहाँले सधैँ हाम्रो भलो चिताउनुहुन्छ, हामीलाई खुशी र सफल जीवन दिन चाहनुहुन्छ। हामीले जे पाएका छौं त्यो परमेश्वरले नै दिनुभएको हो।
तपाई र मैले जिउने समय पनि परमेश्वरबाट नै हामीले पाएका छौं। यस्तो महत्वपूर्ण समय हामीले चिन्ता फिक्री गरेर बिताउनु हुँदैन। एकपल्ट प्रभु यीशुले 10 कुष्ठ रोगीहरूलाई निको पार्नुभयो। निको भएका 10 मध्ये 1 मात्र प्रभुलाई उहाँले गर्नुभएका कृपाको निम्ति धन्यवाद दिन फर्केर आयो। अरू 9 धन्यवाद दिनु जरूरी ठानेनन्। यो कस्तो व्यवहार हो? यस्तै मानिसहरू पछिबाट गएर चिन्ता फिक्रीका शिकार बन्दछन्। अधन्यवादी मानिसले नदुखेको कपाल डोरी लगाएर दुखाउँछ। मैले भन्न खोजेको कुरा सायद तपाईँले बुझ्नुभयो होला। याद राख्नुहोस्, धन्यवादी हृदय भएका व्यक्तिले जीवनमा उन्नति गर्छन्। अधन्यवादी गनगनेले मर्दा पनि हात मुठी पारेर मर्छन्। ससाना कुराको निम्ति धन्यवादी बनौ। परमेश्वरप्रति मात्र होइन, तर आफ्ना साथी मित्र छोरा छोरी श्रीमान श्रीमती बुवा आमा गुरूजन हाम्रा सबै मित्रहरूप्रति र हाम्रो सेवा गर्ने हरेकप्रति धन्यवादी बनौ। जीवन नै धन्यको बन्नेछ। श्रापित जीवनलाई त्यागेर धन्यवादी जीवन रोजौं। यही नै अर्थपूर्ण जीवन हो। कुराकानी गर्दा गर्दै प्रिय मित्र, समयले मलाई विदाई दिइसकेको छ। तर पनि यदि आजको कुराकानी सुनेर तपाईँले आफ्नो जीवनमा एउटा परिवर्तनको निम्ति अठोट लिन चाहनुहुन्छ, आफै एक धन्यवादी व्यक्ति बन्न चाहनुहुन्छ भने मलाई पनि आफ्नो खुशी बाँड्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँहरूलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यसले तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरू मध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई शैक्षिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9 भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एकपटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईँको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरू बीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुशासित कार्य नैतिकता हुन्छ जुन तिनीहरूले सफलतामा डोर्याउन प्रयोग गर्छन्। तीन प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोच्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाईसँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ त्यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याइरहेका हुन्छौं तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14:13, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ, यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाईँ जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:4, अल्छीले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै शुरू गर्नुहोस् र जब तपाईँ कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46:1, परमेश्वर हाम्रा शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ज्ञानका कुरा,
8: जीवनका कुरा,
7: सफलताका कुरा
8: अनि दर्शनका कुरा, कार्यक्रम
7: ज्ञान दर्पण।
9: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाइसिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
11: बुझेँ।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो एसई पनि सकियो,
14: मेरो प्लस टू एक्जाम पनि सकियो,
15: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
16: गुड न्युज एफएमले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
15: सही हो।
16: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
17: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनाम नगर काठमाडौँ, सम्पर्क नम्बर
16: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
17: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: निराशाको खाडलबाट माथि उठ्ने बाटो। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा आज तपाईँका लागि केही आशाका शब्दहरू लिएर आएकी छु। यी शब्दहरू विशेष गरी तपाईँका लागि आशाको किरण बन्न सक्छन् यदि तपाईँ आज डिप्रेशन अर्थात गहिरो निराशासँग जुधिरहनु भएको छ भने। सायद तपाईँ लामो समयदेखि यो उदासीनतासँग लड्दै हुनुहुन्छ र सोच्दै हुनुहुन्छ कि के म कहिले यसबाट बाहिर निस्कन सकूला। यदि तपाईँको अवस्था त्यस्तै छ भने म तपाईँको पीड़ा बुझ्न सक्छु। मलाई अझै सम्झना छ जब मैले पहिलो पटक महसुस गरे कि मेरो यो दीर्घकालीन दुखाई वास्तवमै कहिले निको नहुने खालको रहेछ। तब म उदासीनताको भावनाले थिचिए। मलाई यस्तो लाग्थ्यो, मानौ म एउटा सिसाको पर्खाल पछाडि बाँचिरहेकी छु, एउटा गुडिया जस्तै जसले बाँकी संसार चलिरहेको टुलु टुलु हेरेर मात्र बसिरहेको छ। मैले दुखाइ कम गर्ने औषधिहरू लिने निर्णय गरे तर तिनका नकारात्मक असरहरूले मेरो उदासीनतालाई छन खराब बनाइदिए। त्यसैले मैले ती औषधिहरू तुरन्तै खान छोडिदिए। अहिले पछाडि फर्केर हेर्दा मलाई लाग्छ मेरो त्यो उदासीनताको जरा डर र बिचरा म भन्ने कुरामा गाडिएको थियो। मलाई लाग्थ्यो कि संसारमा कसैलाई पनि मलाई जत्तिकै दुःख परेको छैन। मलाई लाग्थ्यो कि परमेश्वरले मलाई थाम्न नसक्ने भार दिइरहनु भएको छ। शारीरिक अशक्तता त छँदै थियो, त्यसमाथि यो असह्य दुखाई। मैले चाँडै नै थाहा पाए कि मेरा समस्याहरूप्रति बिचरी म अर्थात अभागी म भन्ने दृष्टिकोण एउटा घातक पासो बनिरहेको थियो। यसले मलाई एउटा विजयी क्रिश्चियन हुनुको सट्टा एउटा पीड़ित जस्तो भएर बाँच्न बाध्य बनाइरहेको थियो। तर त्यसपछि मैले रोमी 5 अध्याय पढे। यो खण्ड लेख्ने प्रेरित पावलले पनि आफ्नो जीवनमा निकै गहिरो पीड़ा र कष्ट भोगेका थिए। तर एउटा कुराले मलाई अचम्मित बनायो, उनका समस्याहरूले उनलाई कहिल्यै थिचेनन्। वास्तवमा उनले रोमी 5 अध्यायमा लेखेका छन्, यति मात्र होइन तर हाम्रो दुःख कष्टमा पनि हामी रमाउँछौ किनकि हामी जान्दछौ दुःख कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। अनि आशाले हामीलाई निराशा तुल्याउँदैन किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। पावलका लागि मुख्य कुरा यही थियो कि उनले आफ्नो नजर सधैँ येशु र आउने महिमामा पूर्ण आशाका साथ टिकाई राखे। पावललाई राम्ररी थाहा थियो कि उनका पीड़ा र समस्याहरूको एउटा निश्चित अन्त्य छ। त्यति मात्र होइन, उनलाई यो पनि थाहा थियो कि यदि उनले ती समस्याहरूलाई सामना गर्दा आफ्नो नजर ख्रिस्टमा टिकाई राखे भने तिनै कठिनाईहरूले उनका लागि एउटा महिमित इनाम जिताउनेछन्। त्यसैले मैले रोमी 5 अध्यायको 2-5 पदहरू कण्ठ गर्ने निर्णय गरे। मैले ती पदहरू बारम्बार दोहोर्याइरहे। मैले ती पवित्र वचनहरूलाई आफ्नो मस्तिष्कमा यति गहिरोसँग गाडिन दिए कि अन्तत परमेश्वरले मेरो सोचाइ बदल्नुभयो र मलाई यो कुरामा पूर्ण विश्वास दिलाउनु भयो कि हो, यो वास्तवमै सत्य हो। मेरो यो शरीरको अशक्तता जस्तै मेरो यो दीर्घकालीन दुखाइको पनि एउटा ठूलो उद्देश्य थियो। म धैर्य गर्न सक्थे किनकि मलाई थाहा थियो कि यसले मलाई भित्रभित्रै बदलिरहेको छ र मलाई अझ बढी येशु जस्तै बनाउँदैछ। अनि त्यसैले मेरो हृदयलाई आशाले भरिदियो। तब त्यहाँ कुनै निराशा र उदासीनता थिएन, मात्र आशा थियो। त्यसपछि मात्र मैले इमानदारीका साथ आफ्ना कष्टहरूमा रमाउन शुरू गरे। बाइबलले मलाई भविष्यमा हुने सबै असल कुराहरूको निश्चयता दिलायो। ती सबै कुराहरूलाई मैले असल मान्न सके मात्र आफ्नो नजर येशूमा ठिकाएर, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको निम्ति क्रूसको कष्ट सहनुभयो। छोटकरीमा भन्नुपर्दा मैले त्यो सिसाको पर्खाल पछाडि बाँच्न छोडिदिए। मैले आफूलाई एउटा निर्जीव डमी वा गुडिया सम्झना छोडिदिए। त्यो सोचाइ गलत थियो, त्यो त पापपूर्ण सोचाइ थियो। म कुनै डमी वा गुडिया थिइन, म परमेश्वरकी सन्तान हुँ। म संसार चलिरहेको टुलु टुलु हेरेर मात्र बसिरहेकी थिइन, बरू म त सेवकाई मार्फत अरूलाई केही दिन चाहन्थे। सबैभन्दा मुख्य कुरा मैले आफूलाई बिचरा म भन्ने विचारको त्यो हिलो भएको खाडलमा गाड्न छोडिदिए। के म आफ्नै लागि बाँचेर निराश भइरहने, कि परमेश्वरका लागि बाँचेर उहाँलाई मेरो पीड़ा आफ्नो महिमाको लागि प्रयोग गर्न दिने? म आशा गर्छु कि तपाईँले बिचरा म भन्ने कुरालाई आफ्नो जीवनमा राज गर्न दिनुहुने छैन, बरू परमेश्वरको वचनबाट आउने आशाद्वारा आफ्ना विचारहरूमाथि शासन गर्न शुरू गर्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: गुड न्युज एफएम 105.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
13: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
12: कहाँ छ?
13: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
14: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
13: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
14: र सरिता महर्जन 9841191094, 9841191094।
12: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौं र विशेष गरिकन तपाईसँग भएका प्रतिभा कार्यक्रम मार्फत हामी प्रस्तुत गर्दै आइरहेको छौं। र आज पनि तपाईसँग कुराकानी गर्न र तपाईसँग भएका प्रतिभाहरू कार्यक्रम मार्फत राख्न हामी एकदमै उत्साहित छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ, तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्तक गजलहरू प्रस्तुत गर्न सक्नुहुनेछ, म्युजिकल इन्स्ट्रुमेन्टहरू वाद्यहरू बजाएर सुनाउन सक्नुहुनेछ भजन गीतहरूको धुनहरूमा। होइन, आफैले रचना गर्नुभएका भजन गीतहरू छन् भने अझै सुन्दर, तपाईँले अवश्य पनि गाएर सुनाउनुहोस्, प्रभुको महिमा गर्नुहोस्। हामी यही उत्साह तपाईँलाई दिने गर्दछौं कार्यक्रम मार्फत। तपाईसँग भएका प्रतिभाहरूलाई आफैमा सीमित नराख्नुहोला, यसलाई अझै प्रभुको महिमाको लागि प्रयोग गर्दै जानुहोला। र यही प्रोत्साहनसँगै फोन नम्बर पनि बताउन चाहन्छु, 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-46 98-023-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ, फोन गर्नुहोला। फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी लक्की ड्र गर्छौं र उहाँलाई रिचार्ज कार्ड प्रदान गर्दै आइरहेको छौं। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले, र फोन गर्न सक्नुहुनेछ। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: स्नेही नेमेटो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँसँग नै हामी कार्यक्रम मार्फत कुराकानीहरू गर्छौं। श्रोता फोन गरेर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जयमसी।
0: जयमसी, हाम्रो रामहरी सिपाहीजी बोल्दै हुनुहुन्छ।
1: हजुर, सानो नगरको त्यो
0: माफ गर्नुहोला सानुजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: हामी एकदम आरामै छु, परमेश्वरको आशीर्वादले। हजुरले कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म एउटा इस्टर सन्डेको एकचोटि हामीले त्यहाँ अस्ति न यो रङ्गशालामा गएर गएको
0: थिएँ,
1: भोरी उठ्नुभयो प्रभुजी भन्ने चाहिँ गीत गाउन गइरहेको छु।
0: ए हुन्छ हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

भनेर विश्वास गर्छु पुनरुत्थान जीवन प्रभु हो भनेर विश्वास गर्छु भोरी उठ्नु भएको प्रभुलाई हाम्रो पापको लागि प्रभु क्रुसैमा टाँगिनु भयो

वचन अनुसार तेस्रो दिनमा बौरी उठ्नु भो। अब उपरान्त प्रभु येशूलाई क्रुसमा नहेरौं,

0: भनेर विश्वास गर्छु पुनरुत्थान जीवन प्रभु भनेर विश्वास गर्छु भोरी उठ्नु भएको प्रभुलाई
1: एकदमै राम्रो गाउनुभयो सानुजी, एकदमै आशिषमय भजन, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ छिटो हामी कार्यक्रम सुन्दै गर्नु होला। जय मसी। हजुर, सानु नगरकोटीजी हुनुहुन्थ्यो, एकदमै आशिषमय भजन गीत गाएर उहाँले साथ दिनुभएको छ र तपाईँले पनि यसरी नै तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ कार्यक्रम हिडन ट्यालेन्ट मार्फत। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं र मुख्य कुरा भनेको तपाईँ हामीसँग भएका प्रतिभाहरूलाई चाहिँ हामीले आफैमा सीमित नराखिकन प्रभुको महिमा गर्दै अगाडि पनि बढ्नुपर्छ। र कतिचोटि मैले ठाउँ पाइन भन्ने तपाईँ हामीलाई हुन सक्ला। कार्यक्रम हिडन ट्यालेन्ट तपाईँको आफ्नै कार्यक्रम हो, तपाईँले फोन गर्न सक्नुहुनेछ, तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू कार्यक्रम मार्फत तपाईँले प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। फोन नम्बर रहेको छ 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44 र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यौं र कार्यक्रम हिडन ट्यालेन्ट सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। कार्यक्रम मार्फत हामी तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गरिरहेको छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरूलाई प्रस्तुत गर्न सक्नुहुनेछ। कतिजनासँग विभिन्न प्रकारको विभिन्न व्यक्तिहरूलाई विभिन्न प्रकारको प्रतिभाहरू अवश्य पनि परमेश्वरबाट प्रदान गरिएको छ। कतिजनाले त्यो कुराहरूलाई महसुस गर्नुहुन्छ, पत्ता लगाउनुहुन्छ, कतिजनाले चाहिँ त्यो प्रतिभाहरूलाई याद पनि गरिरहनु भएको हुँदैन। अनि मसँग केही पनि छैन, मसँग प्रतिभा नै छैन, मसँग त्यस्तो केही असल कुराहरू नै छैन भनेर सायद सोचेर समयहरू बिताइरहनु भएको छ होला। कुन कुराहरू गर्दा तपाईँलाई एकदमै आनन्द लाग्छ, कुन कुराहरू गरिरहन पाउँदा तपाईँलाई होइन एकदमै मनमा शान्ति हुन्छ, अनि त्यही कुराहरूबाट धेरैजनालाई सहायता पनि पुगेको छ भने त्यो पनि एक प्रकारले तपाईँसँग भएको प्रतिभा हो। र प्रतिभा भन्नसाथ हाम्रो मानसिकतामा चाहिँ के छ भन्दाखेरि हामी गाउने अनि नाच्ने होइन अनि त्यस्तै कुराहरूलाई चाहिँ प्रतिभा, त्यही कुरालाई मात्रै प्रतिभा भन्छ। अवश्य यो पनि प्रतिभा हो, तर सँगसँगै तपाईँमा भएको एउटा असल हृदय पनि त्यो पनि एउटा सुन्दर प्रतिभा हो। त्यसले धेरैजनाको जीवनलाई आशिषित बनाउन सक्छ र तपाईँलाई पनि आशिषतर्फ लिएर जान सक्छ। कतिजनालाई सेवा गर्ने कुराहरूमा वरदानहरू हुन्छ, कतिजनालाई उत्साह दिने कुराहरूमा काउन्सिलिङ गर्ने सल्लाह दिने कुराहरू हुन सक्छ, कतिजनालाई प्रार्थना गर्ने कुराहरूदेखि लिएर विविध कुराहरू पनि हुन सक्छ। र यही कुराहरूमा पनि तपाईँले अगाडि बढ़िरहनु भएको छ र अरूलाई अरू व्यक्तिहरूलाई हेरेर मसँग त छैन हौ यो कुरा भनेर आफूले आफूलाई तुलना गरिरहनु भएको छ भने चाहिँ आजबाट नै यही कुराहरूलाई रोकिदिनुहोस्। तपाईँसँग जे छ त्यही कुराहरूबाट प्रभुको महिमा गर्नुहोस्। जसरी हामीले बाइबलमा देख्न सक्दछौ विधवाको भेटी, त्यहाँ सायद धेरैजनाले होइन एकदमै असल असल प्रकारको भेटीहरू चढ़ाएको थियो होला, तर यीशु ख्रीष्टले त्यहाँ विधवाको भेटीलाई नै एकदमै त्यहाँ अप्रिसिएट गर्नुभएको कुराहरू हामी पाउँदछौ। उनको भेटी सायद अरूको तुलनामा थोरै थियो होला, तर उनको हृदय सबैभन्दा ठूलो कुरा थियो। यसकारणले गर्दाखेरि हामीसँग जस्तो सुकै कुराहरू भए तापनि तपाईँ हाम्रो हृदय कस्तो छ, हाम्रो हृदयले कसरी होइन त्यो कुराहरूबाट परमेश्वरको महिमा गर्न र अरूलाई सहायता पुर्याउन र उत्साह दिन हामी आफूले आफैलाई प्रोत्साहन गरिरहेको छौं, यो कुरा सबैभन्दा महत्वपूर्ण कुरा छ र परमेश्वरले यस्तै प्रकारको हृदयलाई नै आशिष पनि दिनुहुन्छ। र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसीह।
0: जय मसीह नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु हजुरलाई।
0: हजुर, एकदमै आरामै छौ हामी पनि। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: परमेश्वरलाई धन्यवाद भएको छ, हजुरलाई पनि धन्यवाद यो मौका यो अवसर दिनुभएको निम्ति। अनि म चाहिँ 98 को भजन गाउँछु ल।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: साह्रै मिठो भजन गीत गाउनुभयो नैनाजी, प्रभुको महिमा गर्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई र जयमसी। हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र उहाँले कस्तो मिठो भजन गीत गाएर साथ दिनुभयो। सत्य सुन्दर सिद्ध मानिस हुनुहुन्छ प्रभु ख्रिष्ट। भजनले साँच्चै नै प्रभु येशु ख्रिष्टको चरित्र होइन उहाँको महानताको विषयमा वर्णन गरिरहेको थियो। र तपाईँले पनि यसरी नै आफ्ना प्रतिभाहरूलाई प्रस्तुत गर्न सक्नुहुनेछ कार्यक्रम हिडन ट्यालेन्ट। तपाईँ सुन्दै हुनुहुन्छ र फोनलाइन एकदमै खुला रहेको छ। एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गर्छु भनी हिटिन च्यालेन्ज कार्यक्रमको ढोका ढोक्रोकुन आयो हजुर। म पम्बा रोका पनि काम धन्दालाई छोरी बसिरहेको छु सानो भित्र पछि दुवै हात जोडेर हजुरलाई टक्राउँछु हजुर जयमसी
0: जय मसी जय मसी। हाम्रो पम्फा रोकाजी एकदम स्वागत छ कार्यक्रममा तपाईँलाई। एकदमै आरामै छौँ हामी, तपाईँ कस्तो हुनुहुन्छ? आमेन आमेन। भनेपछि आज गीत भजनको साथ दिन गइरहनु भएको छ त्यसो भए?
1: परमेश्वरको अनुग्रह कृपा हजुर सबैजनाको प्रार्थनाको कारण म एकदमै ठिकठाक छु, हर्षित छु, आनन्दित छु, रमाट छु।
0: आमेन आमेन। र यसरी नै रमाट गर्दै प्रभुको महिमा गर्दै अगाडि बढ्नु होला। र पम्पाजी हुन्छ तपाईँले आफ्नो प्रस्तुति यो समयमा राख्न सक्नुहुनेछ।
1: धन्यवाद हजुर, धन्यवाद।

0: 就是谁的都有当的把崩拍子了，来咱们吃东西没事。
1: 啊，
0: 咱们
1: 下
0: 周咱们把打针。啊，就咱们崩拍子开始，你得稍微米头包上给盖着，我来撒点的咱们包一个啥热。तपाईले पनि यसरी नै तपाईसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हेलो हजुर, धेरै पछि आए म त कम्बरकसी तपाईँलाई धेरै धेरै जयमसी।
0: ओ हो हो, जयमसी जयमसी। हाम्रो एकचोटि नाम बताइदिनुहोस् न, मेरो मनमा आयो मेरो मुखमा नै आएन तपाईँको नाम। सुभद्राजी। ओहो सुभद्राजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर घरमै बस्ने अनि त्यही हो परमेश्वरको कुरा हेर्ने, तपाईँहरूको सेवादाई हेर्छु,
0: तपाईँहरू
1: मैले त
0: हुन्छ। धेरै धेरै धन्यवाद सुभद्राजी। र पहिला पहिला तपाईँले कविताहरू वाचन गरेर सुनाउनुहुन्थ्यो, आज कुन कुराहरू प्रस्तुत गर्नु चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हजुर आज पनि त्यही हो कविता। हजुर
0: हुन्छ
1: मात्रै भन्छु।
0: हजुर हजुर,
1: अब सुरु गरौँ हजुर।
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: प्रभुले प्रेम गर्नुभयो पहिले, प्रभुले प्रेम गर्नुभयो पहिले, सत्य कुरा भन्दछु मैले, सत्य कुरा भन्दछु मैले, प्रभु भर्नुहोस् तपाईँको भैले, प्रभु भर्नुहोस् मलाई तपाईँको भैले, प्रभुमा जीवन छ अहिले, विरोध नगर्नुहोस् कहिले, प्रभुले जीवन दिनुहुन्छ जहिले, प्रभुले जीवन दिनुहुन्छ जहिले। आमेन
0: आमेन आमेन। एकदमै अर्थपूर्ण र प्रभुले अझै धेरै आशिष दिनुभएको सुभद्राजी, र हामीलाई बेला बेलामा सम्झिरहनु सही पनि भन्न चाहन्छौ। हुन्छ धेरै धेरै धन्यवाद यहाँको प्रार्थनाको लागि। रहिलाई चाहिँ हामी छुटौं। जय मसी।
1: हजुर जय मसी।
0: हजुर हाम्रो सुभद्रा लामाजी हुनुहुन्थ्यो, लामो समयपछि उहाँसँग कुराकानी गर्ने आज अवसर मिल्यो, प्रभुलाई धन्यवाद भएको होस्। र उहाँले छोटो मिठो कविता वाचन गरेर जानुभएको छ, पालो तपाईँको हो कार्यक्रम हिडन ट्यालेन्टमा फोन गरेर तपाईँले पनि आफूसँग भएका यस्तै प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र फोनलाई एकदमै खुला रहेको छ भने अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छौ भन्दै थियौ। तर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो जयमसी।
0: जय मसी सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर म सन्चै छु, तपाईँलाई?
0: हजुर एकदमै आरामै छौँ हामी पनि। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर म परमेश्वर उहाँको हाम्रो प्रभुको महिमाको निम्ति भजन कृष्ण भजन गर्दा 217 गाउन चाहन्छु।
0: हुन्छ एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: येशुलाई क्रुसमा टिसकेर हाम्रो दुःख उसैले बोकेर दाग्दैछन् सबलाई प्रेम गरेर येशुलाई हेर, येशुलाई हेर, हेर त जीवने छौ, येशुलाई क्रुसमा टिसक हेर, येशुलाई हेर, येशुलाई हेर, हेर त जीवने छौ, येशुलाई क्रुसमा टिसक हेर,
0: ईशुलाई हेर। निकै नै मिठो भजन गीत गाउनु भयो तपाईँले सुशीलजी, धन्यवाद। अहिलेलाई चाहिँ हामी छुटौं। जय मसी। हजुर हाम्रो सुशील मगैयाजी हुनुहुन्थ्यो र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी।
0: जय मसी। हाम्रो पम्पा गोपालीजी कस्तो हुनुहुन्छ?
3: म ठिक छु, हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, एकदमै ठिक छौँ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र पम्पाजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म भजनै गाउँछु मिस।
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: जयमसी
1: पनि हजुर हजुर धेरै धेरै धन्यवाद फम्फाजी प्रभुले धेरै आशिष दिनुभएको सबैलाई छुटौ हामी जयमसी हजुर हाम्रो पम्पा गोपालीजी चितलाङबाट हुनुहुन्थ्यो र कार्यक्रम मार्फत भजन गीतकार साथ दिनुभएको छ कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो हेलो हजुर जयमसी सुनिताजी बोल्दै हुनुहुन्छ हजुर आरामै हुनुहुन्छ तपाईँ
2: एकदमै आरामै छु विश्वास गर्छु हजुरहरू पनि आरामै हुनुहुन्छ प्रभुको अनुग्रहमा
1: आमेन आमेन एकदमै र आज भजन गीतको साथ नै तपाईँ दिन गइरहनु भएको छ होइन
2: हजुर हुन्छ म भजन नै गाएर परमेश्वरको महिमा गर्नेछु है
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ

सबका निम्ति सहना पीडा स्तुति गाउँछु।

0: धेरै धेरै धन्यवाद सुनिताजी, प्रभुले धेरै आशिष दिनुभएको होस्, आशिषमय भजन गीतको साथ दिनुभएको छ र अहिलेलाई चाहिँ हामी चाहिँ डाउँ जय मसी हजुर। सुनिताजी हुनुहुन्छ भक्तपुरबाट, एकदमै मिठो गीत गाएर साथ दिनुभएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी, हाम्रो सृजनाजी बोल्दै हुनुहुन्छ।
1: आज मैले पहिला कविता नभनेर चिन्नै छोड्नुभयो, म रश्मिला भयो।
0: रश्मिलाजी एकदमै माफ गर्नु होला रश्मिलाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ, मलाई कस्तो हुनुहुन्छ हजुरहरू?
0: हजुर एकदमै आरामै छौँ। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म छोटो कविता नै सुनाउँछु भने
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: कसैले केही भन्दा पनि लाउँछ सारैतिर, कसैले केही भन्दा पनि लाउँछ सारैतिर, फर्किएर हेर्छु मैले उनै यसोतिर, फर्किएर हेर्छु मैले उनै यसोतिर। साँचो मनले छौ कि छैनौ हामीले सोचेको, साँचो मनले छौ कि छैनौ हामीले सोचेको, हाम्रै निम्ति सय उनले भालाले घोचेको, हाम्रै निम्ति सय उनले भालाले घोचेको। कतिले त थुके उनलाई कतिले त कुटे, कतिले त थुके उनलाई कतिले त कुटे, आखेरी म प्रभु येशु फेरि बौरी उठे, आखेरी म प्रभु येशु फेरि बौरी उठे।
0: आखेरीमा प्रभु येशु फेरि बौरी उठे, एकदमै अर्थपूर्ण कविता वाचन गरेर जानु भएको छ रश्मिला बोहराजी, र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: नमस्ते म्याम।
0: नमस्ते, जय मसी, हाम्रो हरि बोलजी बोल्दै हुनुहुन्छ।
2: हजुर हजुर, एकदम सही अनुमान।
0: आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु, अलिकति डायरिया जस्तो भएको छ, प्रार्थना गरिदिनु होला।
0: एकदमै हामी प्रार्थनामा सम्झिनेछौँ, स्वास्थ्यको ख्याल राख्नु होला हरिबोलजी। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म छोटो कविता नै प्रस्तुत गर्छु, प्रभु येशूमा समर्पित।
0: एकदमै सुरु गर्न सक्नु।
2: प्रभु येशू तिमी गोठालो हौ, मार्गदर्शक, बिरामीलाई चंगाई गर्ने डाक्टर हौ, जीवनलाई सार्थक बनाउने अस्त्र पनि हौ, असल गुरु हौ, 33.5 वर्षपछि पिताको दाहिने पाहुलीपट्टि विराजमान छौ, सुसमाचार सुनाएर प्रभुमा सबैले समाहित गरौं, कन्या मरियमको काखबाट जन्मियौ, पवित्र छौ र पवित्र रहनेछौ, तपाईँले सबैले चंगाई र मार्गदर्शक दिनुहोस्, प्रभु येशु तिमीलाई हाम्रो सदा सर्वदा आराधना महिमा छ, आराधना र महिमा छ।
0: धेरै धेरै धन्यवाद हरिबोलजी, छोटो मैलेलाई जय मसी। हस् हरिबोल बुढा टोकीजी हुनुहुन्थ्यो, छोटो मिठो कविता वाचन गरेर जानुभएको छ र एकदमै हामी आशिषित महसुस गरिरहेको छ हाम्रो श्रोताहरूले प्रस्तुत गर्नुभएको प्रस्तुतिहरूबाट। र यो समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौ।
2: आराधना र महिमा छ, जय मसीह।
0: धेरै धेरै धन्यवाद हरिबोलजी, छोटो मैलेलाई जय मसीह।

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छु र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जय मसी मेरो बहिनी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म आरामै छु बहिनी, निको भएछु, सन्चै छु नानी।
0: सुप्रभुलाई धन्यवाद भएको होस्। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: त्यही त फोन हानिराखेको थिएँ। अब म त अहिले यो पहिला बसेको एरियाबाट यताभित्र यता साथीतिर जानु पर्यो भनेर अनि हेरेको प्रार्थना गर्नु पर्छ। यसो पटकै यहाँ प्रार्थना मैले गरिनँ भने म आफै ढिला गरे जस्तो हुन्छु के, अनि त्यहाँ भएर यतैतिर जानु लागेको। अनि ठिकै छ, फुल लाग्यो, फुल कटेर आएँ, फुल लाग्यो। परमेश्वरलाई धन्यवाद, किनभने म चाहिँ एउटा पाहा झिकेर मिल्काएको माछा जस्तो भएर पिँढी पिलिएर पिलपिलिएर छटपटिएर कति निराशा र चिन्ता। मैले यो फुँदा बुँदाहरू मैले बन्न जोड्नै सक्दिनँ के, मैले जोड्ने भयो मेरो जीवनको चोटोहरू मैले जोड्न सक्न पाएँ। म कति मलाई जो नै चाहिएको थियो म भन्नै सक्दिनँ, मैले गाउनै सक्दिनँ है। अब मैले हिँड्दा हिँड्दा यसो टुकु दुई एउटा दुवटा टुकुनाहरू म भन्छु है।
0: हुन्छ,
1: मेरो प्रभुले मलाई खुसी पारेर बचाएर राख्नुभयो, के गर्ने

सकिन हजुरमा त्यो मार्ग मलाई देखाउनुहोस्, त्यो मार्ग मलाई देखाउनुहोस्, मार्ग मलाई देखाउनुहोस्।

0: मलाई देखाउनुहोस् के गर्न सक्छु मैले मार्ग मलाई देखाउनुहोस् आमेन
1: आमेन एकदमै आशिषमय एकदमै आशिषमय पुनाजी प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ हामी छुटौँ है जय
0: मसीह।
2: हजुर हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र श्रोता हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौँ र अब हामी तपाईँको फोन कल लिन असमर्थ छौँ। एउटा गीतको साथ दिन्छु यो समयमा। गीतपछि लकी ड्रबाट कसको नाम पढ्न सफल भयो उहाँको नाम सहित म उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता मैले लकी ड्र गरिसकेको छु र आज चाहिँ हामीले कार्यक्रममा दुईजना विजेताको नाम चाहिँ लिएर आएको छौं। आज दुईजनाले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ लकी ड्रबाट। कसको नाम पर्न सफल भएको छ उहाँहरूको नाम म यो समय घोषणा गर्न चाहन्छु। पहिलो नाम रहेको छ सानु नगरकोटे। सानुजी तपाईँलाई बधाई छ र आजको रिचार्ज कार्ड जित्न सफल दोस्रो नाम रहेको छ सुनिताजी भक्तपुरबाट। र सानुजी सुनिताजी कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाई दिनुहुनको लागि अनुरोध गर्न चाहन्छु र बधाई पनि भन्न चाहन्छु म। र आज फोन गरेर साथ दिनुहुने र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र अर्को मैले एकदमै धन्यवाद दिनुपर्ने व्यक्ति हुनुहुन्छ हाम्रो कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने चन्द्रमाया मगरज्यूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म। र अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला। मात्र गुड न्यूज एफएम 105.1 MHz।
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात्त पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: हो र? ल, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
3: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हिजो आजमा आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा चर्चा परिचर्चामा रहेका विषयवस्तु तपाईहरूको निम्ति म कार्यक्रममा पस्कने गर्छु र आज पनि एकदमै महत्वपूर्ण कुरा कानी म लिएर उपस्थित भइसकेको छु र आजको कार्यक्रम हाम्रो निम्ति एकदमै फलदायक पनि हुनेछ र यसको निम्ति त हजुरले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु नै तपाईँको निम्ति म राख्न चाहन्छु। आज चाहिँ भने म तपाईँको निम्ति समय व्यवस्थापन कसरी गर्ने वा समयको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा म तपाईँलाई बताउन चाहन्छु, किनभने आज धेरै हामीले देखेका छौं मानिसहरू त्यत्तिकै होइन गफ गरेर समय बिताइरहेका हुन्छन्, कतिजना क्यारमबोर्ड खेलेर समय बिताइरहेका हुन्छन्, कतिजना विभिन्न भेला भएर त्यत्तिकै समय बर्बाद गरिरहेको अवस्थाहरू छ। समय यति बहुमूल्य छ कि समयले हामी समयलाई पर्खिन सक्छौ तर समयले हामीलाई कहिले पनि पर्खन सक्दैन। यो कुरा तपाईँ र मैले बुझ्नु अति नै आवश्यक छ। त्यो भएर हिजो आज निकै नै मान्छेहरू फुर्सदिलो भएको देखिन्छ। एउटा कुनै आन्दोलन होस् न मान्छे त्यहाँ भीड भइहाल्छ, होइन कुनै एउटा केही होस् न मान्छे भीड भइहाल्छ। भन्नु खोजेको कुरा के हो भने मानिस किन यति धेरै फुर्सदिलो भए, होइन समयलाई किन सदुपयोग गरेन भन्ने नै कुरा आज रहनेछ। त हिजो आज हामी देख्न सक्छौ होइन समय मान्छे समयलाई समयमै चिन्न सकेन भने फुर्सदमा एकदमै पछताउनुपर्छ, होइन त्यो भएर समयलाई चिन्न सकियो भने मानिसहरू अनि एउटा हाँसी खुसी रहन सक्छन्, तर समयलाई चिन्न सकेन भने चाहिँ हामी दुखी हुन सक्छौं। परिश्रम गर्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। परिश्रम बिना त बाइबलले के भन्छ भने खाना पनि नखाओस्, होइन परिश्रम नगर्ने मानिसले खाना पनि नखाओस्। तर तपाईँ र म चाहिँ परिश्रम गर्ने छोराछोरी बन्नु आवश्यक छ। के काम कुन कुन समयमा गर्ने हो दैनिक मासिक वार्षिक तालिका बनाउनुहोस्। तपाईँ र मैले एउटा महिनाको अथवा वर्षभरि यो वर्षभरि चाहिँ म यो गर्नेछु यो काम गर्नेछु भनेर अथवा महिनाको हुन्छ या वर्षको हुन्छ प्लान बनाउनुहोस्, होइन नत्र तपाईँले गर्न सक्नु भएन भने नि त्यो वर्ष त्यत्तिकै गइरहेको अवस्थाहरू पनि हामी देखिरहेका छौँ। योजना बनाउनु पर्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। यो वर्षमा अब जस्तो हामी कतिचोटि होइन के गर्ने भनेर योजना बनाइरहेका हुन्छौँ, होइन तपाईँले पनि वार्षिक योजनाहरू बनाउन अति नै आवश्यक छ। वार्षिक मासिक के हुन्छ होइन महिनाको अथवा यो वर्षमा चाहिँ हामी यो कार्यक्रम गर्नेछौँ भनेर मण्डलीले पनि अथवा तपाईँको व्यक्तिगत जीवनले पनि त्यो कार्य गर्नु चाहिँ अति नै आवश्यक छ जस्तो लाग्छ मलाई। र अर्को महत्वपूर्ण कुरा, अति महत्वपूर्ण वा जरूरी कामलाई पहिलो प्राथमिकतामा राख्नुहोस्। होइन हुनसक्छ तपाईँको केही महत्वपूर्ण कुराहरू होलान्, पहिलो प्राथमिकता दिनुहोस् त्यो महत्वपूर्ण कुरालाई, होइन भने त्यसलाई पछाडि राख्नुहोस्। होइन कसै जस्तो एक्जाम्पलको लागि तपाईँ जसरी पनि आज औषधि किन्नु छ तपाईँको लागि अथवा परिवारको कुनै पनि सदस्यको लागि अथवा मम्मीको लागि, अनि अर्को काम के छ भने साथीलाई भेट्नु पर्नेछ, होइन अर्को काम के छ सपिङ गर्नु छ। अब यी तीनवटा कुरामा आजै तपाईँले गर्नु छ भने कुन कुरा महत्वपूर्ण कुरा हो? सबैभन्दा महत्वपूर्ण कुरा त आमाको लागि औषधि किन्ने हो नि त, होइन त्यसरी गर्नुहोस्। सपिङ त भोलि पनि गर्न सकेला, होइन साथीलाई त भोलि पनि भेट्न सकेला, तर आमाको औषधि छुट्छ नि त। त्यो भएर के चाहिँ महत्वपूर्ण कुरा छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नुपर्छ। त्यसरी काम गर्यौं भने सबै कुरा सहज र सरल बन्दै जान्छ, होइन भने हामी अप्ठ्यारोमा पर्न सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

समयलाई अनावश्यक काममा खेर नफाल्नुहोस् र एउटै काममा धेरै समय नबिताउनुहोस्। कुन काम कुन समयमा सिद्धाउनु पर्ने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। आजको काम आजै सक्नुहोस्। अब यी निकै नै महत्वपूर्ण कुरा छ। आजको काम आजै सक्नुहोस्। कतिको काम कस्तो हुन्छ भने बानी आ भोलि भोलि भोलि भन्दा सातवटा काम खप्टिसकेको हुन्छ। आजको काम आजै सक्यो भने त सक्यो नि त, भोलि अर्को काम गर्न सकिन्छ नि। त्यो चाहिँ कसले गर्छ? अल्छेहरूले गर्छ। र काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। एकदमै परिश्रम गर्नुहोस्, मेहनत गर्नुहोस्, होइन जोसिलो गर्नुहोस्। र कतिको स्वभाव कस्तो हुन्छ भने मालिक अथवा हुँदा एकदमै पसिना निकालेर काम गर्ने, अनि मालिक गइसकेपछि होइन लुकेर काम गर्ने अथवा काम नगर्ने, ठग्ने, त्यस्तो काम हामीले कहिले पनि गर्नु हुँदैन। एउटा हामी प्रभुको जनले चाहिँ मेरो साउजीले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ, आखिरी अनन्तको इनाम दिने त परमेश्वर हो नि त, होइन र त्यो कुराको पनि हामीले मध्यनजर राख्नुपर्छ। र कुन काम कुन समयमा सिद्धाउने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। कुन काम कुन समयमा गर्ने हो भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कुनै एउटा काम गर्दाखेर खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्ने सिपको विकास गर्नुहोस्। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्न सिपको विकास गर्नुहोस्। यो एकदमै राम्रो लाग्छ मलाई। कतिचोटि कुनै पनि मान्छेलाई तपाईँ कुरिराख्नु भएको छ घरमै, ऊ म ठ्याक्क 8 बजी आउँछु भन्यो, तर ऊ 9 बजी पनि आएको छैन क्या। त्यहाँ 1 घण्टा रह्यो नि त उसलाई 8 बजी भनेको थियो, अब के गर्ने? त्यो खाली समयलाई तपाईँले केही न केही सदुपयोग गर्नुहोस् क्या। ल तपाईँ कुरिराख्नु भएको छ घर वरिपरि हुनुहुन्छ भने ल आधी घण्टा घरमा भएको गमला सफा गर्नुहोस्, घरमा भएको फुल गर्नुहोस्, होइन सरसफाई गर्नुहोस्, केही न केही त गर्नुपर्छ नि त। त्यो पनि एकदमै सही हो है। यसरी समयलाई चाहिँ सदुपयोग गर्यो भने हामी धेरै धेरै भन्दा धेरै काम गर्न सक्छौ। तपाईँले गर्न नसक्ने काम गर्छु नभन्नुहोस्। कहिलेकाहीँ हामी यस्तो आँटिला हुन्छौ नि, ए म त गरिदिन्छु भन्छौ, तर जब समय आउँछ गर्न सकिँदैन क्या। त्यो भएर जहिले पनि आफूले के भनाइ छ नि हाम्रो हजुरबा हजुरआमाले भन्ने, लहे नाति ढाँटी हेरेर हार्ने नै भन्छन् नि, होइन। त्यो भएर आफूले सक्छु भन्ने कुरामा मात्रै आँट गर्नु, नसक्ने कुरामा कहिले पनि आँट नगर्नुहोस्। किनभने धेरै मानिसहरूले नि नसक्ने कुरामा हात हालेर उनीहरू धेरै नमर्नु नबाँच्नु अवस्थामा भएको अवस्था छ अहिले। किनभने जस्तो ब्याङ्ककै कुरा गरौँ न, ब्याङ्कबाट उनीहरूले पैसा लिएका हुन्छन्, उनीहरूले योजना बनाएको हुन्छन् यो पैसा लगाएर यो गर्छु भनेर, तर भने जस्तो नहुन सक्छ। अब करोडौं पैसा उनीहरूले ब्याङ्कबाट लिएका छन्, उनीहरूले केही जग्गा खरिद गरे, प्लटिङ गरे, तर एक प्रकारको कोरोना भाइरस आइदियो, त्यसपछि किनबेच त बन्द भयो, मान्छे नै नरहने अवस्थामा के किन्ने के बेच्ने हुन्छ। अनि त्यसपछि उहाँहरू चाहिँ एकदमै डिप्रेसनमा गएर समस्यामा परेर होइन उहाँ भर्खर उठ्न थाल्नुभएको अवस्था छ क्या। अब के गर्ने त, होइन यति धेरै समस्या, यति धेरै समस्याले समस्या, तर आफ्नो भनिन्छ नि औकात हेरेर मात्रै अगाडि बढ्नु भनेर जे गर्न सकिन्छ त्यो मात्रै गर्ने हो क्या। जस्तो तपाईँ र मलाई थाहा छ नि, एउटा गाडीमा 50 जना मात्रै अट्छ भने त्यहाँ 100 जना हाल्यो भने कुनै पनि ठाउँमा गएर त्यो गाडी के हुन्छ? दुर्घटना हुन्छ, हुन्छ, हुन्छ। त्यो भएर तपाईँ र म जे सक्छौ त्यो मात्रै गर्न आवश्यक छ। नचाहिने भन्दा बढीको हिम्मत नगर्नुहोस्, होइन। क्षमता तपाईँको घाटी कत्रो छ त्यही अनुसारले मात्रै घाँटीमा हाड अथवा मासु हड्डी मिल्नुहोस्, न त त्यो गरेर अड्किन्छ, होइन। कयौं घटनाहरू छन् हाम्रो साथीहरूको, होइन घाँटीमा हड्डी अड्केर होइन नमर्नु नबाँच्नु अवस्थामा भएको घटनाहरू छन्। त्यस्ता भन्नु खोजेको कुरा आमा बुवाले भनेको कुरा एकदम सही हुन्छ है। लै छोरा घाँटी हेरेर हाड्ने लै भन्नुहुन्छ हो नि। त्यो भएर तपाईँलाई मैले चाहिने कुराको मात्रै हाट गर्नुहोस्, नचाहिने कुराको हिम्मत नगर्नुहोस्। तपाईँ हुनसक्छ तपाईँ मलेसिया जान सक्नुहुन्छ, तपाईँ कहाँ जान सक्नुहुन्छ, दुबई जान सक्नुहोला, त्यहाँ त 1-2 लाखको कुरा त हो नि। तर तपाईँसँग आय स्रोत छैन, कसैले पैसा दिँदैन भने अमेरिका त जान सकिँदैन नि त हामी त, होइन। जहाँनिर हामीले 20-25 लाख रुपियाँ के गर्नुपर्छ? जोगाउनुपर्छ। 20 लाख रुपियाँ ल तपाईँले ऋण गरेर गर्नुभयो, तर पछि तिर्न सक्ने अवस्था होला कि नहोला? कतिजना त एयरपोर्टबाटै फर्केको अवस्था हुन्छन्, होइन। अब पैसा लगानी गरिसकेको हुन्छ, के गर्ने?
होइन, त्यो भएर जहिले पनि जे गर्दा पनि होइन एकदमै सुरक्षित तरिकाले गर्ने, भोलि यस्तो भने पनि म चाहिँ सेफ हुन सक्छु भन्ने तरिकाले गर्नुपर्छ क्या। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई अहिलेलाई। भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मैले हिजो आज समय व्यवस्थापन नगरेको देख्दा दुःख लाग्छ। त्यही समय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा नै बताइरहेको छु र उत्तम भन्दा पनि अति उत्तम कामलाई बढी महत्व दिनुहोस्। कुन चाहिँ महत्वपूर्ण कुरा छ त कामहरू होइन, त्यो कामलाई महत्व दिनुहोस्। कामलाई त्यसको महत्व अनुसार समय दिनुहोस् होइन। काम त धेरै होला तर सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के छ भन्ने कुरालाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ र क्यालेण्डरको प्रयोग सधैँ गर्नुहोस् र तपाईँले गर्नुपर्ने सबै कामहरूलाई सम्झनुहोस्। तपाईँ बिर्सिनुहुन्छ भने नि क्यालेण्डरको प्रयोग गर्नुहोस्। तपाईँलाई सम्झनकै लागि पनि क्यालेण्डर बनेको जस्तो लाग्छ मलाई। काम छोडेर अनावश्यक कुराकानीमा नबोल्नुहोस् होइन। काम छोडेर काम गरिरहेको काम होइन, तपाईँ काम गरिराख्नु भएको छ एउटा आएर ए जाम भन्ने बित्तिकै त्यसरी नहिँड्नुहोस्, किनभने तपाईँको काम त बाँकी रहन्छ नि, साथीको काम थिएन त होइन। तपाईँको काम सिधाउनुहोस् अनि साथीलाई भन्न सक्नुपर्छ कि तपाईँले म यो काम गर्दैछु है, अथवा एक घण्टापछि अथवा भोलि है भन्न सक्नुपर्छ। ए ल जाम न त जाम भनेर काम बर्बाद नगर्नुहोस्। मान्छेलाई नि समय एकचोटि आउँछ, त्यो समयलाई हामीले सम्हाल्न सकिनौ भने, समयलाई बुझ्न सकिनौ भने हामीले उन्नति प्रगति कहिले गर्न सक्दैनौ होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। र कसैले तपाईँको काममा बाधा हुने प्रकारले तपाईँको समय लिँदैछन् भने होसियार रहनुहोस्, त्यसलाई नियन्त्रण गर्नुहोस्। कहिलेकाहीँ मान्छेहरू कस्तो हुन्छ भने एकदम मान्छे व्यस्त हुन्छन् क्या, ऊ काम गरिरहेको हुन्छ, पढिरहेको हुन्छ, अफिसमा काम गरिरहेको हुन्छ, दिनभरि बस्दिने, त्यो कहिले पनि गर्नु हुँदैन। हामीले तपाईँ के को कामको लागि उहाँलाई भेट्न जानुभएको त्यो काम गर्नुहोस्, तुरन्तै फर्किहाल्नुहोस् होइन। किनभने उसको त अरू काम पनि हुन्छ नि त, तपाईँले त्यसरी बाधा कहिले पनि हामीले गर्नु हुँदैन। व्यस्त मानिसहरूलाई, व्यस्त मान्छेहरूको समय तपाईँले धेरै लिनु मिल्दैन होइन। तपाईँ आफै बुझकी हुनुपर्छ। कोही मान्छे व्यस्त छ भने, केही काम गरिरहेको छ भने तपाईँको काम के हो सक्नुहोस् हिँड्नुहोस्, ए हजुर कस्तो हुनुहुन्छ, लामो कुरा गरेर उसको समय बर्बाद नगरिदिनुहोस् होइन। जस्तो कतिचोटि कुनै पनि काम मान्छेले मनदेखि गर्नुपर्ने हुन्छ। जस्तो हाम्रो प्राविधिक मित्रहरूको काम कस्तो हुन्छ भने, रेडियोमा काम गर्ने, टेलिभिजनमा काम गर्ने मान्छेहरूको कस्तो हुन्छ भने, उनीहरूले धेरै कुरा त्यहाँ हेरिराख्नु परेको हुन्छ। त्यो कुनै पनि कलाकारले बोलेका कुराहरू सेन्सर गरेर राख्नुपर्ने हुन्छ, लाइट मिलाउनु पर्ने हुन्छ होइन, त्यहाँ एङ्गल मिलाउनु पर्ने हुन्छ होइन, धेरै कुराहरू हेर्नुपर्ने हुन्छ क्या। त्यो भएर कोही मान्छे फुत्त आइदिन्छ, उसले कहाँबाट काम गरिरहेको हुन्छ नि उसले बिर्सिन सक्छ। त्यो भएर कसैले एकदमै ध्यान दिएर काम गरिरहेको छ भने तपाईँले डिस्टर्ब नगर्नुहोस्, उसको काम सकेपछि उसँग समय लिनुहोस्। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। र कसैको काममा बाधा नगरौँ हामीले होइन, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र म चाहिँ अब के गर्नुपर्छ भने, बुझ्ने मान्छे बन्नुपर्छ क्या, अबुझ मान्छे बन्नु हुँदैन। जस्तो कतिचोटि हामी काठमाडौँमै कतिजनाले भन्नुहुन्छ क्या, काठमाडौँ जस्तो ठाउँमा पाहुना आइरह्यो भने एकदम गाह्रो हुन्छ क्या सम्हाल्नलाई मान्छेहरूलाई, कतिले भन्नुहुन्छ। मैले पनि कतिचोटि भोगेको छु, कुनै पनि मान्छे एक हप्ताको लागि आएको छ भने हामीले के गर्छौँ, दिमागमा खेला, यो एक हप्ता बस्छ अनि अर्को पानी त गइहाल्छ, त्यही अनुसारले सबै कुरा म्यानेज गरेको हुन्छ नि त। तर ऊ एक महिना बस्थ्यो भने अब के हुन्छ, बस्ने मान्छेलाई त केही हुँदैन, तर आन्तरिक रूपमा उसलाई यति गाह्रो भइसकेको हुन्छ होइन, घर व्यवहार चलाउनु, पैसाको व्यवस्थापन गर्नु, पाहुना त आउँछन् नि त, तर एउटा एकजना मान्छे थपिन्छ नि त, उसको लागि सबै कुरा थपिन्छ क्या, अनि उसलाई पनि समय दिनुपर्ने हुन्छ। फेरि उसलाई समय दिएन भने के भन्छन् मान्छेहरू, काठमाडौँ एकदम व्यस्त समय हो, उसलाई समय दिएन भने ऊ वास्तै गरेन, फिक्री गरेन होइन, यस्ताकोमा त के जानु प्रकारको हुन्छ क्या मान्छे। तर तपाईँ र हामीले पनि बुझ्नुपर्छ कि हामी काठमाडौँमा छौँ, काठमाडौँ परदेश छौँ, किनभने यहाँ केही नगरिकन खान सकिँदैन, गाउँमा जस्तो सहरमा हुँदैन। किनभने गाउँमा अब यता गयो उता गयो होइन, आज यतै खामला उतै खामला भन्ने सहरमा त त्यो हुँदैन नि त होइन। काम गर्नुपर्छ, खानुपर्छ, ल्याउनुपर्छ, किनकि यहाँ त होइन जे कुरा पनि अब गाउँ ठाउँमा पो यता फर्क्यो बारी, उता फर्क्यो बारी होइन, ल न एक मुठा साग दिनु भन्यो भने दिन्छन्। अब यहाँ त प्रत्येक पाइला पाइला पैसाको हिसाब गर्नुपर्ने हुन्छ होइन। त्यो भएर सहर भनेको यस्तो ठाउँ हो
ल न पिसाब हेर्न अचानक पिसाब हेर्न जानु पर्यो भने पनि मान्छेले टोयलेट गएको पनि पैसा लिने ठाउँ हो क्या, त्यो भएर तपाईँहरू म चाहिँ अलिकति व्यस्त मानिसहरूलाई मानिसहरूको समय हामीले खोज्नु हुँदैन, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आज मैले कार्यक्रममा समयको व्यवस्थापन भन्ने बारेमा नै बताए र समयको व्यवस्थापनको बारेमा बाइबलले के भन्छ अथवा समयको बारेमा बाइबलले के भन्छ। एफिसी 5:16-17 यसरी लेखेको छ, समयको सदुपयोग गर, हरेक कुरा वा कामको निम्ति समय छ। उपदेशक 3:1, समयको ठिक सदुपयोग गर, बाहिरहरूकासँग बुद्धिमान साथ व्यवहार गर। कलसी 4:5, समयको ख्याल राख र उचित प्रयोग गर, समय छ भनेर नपर्ख। हामीलाई हाम्रो समय वा आयु गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। भजन संग्रह 90:12, तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले समयमै गर, किनभने च्यानमा गइसकेपछि त्यहाँ न त कोही केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि केही नै हुँदैन। उपदेशक 9:10, कोही पनि यस संसारमा सधैँ रहँदैन, सबै मानिस एकपटक मर्नै पर्छ। हिब्रू 9:27, कुन समयमा मानिसमाथि के आइपर्छ र कुन बेलामा उसको काल आउँछ कुनै मानिसले जान्दैन, त्यो भएर समय बहुमूल्य छ, समयमै सबै कामहरू हामीले गर्नुपर्छ। रेतिन्जेलसम्म तपाईलाई मैले समयको महत्वको बारेमा बताए र तपाईले पनि यतिखेर महसुस गर्दै हुनुहुन्छ होला, हेर समय कति बहुमूल्य रहेछ। ती कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। बिर्सने बानी भए नोट गर्ने बानी बसाल्नुहोस्, किनभने कतिचोटि यो गर्छु त्यो गर्छु भन्ने हुन्छ तर भुसुकै बिर्सिने बानी पनि हुन्छ। त्यसको लागि के गर्ने, एउटा डायरी नोट बनाउने होइन, त्यसले पनि समयलाई चाहिँ सम्झन सिकाउँछ। कति तपाईँ आफू व्यस्त भएर अरूको समय बर्बाद गर्दै हुनुहुन्छ कि होसियार रहनुहोस्, अरूको समयलाई पनि ध्यान दिनुहोस्। तपाईँको समय ठिक ठाउँमा ठिक प्रकारले सदुपयोग हुँदैछ कि या त खेर गइरहेको छ, होसियार रहनुहोस्, समय हेर्नुहोस्, समय बहुमूल्य छ, समयलाई चिन्नुहोस्। ए भन्न चाहन्छु अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा समयको महत्व र बाइबलले के भन्छ समयको बारेमा भन्ने दुईटा महत्वपूर्ण कुरा मैले राखे। मलाई लाग्छ आज तपाईँ निकै नै होइन समयलाई बुझ्ने हुनुभएको छ। म पनि समयलाई बुझ्ने कोसिस गरिरहेको छु र समयलाई बुझ्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त समयलाई हामी पर्खन सक्छौं, तर समयले हामीलाई कहिल्यै पर्खिँदैन। तपाईँलाई थाहा छ, अब 82 साल हामी 83 साल होइन फर्केर आइज 82 भन्दा आउँदैन, त्यो गइरहेको हुन्छ, गइरहेको हुन्छ, मिनेट मिनेट सेकेन्ड सेकेन्ड गर्दै समय गइरहेको हुन्छ। आज रोकिन भन्दा न समय रोकिँदैन होइन। हामी महिनै पछि क्यालेण्डरको पन्नाहरू पल्टाउँछौ, समय त्यसरी नै गइरहेको हुन्छ। त्यो भएर तपाईँ र म समय छँदै जस्तो जन्म र मृत्यु छन् त निश्चित छ, जन्म पनि हाम्रो निश्चित हो अनि मृत्यु पनि निश्चित हो, त्यो बीचमा त्यो बीचको समय चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। हामी जन्म अगाडि पनि केही गर्न सक्दैनौँ, मृत्यु पछि पनि केही गर्न सक्दैनौँ। यो बीचको समय तपाईँलाई दिनुहोस् र देशको लागि दिनुहोस्, किनकि हामी एक दिन मर्नै पर्छ। मरेर गए तापनि कयौं पुस्ताले सम्झिराख्ने केही महत्वपूर्ण काम त गरेर जाउन होइन र, तर त्यो चाहिँ समयलाई चिन्ने मान्छेले मात्रै गर्न सक्छ। कयौं मानिसहरू त्यस्ता छन् जो इतिहासको पान्ना पान्नामा अझैसम्म पनि छन्, हामी पल्टाइरहेका छौं, पढिरहेका छौं उनीहरूलाई। हेर्नुहोस् त, त्यसरी के हामी जीवित नरहने त रहनुपर्छ, कोसिस गरौं। अहिलेलाई भने प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रहरूको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरू तपाईँको बीचमा जस्ता तस्तै प्रस्तुत गर्ने गर्दछौ भने साथसाथै मिठा मिठा गीत संगीतहरूद्वारा पनि हामी तपाईँलाई परमेश्वरको नजिकतामा लिएर जाने गर्दछौ। र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सामाजिक सञ्जाललाई कसरी परमेश्वरको महिमाको निम्ति प्रस्तुत गर्न सकिन्छ भनेर प्रस्तुत गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ। आदरणीय श्रोता, अब भने आजको यो कार्यक्रमलाई शुरूआत गर्ने बेला भइसकेको छ र हामी विश्वास गर्छौ तपाईँले कार्यक्रमलाई अन्तिमसम्म सुनेर दिएको ठेगानामा तपाईँका आफ्नो प्रतिक्रियाहरू हामीलाई दिनुहुनेछ भन्ने हामी विश्वास गर्दछौ। लौ त श्रोता, भने आजको कार्यक्रमको शुरूआत गरौं। शुरूमा प्रस्तुत छ एउटा सुमधुर भक्ति गीत, त्यसपछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरू लिएर आउने नै छु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर मेरो हातमा व्हाट्सएप मार्फत एउटा स्टाटस आएको छ पास्टर एडमन्ड स्याकी ब्राउन ज्यूको। उहाँ लेख्नुहुन्छ, दाउ आर्ट स्नेयर विथ द वर्ड अफ दाई माउथ, दाउ आर्ट टेकन विथ द वर्ड अफ दाई माउथ, प्रोभर्ब्स 6:2। अगाडि लेख्नुहुन्छ प्रोभर्ब्स 18:21, लाइफ एन्ड द डेथ आर इन द पावर अफ द टंग एन्ड दोज हु लव इट विल ईट इट्स फ्रुट। Life may give us lemons sometimes more than others, but it's important not to dwell on the setbacks. Negativity can spread like a disease, affecting not only ourselves but our perceptions of others as well. There are some negative people who always seem angry and continuously look for conflict. Walk away from them. The battle they are fighting is not with you, it is with themselves. Whatever you behold, you become. Whatever you think, you are, and you are. Anyone who always speaks negativity has a problem with faith. Never speak negative when you are faced with a negative situation. Power is never release with two negatives. If you are going to transform the world, you have to be transformed first. God has to do the work in you before He can do the work through you and with you. The only creature God created on earth that can talk is man. Therefore, we need to learn to speak positively into our life and into every situation in which we find our life. Jesus said in John 6:63, "The words that I speak unto you, they are spirit and they are life." Therefore, you can speak into a dead situation and expect it to change. You can speak into your future and see it comes to pass with time. Keep in mind that when you choose God's word for your lips, you choose His will for your life. Our mouth is given to us to prescribe the solution, not to describe our problem. Therefore, you need to change your confession that line it up with the word of God. You have to be very positive with regards to what comes out of your mouth. This can either build or demoralize our life. You can kill yourself by your words, or you can generate life by your words. Speak the word. The word works when spoken in faith. Good morning and have a beautiful day. Keep the faith. Pastor Edmund Parmahal लेख्नुभएको छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ क्रोनिकल बाइबल रिडिङ ग्रुपबाट। उहाँ लेख्नुहुन्छ, हामीले दाउदको जीवनको अन्त्यसम्म भजन संग्रहहरूमा पढ्छौ। दाउदले आफ्नो हृदयमा परमेश्वर छैन भन्ने मूर्ख हुन् भन्ने घोषणा गर्दछन्। शत्रु र दुष्ट मानिसहरूले घेरिएको दाउदले आफ्नो हृदयदेखि प्रार्थना सुन्नुहुने परमेश्वरलाई स्वीकार गरेका छन्। परमेश्वर हाम्रो शरण स्थान हुनु भएकोले हामीलाई चुपचाप परमप्रभुलाई हेर्न, परमेश्वरमा भर पर्न र उहाँको सामु हाम्रो हृदय खन्याउन आग्रह गर्नुभएको छ। परमेश्वरले विश्वासको प्रार्थना सुन्नुहुन्छ र अपराधीहरूलाई क्षमा गर्नुहुन्छ। उहाँले हामीलाई पूर्ण रूपले भरोसा गर्न र भर पर्न र परमेश्वरको मात्र प्रशंसा गर्न आह्वान गर्नुहुन्छ। दाउद परमेश्वरले नियुक्त गर्नुभएको राजाको सबैभन्दा ठूलो उदाहरण हुन्। त्यसैले जब दाउद जस्तो व्यक्ति राजाहरूको बीचमा देखा पर्दछन्, दाउदको बाटोमा हिँड्नेहरू साँच्चै छन् भने उनीहरूको पनि त्यही प्रकारको मूल्याङ्कन गरिन्छ। ख्रिस्टमा सँगै हुँदा कस्तो आशिष हो, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा फेसबुक पेजबाट अर्को एउटा स्टाटस आइसकेको छ जसलाई प्रेषित गर्नुभएको छ थ्रोन अफ ग्रेस नेपाल नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, परमप्रभु भलो हुनुहुन्छ, संकटको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ अनि जसले उहाँमाथि भरोसा राख्छन् उनीहरूलाई उहाँ चिन्नुहुन्छ भनेर नहुम 1:7 लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आइसकेको छ फ्रेडरिक बेसरा नामको श्रोताले पठाउनु भएको। उहाँ लेख्नुहुन्छ, मेरे नाम के कारण सब लोग तुमसे बैर करेंगे पर जो अंत तक धीरज रहेगा उसी का उद्धार होगा। मत्ती 10:22 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको र पक्कै पनि हामी परमेश्वरमा भरोसा गर्नुपर्ने व्यक्ति हो। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस आएको छ जसलाई प्रेषित गर्नुभएको छ ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट पप्पी जेरोम लेख्नुहुन्छ, आफ्नो बोझ परमेश्वरलाई सुम्पनुहोस्, तपाईँ हल्का महसुस गर्नुहुनेछ भनेर लेख्नु भएको छ। पक्कै पनि हामीले आफ्ना सबै बोझहरू सृष्टिकर्ता परमेश्वरलाई नै सुम्पनु पर्दछ र त्यसो गर्दाखेरि मात्रै हाम्रो जीवन सुखी बन्न सक्दछ भन्ने सन्देश उहाँले दिनुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा लेख परेको छ पृथ्वी थापाज्यूको इप्ताहाको जीवनी नामको शीर्षकमा। उहाँ लेख्नुहुन्छ, इप्ताहा जो जन्म पर पारिवारिक पृष्ठभूमि भनेर लेख्नुहुन्छ। इप्ताहा गिलादका मानिस थिए। बाइबल अनुसार उनका पिता गिलाद थिए तर उनकी आमा एक वेश्या थिइन्। न्यायकर्ता 11:1 अनुसार गिलादी इप्ताहा एक शक्तिशाली वीर थिए तर उनी एउटा वेश्याका छोरा थिए। यसकारण परिवारभित्र उनलाई स्वीकार गरिएन र उनका सौतेनी दाजुभाइहरूले उनलाई घरबाट निकालिदिए। यसले देखाउँछ कि इप्ताहाको जीवन सुरुबाटै अस्वीकृत र पीडाले भरिएको थियो। दोस्रो, घरबाट निष्कासन र संघर्षको समय, जब दाजुभाइहरूले भने त हाम्रो बाबुको सम्पत्तिको भाग लिन पाउने छैनस्। त्यसपछि इप्ताहा घर छोडेर तोब देशमा गए। तोबमा उनले केही साहसिक मानिसहरूलाई साथ लिएर जीवन बिताए। त्यहाँ उनी एक प्रकारको सैनिक नेता जस्तै बनेका थिए। कठिन जीवनले उनलाई बल दियो, व्यवहारिक र युद्धकला जान्ने व्यक्ति बनाए। तेस्रो, तीन, इसरायलको संकटमा पुनः बोलाइए। पछि अम्मोनीहरूले इसरायलमाथि आक्रमण गरे। गिलादका अगुवाहरूले इप्ताहालाई सम्झेर युद्धको नेतृत्व गर्न बोलाए। पछि उनले इन्कार गरे, तिमीहरूले मलाई घृणा गरेर निकाल्यौ, अहिले किन बोलायो? तर अन्तमा एउटा शर्त राखे, यदि विजय भयो भने म तिमीहरूको अगुवा हुनेछु। यसले उनको आत्मसम्मान र नेतृत्व चेतनालाई देखाउँदछ। चौथो, कूटनीतिक प्रयास। इप्ताहाले सिधा युद्ध नगरी पहिले अम्मोनी राजाहरूसँग संवाद गरे। उनले इसरायलको इतिहास सम्झाए। इसरायलले अम्मोनी भूमि कब्जा गरेको होइन, परमेश्वरले दिएको भूमि थियो। यो देखाउँछ उनी केवल एउटा योद्धा मात्र होइन, इतिहास जान्ने अगुवा पनि थिए। परमेश्वरमाथि भरोसा गर, युद्धमा विजय। यो 5 बुधा लेख्नुहुन्छ, युद्ध अघि परमेश्वरको आत्मा इप्ताहामाथि आयो जसले एउटा भाकल गरे, यदि परमेश्वरले मलाई विजय दिनुभयो भने मेरो घरबाट पहिलो निस्कने प्राणीलाई परमेश्वरलाई अर्पण गर्नेछु। त्यसपछि उनी अम्मोनीहरूलाई पराजित गरे। इप्ताहाको दुखद भाकल। विजयपछि घर फर्कदा सबैभन्दा पहिला उनकी एउटी मात्र छोरी नाच्दै स्वागत गर्न बाहिर आइन्। यो इप्ताहाको जीवनको सबैभन्दा पीडादायी क्षण बन्यो र उनले भने, छोरी तिमीले मेरो हृदय तोड्यौ। उनकी छोरीले पनि समर्पणता देखाइन्। बुवा, तपाईँले परमेश्वरसँग भाकल गर्नु भएको छ भने कुरा गर्नुहोस्। यो घटना बाइबल अध्ययनमा धेरै चर्चा हुने विषय हो। कतिपय विद्वानले भन्छन् यो वास्तविक बलिदान थियो। कतिले भन्छन् आजीवन कुमारीको समर्पणता थियो। पछि भएको गृह संघर्ष पछि एफ्राइमका मानिसहरूले इप्ताहासँग विवाद गरे। इप्ताहाले युद्ध गरे र विजय पाए। त्यहाँ एउटा प्रसिद्ध शब्द प्रयोग भयो, सिब्बोलेत, जसको सही उच्चारण गर्न नसक्नेहरू चिनिन्थे। इप्ताहाको अन्तिम जीवनी। उनले 6 इसरायलको न्यायकर्ताको रूपमा सेवा गरे। पछि उनको मृत्यु भयो। इप्ताहाका जीवनबाटका सिकाइहरू। अस्वीकृत मानिसलाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ। पहिलो, दोस्रो, कठिनाईले नेतृत्व जन्माउँछ। तेस्रो, बोल्नु अघि सोच्नु पर्छ। र चौथो,
विश्वाससँगै विवेक पनि आवश्यक छ। नयाँ करारमा सम्मान, हिब्रू 11 अध्यायमा इप्तालाई विश्वासका वीरहरू मध्ये एक भनी गणना गरिएको छ। यसले देखाउँछ कमजोरी भए पनि विश्वासले मानिसलाई परमेश्वरको कार्यमा ग्रहणयोग्य बनाउँदछ भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको तादन श्रोता। अब भने कार्यक्रममा फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ। र यतिखेर फेरि पनि मेरो हातमा इन्डियाबाट एकजना पास्टरको स्टाटस परिसकेको छ, जो हुनुहुन्छ पास्टर सलीम खान। उहाँ लेख्नुहुन्छ, सबमे श्रेष्ठ बात यह है कि एक दूसरे से अधिक प्रेम रखो, क्योंकि प्रेम अनेक पापों को ढाप देता है। पहला पत्रस अध्याय 4 आयत 8 भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा लेख आएको छ, जसलाई प्रेषित गर्नुभएको छ चिरञ्जीवी शर्माज्यूले। उहाँ लेख्नुहुन्छ, पास्टर एल्डर अगुवाहरूको लागि प्रार्थना। हे स्वर्गमा बस्नुहुने पिता, आज म मेरो पास्टर एल्डर र अगुवाहरूलाई तपाईँको सामुन्ने ल्याउँदछु। उहाँहरूलाई स्वर्गको नयाँ मन्न जीवनको रोटी साँचो रोटीले भरिदिनुहोस्, ताकि उहाँहरूले सेवा गर्दा मण्डलीका प्रत्येक सदस्यले तपाईँको जीवित वचनद्वारा गहिरो आत्मिक पोषण पाउन सकुन्। उहाँहरूका सन्देशहरू केवल शब्दमा मात्र सीमित नहुन्, तर ती जीवनलाई सम्हाल्ने, पुनर्स्थापित गर्ने र परिवर्तन गर्ने जीवित सत्य बनुन्। म प्रार्थना गर्दछु कि उहाँले बोल्नुहुने हरेक शब्दमा पवित्र आत्माको सामर्थ्य एउटा तीखो बाणको टुप्पो झैं शक्तिशाली रूपमा बसोस्, जसले हृदयलाई वारपार छेड्न सकोस्, शैतानका किल्लाहरूलाई भत्काउन सकोस् र शून्य जति सबैका लागि नयाँ बाटो, छुटकारा र स्वतन्त्रता ल्याउन सकोस्। तपाईँको उपस्थिति हरेक सन्देशको साथमा रहोस् र त्यसलाई जीवित, सक्रिय र अधिकारपूर्ण तुल्याउनुहोस्। म ती अगुवाहरूलाई पनि तपाईँको हातमा सुम्पन्छु जो अहिले यात्रामा हुनुहुन्छ। उनीहरूलाई तपाईँको ईश्वरीय सुरक्षाले घेरिराख्नुहोस् र उहाँहरूलाई सबै किसिमका हानि नोक्सानीबाट जोगाउनुहोस्। उहाँहरूको पाइलालाई डोर्याउनुहोस् र तपाईँको सन्देश विश्वास योग्यता साथ पुर्याउनको निम्ति उहाँलाई बलियो बनाउनुहोस्। धन्यवाद छ पिता, हाम्रो प्रार्थना सुन्नु भएकोमा, तपाईँको विश्वस्तताको लागि र तपाईँका दासहरू मार्फत तपाईँले गरिराख्नु भएका उद्योगका कार्यहरूको लागि। यीशुको शक्तिशाली नाममा आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तारा श्रोता, अब पनि फेरि पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा आदर्श चेम्जोङज्यूको स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद देऊ भनेर उहाँ लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल थेगुवा मिनिस्ट्री प्रेयर किङबाट तिमोथी नेङमाङ ज्यूले। उहाँ लेख्नुहुन्छ, मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ भन्ने शीर्षक दिएर लुका 46 अध्यायको 56 पद मरियमको स्तुति गान र रमाहाट। अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ, किनकि उहाँले आफ्नै दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्ने छिन्, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीलाई तिनीहरूको सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ। भोकाएकालाई उहाँले असल चिज तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै हात फर्काउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इसरायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैं अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। मरियम तिनीसँग प्राय 3 महिना बसेर आफ्नो घर फर्किन् भनेर लेख्नुभएको छ। अगाडि लेख्नुहुन्छ, यस पाठबाट प्राप्त हुने विशेष शिक्षा मरियमको स्तुति गान हो जसमा मरियमले परमेश्वरको महिमा गाउँदै आफ्नो हृदय खोलेकी थिइन्। यो गीतले परमेश्वरको चरित्र, उहाँको काम र हाम्रो लागि जीवनको सही दृष्टिकोणलाई स्पष्ट पार्दछ, जसलाई हामी तल अझ विस्तृत रूपले हेर्नेछौ। उहाँ लेख्नुहुन्छ, पहिलो, परमेश्वरमा पूर्ण आनन्द र प्रशंसा। बाइबलका पद 46 र 47। अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्छ र मेरो आत्मा मेरो मुक्तिदातामा रमाहाट गर्छ। मरियम गर्भवती भएर पनि आफ्नो जीवनको सबैभन्दा ठूलो आनन्द परमेश्वरमा पाएकी थिइन् र उहाँलाई मुक्तिदाता भन्नुले यो देखाउँछ कि येशु ख्रिस्ट नै हाम्रा मुक्तिदाता हुनुहुन्छ। हामीले पनि सुख दुःख वा कुनै अवस्थामा येशु ख्रिस्ट नै हाम्रो प्रभु र मुक्तिदाता भनी उहाँमाथि नै भरोसा राखेर रमाउनु पर्छ। यो हाम्रो भक्ति र प्रार्थनाको आधार हो। दोस्रो, दीनता र नम्रतामा परमेश्वरको कृपा। पद 48, किनकि उहाँले आफ्नो दासीको दीनतामा कृपा दृष्टि राख्नु भएको छ र अब उपरान्तको पुस्ताले मलाई धन्यको भन्नेछन्। मरियम एउटा साधारण दुखी दीन गाउँले केटी थिइन्, तर परमेश्वरले उनलाई चुन्नुभयो। परमेश्वर घमण्डी र शक्तिहरूसँग होइन, नम्र र दीन हृदय भएकाहरूसँग रहनुहुन्छ। हामीले पनि आफ्नो घमण्डलाई छोडेर नम्र बन्नुपर्छ। तेस्रो, परमेश्वर शक्तिशाली, पवित्र र महान काम गर्नुहुन्छ। पद 49, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ र उहाँको नाउँ पवित्र छ। मरियमले आफ्नो गर्भमा येशूको आगमनलाई महान काम भनेकी छिन्। परमेश्वरको नाम पवित्र छ र उहाँले असम्भव कुराहरूलाई सम्भव गर्न सक्नुहुन्छ। हामीले उहाँको पवित्रता र महानतालाई सदैव याद गर्नुपर्छ। चौथो, परमेश्वरको कृपा पुस्तादेखि पुस्तासम्म रहन्छ। उहाँको भय मान्नेमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। परमेश्वरको कृपा अस्थायी होइन, यो निरन्तर चलिरहन्छ। हामीले परमेश्वरको डर मान्नुपर्छ र उहाँको कृपामा भरोसा राख्नुपर्छ ताकि हाम्रो सन्तान र दर सन्तानका लागि यो आशिष बग्न सकोस्। पाँचौं, संसारले ठानेको मूल्य उल्टाउने न्याय हो। पद 51-53, उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनालाई घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूको सिंहासनबाट हटाउनु भएको छ र
तिनीहरूलाई उचाल्नु भएको छ। भोकाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै पठाउनु भएको छ। यो सबैभन्दा शक्तिशाली छ। परमेश्वरले घमण्डी, शक्तिशाली र धनीहरूलाई तल झार्नुहुन्छ र दिन भोकाएका र नम्रहरूलाई उचाल्नुहुन्छ। संसारले शक्ति, धन, घमण्डको मूल्य दिन्छ, तर परमेश्वरले राज्यमा उल्टो छ। हामीले पनि दिन, गरिब र अन्यायमा परेकाहरूलाई प्रति संवेदनशील हुनुपर्छ र यो सामाजिक न्याय र दयाको आधार हो। त्यसै गरी पाँचौं, परमेश्वरको वफादारी र प्रतिज्ञाको पूर्ति, पद 54-55 लेख्नुहुन्छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इसरायललाई सहायता गर्नु दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैं अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। परमेश्वरले अब्राहमसँग गर्नुभएको प्रतिज्ञा कहिले पनि भुल्नु भएन। येशू ख्रीष्ट त्यही प्रतिज्ञाको पूर्ति हुनुहुन्छ। परमेश्वर यसबाट देख्न सकिन्छ, वफादार हुनुहुन्छ र उहाँले आफ्नो वचन कहिले तोड्नुहुन्न। हामीले पनि उहाँको वचनमा भरोसा राख्नुपर्छ। निष्कर्ष, मरियमको स्तुति गानले हामीलाई सिकाउँछ कि साँचो आनन्द परमेश्वरमा छ। उहाँ नम्र दिनहरूसँग रहनुहुन्छ, न्याय गर्नुहुन्छ र आफ्नो वचनमा वफादार रहनुहुन्छ। यो स्तुति गानले हामीलाई घमण्ड छोड्न, नम्र बन्न र परमेश्वरको काममा भाग लिन आह्वान गर्दछ। आमेन। आदरणीय श्रोता, यो थियो हाम्रो श्रोता पास्टर अनिल थेगुवा मिनिस्ट्रीबाटको आशिषमय स्टाटस। आदरणीय श्रोता, अब नै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ कुमार सिंह विष्टज्यूले। लेख्नुहुन्छ, एकले अर्कोलाई प्रोत्साहन देऊ र एकले अर्कोलाई दरिलो पार्ने काम गर भनेर उहाँ लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर गिदोन बस्नेतज्यूले। लेख्नुहुन्छ, इसाई जीवन एउटा महिमादेखि अर्को महिमातिरको यात्रा हो भन्ने शीर्षकमा दोस्रो कोरन्थी 3:18 लेख्नुहुन्छ, हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदल्दै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। लेख्नुहुन्छ, प्रिय विश्वासी परिवार, हामीले यस श्रृंखलाको पहिलो 3 भागमा 2 कोरन्थी 3:18 गहिरो सिद्धान्त र व्यवहारिक अनुप्रयोगलाई हेर्यौं। हामीले सिक्यौं कि कसरी येशू ख्रिष्टमा घुम्टो हटाइएको छ। हामीले उहाँलाई ऐनामा हेरे जस्तै हेरेर उहाँको महिमा प्रतिबिम्बित गर्छौ र हामी निरन्तर एउटा महिमादेखि अर्को महिमातिर बदल्दै जान्दछौ। यो यात्रा एउटा कड़ा प्रयास मात्र होइन तर पवित्र आत्माको अधीनमा बस्ने यात्रा हो। आज यस चरणमा हामी यसको रूपान्तरणको प्रक्रियाको सक्रिय शक्ति र यसले हाम्रो दृष्टि र प्रभावमा पार्ने व्यवहारिक असरलाई अझ गहिराईमा हेर्नेछौ। हामी केवल जान्न चाहदैनौ तर यसलाई कसरी पूर्ण रूपमा जिउन सकिन्छ र यसको अन्तिम गन्तव्य के हो भन्ने कुरा बुझ्न चाहन्छौ। यहाँ 4 मुख्य कुराहरू छन् जसले एउटा महिमादेखि अर्को महिमातिर उक्लदै हाम्रो यात्रालाई अझ सुदृढ र प्रभावकारी बनाउन सहायता गर्छ। पहिलो, रूपान्तरणको मुख्य इन्जिन पवित्र आत्माको सक्रिय भूमिका। हामीले पहिले भन्यौं तर यो कुरा जति पटक दोहोर्याए पनि कम हुन्छ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। पवित्र आत्मा बिनाको इसाई जीवन केवल एउटा खोक्रो धर्मकर्म मात्रै हो। अनुग्रहमा निर्भरता। एउटा महिमादेखि अर्को महिमातिर जानुको अर्थ हो हाम्रो आत्मनिर्भरता मर्दै जानु र हाम्रो अनुग्रहमा निर्भरता बढ्दै जानु। जब हामी आफ्नै बलमा धर्मी बन्न खोज्छौ हामी पुरानो घुम्टो व्यवस्थाभित्रै रहन्छौ। तर जब हामी घुम्टो हटाइएको मुहारले आउँछौ हामी स्वीकार गर्छौ कि म आफै केही गर्न सक्दिन, पवित्र आत्माले मलाई परिवर्तन गर्नुहोस्। दैनिक भरपूरी भाग 2 हामीले संगतिको कुरा गर्यौं तर यहाँ हामी सक्रिय भरपूरीको कुरा गर्छौं। पवित्र आत्माले भरिनुको अर्थ हो उहाँलाई हाम्रो जीवनको हरेक क्षेत्रमा सक्रियता रूपमा काम गर्न दिनु। उहाँ हाम्रो भित्रको कुना कुनामा प्रकाश ल्याउनुहुन्छ, नचाहिने कुराहरू देखाउनुहुन्छ र हामीलाई येशूको चरित्रमा ढाल्नुहुन्छ। के तपाईले आज आफ्नो जीवनमा पवित्र आत्माको सक्रिय कामलाई महसुस गर्नुभएको छ या तपाईँको आत्मिक जीवन स्थिर छ? यदि स्थिर छ भने आत्माको भरपूरीको लागि आज्ञाकारी भएर प्रार्थना गर्नुहोस्। दोस्रो, बाँकी रहेका घुम्टोहरू हटाउने प्रक्रिया। भाग 1 हामीले पुरानो करारको मुख्य घुम्टो हटाइएको कुरा गर्यौं तर व्यवहारिक जीवनमा हामी विश्वासीहरूले पनि कहिले काहीँ आफ्नो घुम्टोलाई ओढ्ने गर्छौ जसले प्रभुको महिमा देख्न र प्रतिबिम्बित गर्न बाधा पुर्याउन सक्छ। घमण्डको घुम्टो, जब हामी आफूलाई अरूभन्दा अलिक बढी आत्मिक र वा धर्मी ठान्छौ हामी एउटा घमण्डको घुम्टो ओढ्छौ। यसले हामीलाई परमेश्वरको महिमा देखाउनबाट रोक्छ र केवल आफ्नो अहमको ऐना मात्र देखाउँछ। दोस्रो, सांसारिक प्रेमको घुम्टो। यदि हाम्रो हृदय अझै पनि संसारको कुराहरूमा अडिएको छ भने हामीले घुम्टो लगाएर प्रभुलाई हेर्न खोजिरहेका छौ। हाम्रो दृष्टि मधुरो हुन्छ र हामीले संसार र परमेश्वर दुवैलाई एउटै समयमा प्रतिबिम्बित गर्न सक्दैनौ। अक्षमा कडवाहटको घुम्टो। जब हामी कसैलाई क्षमा दिन सक्दैनौ हाम्रो हृदय कडा हुन्छ र एउटा अन्धकारमय घुम्टोले हाम्रो मुहार ढाक्छ। येशूको महिमा, क्षमा र प्रेम यदि हामीमा कडवाहट छ भने हामी उहाँको महिमालाई कहिले प्रतिबिम्बित गर्न सक्दैनौ। यसै कारण एउटा महिमादेखि अर्को महिमातिर जानको लागि दिनहुँ पश्चातापको खाँचो पर्छ। हामीले दैनिक रूपमा येशूको अगाडि इमान्दार भएर आफ्नो बाँकी रहेका घुम्टोहरू हटाउनु पर्छ ताकि उहाँको महिमा स्पष्ट रूपमा देखा परोस्। तेस्रो,
परिवर्तनको व्यवहारिक प्रभाव। एक दृष्टि साक्षी अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै गरेको रूपमा बदल्दै जान्छौ। यसको अर्थ केवल हामीलाई राम्रो महसुस गर्नु मात्र होइन, यसको अर्थ हाम्रो परिवर्तन यस संसारको लागि दृष्टि साक्षी बन्नुपर्छ। हाम्रो परिवर्तन हाम्रो चरित्रमा प्रकट हुनुपर्छ। के हाम्रो परिवार, हाम्रो छिमेकीले र कामका साथीहरूले हाम्रो जीवनमा येशूको प्रेम, धीरज र नम्रता देख्छन्? यदि हामी मण्डलीमा मात्र आत्मिक छौ तर घरमा क्रोधित र स्वार्थी छौ भने हामीले महिमा प्रतिबिम्बित गरिरहेका छैनौ। हाम्रो बोली मत्ती 12:34 भन्छ, हृदयमा जे भरिएको छ मुखले त्यही बोल्छ। जब हाम्रो हृदयमा परमेश्वरको महिमाले भरिन्छ, हाम्रो बोली अनुग्रहमय, हौसला दिने र पवित्र हुन्छ। हाम्रो निर्णय जब हामी ख्रिस्टको रूपमा बदलिँदै जान्छौ, हाम्रो निर्णय सांसारिक लाभको लागि होइन तर परमेश्वरको महिमाको लागि हुन थाल्छ। हामी कडा परिस्थितिहरूमा पनि इमानदार र आज्ञाकारी रहन सक्छौ। यो संसार अन्धकारमा छ र यसले महिमाको ऐना खोजिरहेको छ। के तपाईँको जीवनले मानिसहरूलाई येशूतिर औंल्याएको छ? साँचो इसाई जीवन केवल परमेश्वरको महिमाको भोक्ता मात्र होइन तर यसले प्रक्रियाको एउटा माध्यम पनि हो। चौथो अन्तिम आशा, यो यात्रा कहिले सकिन्छ? हामी कहिलेसम्म बदलिँदै जाने हो? वचनले भन्छ एउटा महिमादेखि अर्को महिमातिर एउटा निरन्तर जाने प्रक्रिया हो, तर यसको एउटै भव्य गन्तव्य हाम्रो अन्तिम महिमा, ग्लोरिफिकेशन, हाम्रो पुनरुत्थानको शरीर। अहिले हामी यस पापमय शरीरमा छौ र हामीलाई दुःख, बिरामी र मृत्युको सामना गर्नुपर्छ, तर जब येशू ख्रिस्ट आउनुहुनेछ उहाँले हाम्रो यो कमजोर शरीरलाई परिवर्तन गरेर आफ्नो महिमामय शरीर जस्तै बनाउनुहुनेछ। फिलिपी 3:21 त्यो दिन हाम्रो रूपान्तरण पूर्ण हुनेछ। परमेश्वरको दर्शन, अहिले हामी ऐनामा मधुरो देख्छौ तर त्यस बेला आम्ने सामने देख्नेछौ। 1 कोरिन्थी 13:12 त्यो दिन हामी उहाँको पूर्ण महिमालाई कुनै बाधा बिना अनन्तसम्म हेर्नेछौ। यो वर्तमान कष्टको तुलना रोमी 8:18 भन्छ, यस वर्तमान समयको कष्टहरू त्यस महिमाको तुलनामा केही पनि होइन जुन हामीमा प्रकट हुनेछ। जब हामी यो अन्तिम आशालाई अगाडि राख्छौ, हामी यस वर्तमान समयमा कठिन परिस्थिति र परीक्षणहरूलाई धीरज र आनन्द साथ सँग गर्दछौ। हामी निराश हुँदैनौ किनकि हामी जान्दछौ कि हामी महान महिमातिर लम्किरहेका छौ। निष्कर्ष, हाम्रो यात्रा जारी छ। प्रिय विश्वासी, 2 कोरिन्थी 3:18 यो एउटै पदले हाम्रो सम्पूर्ण इसाई जीवनको नक्सा खिचेको छ। यो एउटा स्थिर जीवन होइन, यो त सक्रिय, गतिशील र निरन्तरको यात्रा हो। आज म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँ आज पनि एउटै महिमाको स्तरमा अल्झिराख्नु भएको छ? के तपाईँको जीवनमा बाँकी रहेका कुनै घुम्टाहरू छन् जसलाई हटाउनु पर्छ? के तपाईँको जीवनले यस संसारमा येशूको महिमा प्रतिबिम्बित गरिरहेको छ? आफ्नो मुहार घुम्टो हटाइएको अवस्था परमेश्वरको सामने राख्नुहोस्। पवित्र आत्मालाई भन्नुहोस्, मलाई दैनिक रूपमा येशूको स्वरूपमा बदल्नुहोस्। म एउटा महिमादेखि अर्को महिमातिर जान चाहन्छु। अन्तिम महिमासम्म यो यात्रा सजिलो छैन, यसमा क्रुस र समर्पणको खाँचो पर्छ, तर यसको अन्त्य अत्यन्तै महिमामय छ। परमेश्वरले हामी सबैलाई उहाँको वचनमा आज्ञाकारी हुन र उहाँको स्वरूपमा बढ्दै जान प्रशस्त अनुग्रह र शक्ति प्रदान गर्नुभएको गरिरहेको छ। आफ्नो मुहार घुम्टो हटाइएको अवस्था परमेश्वरको सामने राख्नुहोस्। पवित्र आत्मालाई भन्नुहोस्, मलाई दैनिक रूपमा येशूको स्वरूपमा बदल्नुहोस्। म एउटा महिमा

र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट अनि गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनाम नगर काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, यिनै प्रस्तुतिको साथ साथै हो भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाट प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस् र जाँदा जाँदै एउटा मिठो गीत छोड्दै हामी बिदा हुन चाहन्छौ। सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था जय मसीह।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
3: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनुहुनु नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
9: खै जन्मदर्ता दिनुहोस् त।
10: जन्मदर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मेरो एसई पनि सकियो,
13: मेरो प्लस टू को एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
1: गुड न्युज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
2: सही हो।
1: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
1: 01-4770-754 र 01-5913-755
3: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
14: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
14: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
14: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो एसी पनि सकियो,
6: मेरो प्लस टूको एक्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
8: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
8: 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पुस्तक पाठमा। कार्यक्रम पुस्तक पाठ तपाईँ र मेरो आफ्नै कार्यक्रम। विभिन्न समयमा विभिन्न लेखकहरूले लेख्नु भएको पुस्तक तपाईँको निम्ति म वाचन गर्ने गर्छु र केही समयदेखि लगातार लेखक महेश भट्टराईजीले लेख्नु भएको पुस्तक समयको व्यवस्थापनको बारेमा केही महत्वपूर्ण कुराहरू नै राखिरहेको छु र आज पनि केही महत्वपूर्ण शीर्षकबाट तपाईँको लागि यो पुस्तक पाठ गर्नेछु र कार्यक्रम पुस्तक पाठ कतिलाई पढ्नको लागि एकदमै गाह्रो लाग्छ तर सुन्नलाई कतिलाई सहज लाग्छ। हजुर, पढ्नलाई गाह्रो हुनेको लागि पनि हो कार्यक्रम पुस्तक पाठ र अबको एक घण्टाभरि कार्यक्रममा म तपाईँलाई साथ दिनेछु र तपाईँले पनि मलाई सुनेर साथ दिनुपर्ने हुन्छ र अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा आज तपाईँको निम्ति मण्डली व्यवस्थापनको बारेमा यो शीर्षकमा केही महत्वपूर्ण कुराहरू बताउँदैछु। सबै मानिसले हरेक काम वा व्यवसायमा सफलता र पहिलेको भन्दा बढी प्रतिफलको आशा र उद्देश्य राखेका हुन्छन्। मण्डलीले पनि यस्तै आशा राखेको हुन्छ। मण्डलीमा मानिसहरूको वृद्धि, आत्मिक विकासको लागि उत्कृष्ट व्यवस्थापनको खाँचो पर्दछ। मण्डलीलाई ठिक ढाँचामा निर्माण गर्न ठिक नीति नियमहरू र निर्धारण गरिएका प्रक्रियाहरूको प्रयोगमा ल्याउनुपर्छ। मण्डली व्यवस्थापन गर्नु भनेको मण्डलीमा कड़ा प्रशासन र नियन्त्रण गर्नु मात्र होइन, तर मण्डलीको मिशन वा दर्शनलाई पूरा गर्न ठिक तौर तरिकाद्वारा मण्डलीका जनशक्ति र साधनहरूलाई ठिक समय र स्थानमा प्रयोग गर्नु हो। मण्डलीमा काम गर्ने व्यक्तिलाई काम बाँडफाँड र पहिचान गराई त्यसको ठिक निर्देशन, मूल्याङ्कन र लेखाजोखा गर्नु पनि हो। मण्डली एउटा वृहत समुदाय भएको कारण यस समुदायलाई व्यवस्थित बनाउन एउटै व्यक्तिलाई असम्भव हुन्छ। यसकारण सेवामा दक्ष र इच्छुक सेवकहरूको छनौट गरी उनीहरूले पाएका वरदान अनुसार जिम्मेवारी दिनु नै अझै प्रभावकारी र व्यवस्थापन हुन सक्छ। मण्डली परमेश्वरको आराधना गर्ने मानिसहरूको समुदाय हो। मण्डलीमा धेरै प्रकारका सेवा तथा कामहरू भइरहेका हुन्छन्। यी सबै सेवाहरू श्रेष्ठ र व्यवस्थित ढंगले गरिनुपर्छ। हाम्रा परमेश्वर श्रेष्ठ र व्यवस्थित हुनुहुन्छ, यसैले उहाँको मण्डली तथा दुलै पनि श्रेष्ठ, व्यवस्थित र सुन्दर भएको परमेश्वर चाहनुहुन्छ। मण्डली एउटा वृहत परिवार हो। यस परिवारका सबै सदस्यले आआफ्नो जिम्मेवारीहरू ठिक समयमा ठिक ढंगले पूरा गर्नुपर्छ। एउटै व्यक्तिले मण्डलीसँग काम गर्न सक्दैन, यसैले मण्डलीमा सबैले आआफ्नो योग्यता दक्षता अनुसार आफ्नो भूमिकालाई वहन गर्नुपर्छ। मण्डली र मण्डलीमा हुने सेवाहरू अति नै भद्र, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ, ताकि मण्डलीको सेवामा परमेश्वरको काम अझै सुन्दर तरिकाले यस पृथ्वीमा फैलिँदै जाओस्। मण्डलीलाई व्यवस्थित र प्रभावकारी र सुन्दर बनाउन के महत्वपूर्ण कुराहरू। मण्डलीमा असल नेतृत्व हुनु जरूरी छ। मण्डलीमा असल प्रशासन हुनु जरूरी छ। मण्डलीमा आर्थिक र भौतिक व्यवस्थापन हुन जरूरी छ। मण्डलीमा असल अगुवाहरू छनौट हुन जरूरी छ। मण्डलीमा ठिक प्रकारले चलाउन नीति नियम जरूरी छ। मण्डलीमा अनुशासन हुन जरूरी छ। मण्डलीका सबै कामहरू योजनासहित सुव्यवस्थित तरिकाले गर्न जरूरी छ। मण्डलीका केही प्रमुख कार्य जो जति नै शिष्ट र व्यवस्थित ढंगले गर्न जरूरी छ। परमेश्वरको आराधना गर्नु मण्डलीको एउटा प्रमुख सेवा वा काम परमेश्वरको आराधना गर्नु हो। यो अति नै व्यवस्थित र पवित्र ढंगले गरिनुपर्छ। परमेश्वर कहाँ लैजाने सबै धन्यवाद, प्रशंसा, भेटीहरू उहाँलाई आदर लैजानुपर्छ। प्रार्थना गर्नु मण्डलीको अर्को महत्वपूर्ण काम एकसाथ भेला हुनु र प्रार्थना गर्नु हो। जब हामी परमेश्वरको अघि प्रार्थनामा जान्छौं, उहाँलाई ग्रहण योग्य जीवन लिएर जानुपर्छ। प्रार्थनामा मन लिएर सचेत भएर जानुपर्छ। संगति गर्नु मण्डलीमा भेला हुनु, साक्षी हुनु, एउटा अर्कालाई उत्साह गर्नु, सिक्नु, सिकाउनु, सबैजना मिलेर परमेश्वरको सेवा आराधना गर्नु, वचनको शिक्षा दिनु नै समग्रमा संगीत हो, संगति हो। यो संगति पवित्र, व्यवस्थित, प्रभावशाली, पवित्र र योजनाबद्ध ढंगले गर्नु अति नै सुन्दर र सुहाउँदो हुन्छ। स्वार्थ, अहंकार, व्यवस्थापनहीन, परमेश्वरलाई मन नपर्ने कुराहरू हुनु त्यस्ता कुराको पवित्रता बिथोल्दछ। सुसमाचार प्रचार गर्नु सुसमाचार प्रचार सबै विश्वासीहरूले पालन गर्नुपर्ने महान आज्ञा हो। विचार गरौं प्रभु येशु आफैले कसरी सुसमाचारको कार्यलाई वहन गर्नुभयो। उहाँले सरल, श्रेष्ठ र व्यवस्थित ढंगले मानिसका परमेश्वरको धार्मिकता, मुक्ति र प्रेमलाई प्रकट गर्नुभयो। आज हामीले पनि उहाँको शैलीलाई धारण गर्नुपर्छ। अति नै सुन्दर, विशिष्ट ढंगले सुसमाचारको काम अघि बढ़ाउनुपर्छ। परमेश्वरले मानिसको जीवनमा गर्नुभएका आश्चर्य कामहरू पनि सुसमाचारका प्रमाणहरू हुन्। परमेश्वरले मानिसको जीवनमा गर्नुभएका
अचम्मका कामहरूको साक्षी दिनु र उहाँको प्रेम र मुक्तिको घोषणा ठिक प्रकारले गर्नु नै सुसमाचार हो। अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

जब परमेश्वरको काम वृद्धि हुँदै जान्छ, मण्डलीले अगुवाहरू निर्माण गर्नु र छनौट गर्नुपर्छ र जिम्मेवारीहरू सुम्पनुपर्छ। मण्डलीमा नयाँहरूलाई तुरन्तै ठूलो जिम्मेवारी दिनु हुँदैन। इसाई विश्वासको एउटा मुख्य प्रमाण पानीको बप्तिस्मा हो। एउटा मानिसले स्वइच्छाले प्रभु येशूलाई मुक्तिदाता भनी हृदयले विश्वास गर्छ र मुखले स्वीकार गर्छ भने वा उसको विश्वास परिपक्व भएपछि उसलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा दिनुपर्छ। यो कार्य उमेर पुगेका, विश्वासमा परिपक्व नभएकालाई करकापमा पारेर कहिल्यै गर्नु हुँदैन। यो काम मण्डलीमा गम्भीर भएर व्यवस्थित ढंगले मण्डलीका परिपक्व अगुवाहरूले गर्नुपर्छ। मण्डलीलाई अझै प्रभावकारी र परिपक्व बनाउन मण्डलीमा तालिम दिनु, विभिन्न शिक्षा दिनु आवश्यक हुन्छ। मण्डलीका वा मिशन संस्थाका अति अनुभवी र परिपक्व अगुवाहरूले समय मिलाएर योजना बनाएर यस्ता प्रकारका तालिमहरू मण्डलीमा आयोजना गर्नु असल हुन्छ। यसले मण्डलीको गुणात्मक वृद्धि र विकास गर्छ। मण्डलीको काम खाँचोमा परेकालाई सेवा गर्नु पनि हो। प्रभु येशू आफैले यस प्रकारको सेवा गरेर उदाहरण दिनुभएको छ। पहिलो शताब्दीको मण्डलीले पनि यस प्रकारको सेवा गरेको थियो। आजका मण्डलीहरूले पनि यो सेवालाई व्यवस्थित ढंगले अनुसरण गर्नु असल हुन्छ। प्रेरित पावलले सबै काम शिष्ट र सुव्यवस्थित ढंगले गर्नुपर्छ भने मण्डलीलाई सिकाउनु भएको छ। मण्डली वा कुनै समुदायले सबै काम सुचारू रूपले गर्न नसक्नुको एउटा कारण व्यवस्थापनहीन र व्यवस्थालाई नपालन गर्नु पनि हो। बाइबलमा उल्लेख गरिएको यस खण्डले बताउन खोजेको कुरा यो हो कि मण्डलीमा गरिने सम्पूर्ण सेवाहरू सुव्यवस्थित तरिकाले हुनुपर्छ अथवा व्यवस्थित तरिकाले हुनुपर्छ। सबैले पाएको वरदान अनुसार यी सेवाहरू भाग लिउन्, स्तुति प्रशंसा गरून्, अगमबाडी बोलून्, प्रकाश दिउन्, भजन गाउन्, अन्य सेवाहरू गरून्। यी सबै सेवाहरू ठिक ढंगले गरिएको होस् कि कुनै किसिमको गोलमाल नहोस्, किनभने परमेश्वर गोलमालको परमेश्वर हुनुहुन्न। मण्डलीका मुख्य व्यक्ति पास्टर हुन्, त्यसपछि अगुवाहरू हुन्छन् र विश्वासी समुदाय हुन्छ। मण्डलीका सबै सदस्यहरू आफ्नो जिम्मेवारीप्रति सचेत र इमान्दार भएर आफ्नो काम पूरा गर्नुपर्छ। मण्डलीमा सेवा गर्ने व्यक्तिहरू परिपक्व विश्वासीहरू हुन् र तिनीहरू परमेश्वरको वचन, पवित्र आत्मा र वृद्धिले भरिएका हुन् र सबैले आफूले पाएका वरदानहरूलाई ठिकसँग प्रयोग गरून्। मण्डलीका सबै काममा पास्टर वा अगुवा मात्र दौड़नु ठिक हुँदैन, यसर्थ सेवामा अरूलाई पनि सहकार्य गराउनु उत्तम हुन्छ। पहिलो शताब्दीको यरुसलेमको मण्डली एक व्यवस्थित र प्रभावकारी मण्डली थियो। डिकनहरूले खानपिन र अन्य सेवा गर्थे, प्रेरितहरूले सुसमाचार प्रचार सेवा गर्थे र विश्वासीहरू एकसाथ प्रार्थना गर्थे। यसै कारण त्यो मण्डलीमा सफल र व्यवस्थित मण्डली हुन सक्छ। अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आजका मण्डलीलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ? मण्डलीका सबै अगुवा पास्टर विश्वासीहरूले आआफ्नो जिम्मेवारीलाई पहिचान र वहन गर्नुपर्छ। मण्डलीमा सेवा गर्ने पास्टर अगुवाले उनीहरूको भूमिका के हो पहिचान गर्नुपर्छ र उनीहरूलाई सुम्पिएको काम वा सेवा के हो सही ढंगले सो काम पूरा गर्नुपर्छ। एउटै व्यक्तिले सबै काममा हात हाल्नु हानिकारक पनि हुन सक्छ। मण्डलीका सबै कामहरू योजनाबद्ध ढंगले गरिनुपर्छ। मण्डलीका सबै सेवाहरू सदस्यहरूले समयको महत्वलाई थाहा गर्नुपर्छ र सबै कामहरू ठिक समयमा पूरा गर्न सक्नुपर्छ। मण्डलीमा ठिक प्रशासन हुनुपर्छ। मण्डलीका सबै सेवकहरू बीच नियमित भेटघाट र छलफल हुनुपर्छ। दक्षता र योग्यता अनुसार सेवाहरू वा कामहरू सेवाहरूलाई बाँडफाँड गर्नुपर्छ। मण्डलीमा गरिने दैनिक मासिक वार्षिक कार्यतालिकाहरू बनाउनुपर्छ। सरसल्लाह ठिक निर्देशनको लागि मण्डलीमा एउटा कार्य समिति गठन गर्नुपर्छ। यस्तो समितिमा अति परिपक्व मिलनसार मण्डलीको सेवामा बुझ र दर्शन भएका र बाइबलको ज्ञान वा तालिम पाएका व्यक्तिहरू छान्नु उत्तम हुन्छ। यस समितिमा एउटै परिवारका दुई वा सोभन्दा बढी सदस्यहरू हुनु हुँदैन। मण्डलीका सबै सेवक सेविकाहरू आफ्नो जिम्मेवारीप्रति विश्वासयोग्य वा इमान्दार हुनुपर्छ। मण्डलीको दर्शन के हो मण्डलीका सबै सदस्यहरूले थाहा गर्नुपर्छ र दर्शनप्रति सबै लाग्नुपर्छ। मण्डलीका सबै सदस्यहरूले वरदान र दक्षता अनुसार सेवा पुर्याउनुपर्छ र उनीहरूको वरदान अनुसार जिम्मेवारी दिनुपर्छ। मण्डलीमा ठिक नियन्त्रण अधीनता र अनुशासन हुनुपर्छ। अगुवाहरूले मण्डलीलाई ठिक नेतृत्व दिनुपर्छ। मण्डलीका सबै कामहरू असल ढंगले गर्न सकियोस् भनी प्रार्थना गर्नुपर्छ। मण्डलीमा सबै कामहरू ठिक प्रकारले गरिएका छन् कि छैनन् निरीक्षण वा मूल्याङ्कन गर्नुपर्छ। मण्डलीका स्रोत साधनलाई सृजनशील ढंगले प्रयोग गर्नुपर्छ। मण्डलीले गर्ने सबै कार्यहरू दैनिक मासिक र योजनाहरू बनाउनुपर्छ। मण्डलीमा व्यवस्थापन र अन्य प्रभावकारी विषयहरूमा तालिमहरू दिनुपर्छ। मण्डली समुदाय र सबै अगुवाहरूबीच प्रभावकारी संचार हुनुपर्छ। मण्डलीमा सबैले एकअर्काप्रति आदर र सद्भावको व्यवहार गर्नुपर्छ। मण्डलीमा आर्थिक र भौतिक वस्तुहरूको ठिक प्रबन्ध गरिनुपर्छ। मण्डलीमा सबै सदस्यहरू महत्वपूर्ण छन्। उनीहरू एउटै शरीरका विभिन्न अंग जस्तै हुन् भनी थाहा गर्नुपर्छ र मान्यता राख्नुपर्छ।

मण्डलीमा आर्थिक कुराको व्यवस्थापन। मण्डलीमा आर्थिक कुराको अति नै खाँचो पर्दछ र आर्थिक हरिसाब पनि हुने गर्दछ। तर मण्डली रूपियाँ पैसाको कारोबार गर्ने व्यवसाय वा संस्था चाहिँ होइन। मण्डलीको आर्थिक सम्पत्तिलाई सुरक्षित व्यवस्थित गर्नु पनि अति नै जरूरी हुन्छ। मण्डलीको आर्थिक हरिसाब पारदर्शी राख्नुपर्छ। आमदानी कसरी भयो, कुन स्रोतबाट भयो र खर्च कुन कुन विषयमा गरियो स्पष्ट हुनुपर्दछ। मण्डलीमा सेवा गर्ने पास्टरहरू वा सेवकहरूलाई मण्डलीकै आमदानीबाट खर्च दिनुपर्दछ। मण्डलीको मुख्य आर्थिक स्रोत भनेको मण्डलीमा उठाइएको भेटी, विश्वासीहरूले दिएको दशंश, मुठीदान आदि हुन्। विश्वासीहरूलाई दिन उत्साह गर्नु र खाँचोमा एकअर्काको भार उठाउन सिकाउनु पनि अति नै महत्वपूर्ण हुन्छ। मण्डलीमा भेटी दशंशको व्यवस्थापन। हरेक विश्वासीले आफ्नो कमाई आमदानीबाट परमेश्वरलाई भेटी दशंश इमानदारी साथ चढाउनुपर्छ। जुन कुरा उदार चित्तले गरिन्छ त्यो परमेश्वरलाई ग्रहणयोग्य हुन्छ र त्यहाँ परमेश्वरको आशिष पर्दछ। दोस्रो कुरन्ती 9:6-11 परमेश्वरलाई ठग्नु आफैलाई दरिद्र बनाउनु हो। यसर्थ परमेश्वरलाई उदार चित्तले दिनेलाई परमेश्वरले प्रशस्त गरेर दिनुहुन्छ। हामीसँग भएका सबै भौतिक थोकहरू परमेश्वरका हुन् र धन, मान, जीवन पनि परमेश्वरबाट नै आउँछ। यसकारण परमेश्वरलाई दिने दशंशा भेटी विश्वास योग्यताको साथ दिनु ठूलो आशिषको भागीदार बन्नु हो। दशंशा आफ्नो सम्पूर्ण कमाईबाट छुट्टाएर परमेश्वरलाई दिनु हो। भेटी र मुठीदान स्वेच्छाले परमेश्वरलाई चढाउने रूपियाँ पैसा र अन्न हो। मण्डलीमा चढाएको भेटी मण्डलीकै सेवा वा काममा प्रयोग गर्नुपर्छ। मण्डलीको रूपियाँ पैसा कसैको हस्तक्षेप हुनुहुँदैन। र मण्डलीमा भेटी दशंशाको सेवा कसरी गर्ने? भेटी दशंशा परमेश्वरको हो। परमेश्वरलाई नदिनु आज्ञाकारिता होइन। परमेश्वरको रूपियाँ पैसाको हिनामिना गर्नु पाप हो। रूपियाँ पैसा उठाउने, हरिसाब राख्ने सेवा केटाकेटीहरूलाई दिनुहुँदैन। रूपियाँ पैसाको हिसाब राख्ने काम मण्डलीको परिपक्व र विश्वासयोग्य मानिसहरूले गर्नुपर्छ। यो सेवा तीनजना वा त्योभन्दा बढी मानिसहरूले गर्नुपर्छ र यी मानिसहरू एउटै परिवारका सदस्यहरू हुनुहुँदैन र दुईभन्दा बढी परिपक्व र विश्वासयोग्य मानिसहरूले ब्याङ्क खातामा जम्मा गरेर राख्नुपर्छ। पास्टर वा अगुवा एक्लै भेटी गर्ने र हिसाब राख्ने काम गर्नुहुँदैन। एउटै व्यक्तिको निर्णयमा रूपियाँ पैसा चलाउनु हुँदैन। मण्डलीमा रूपियाँ पैसाको हिसाब पारदर्शी ढंगले राख्नुपर्छ। मण्डलीमा प्रत्येक महिनाको सम्पूर्ण आय व्ययको विवरण स्पष्टसँग सुनाउनु पर्छ। मण्डलीको रूपियाँ पैसा मण्डलीकै काममा ठिक उद्देश्यको लागि प्रयोग गरिनुपर्छ।

मण्डलीमा भौतिक वस्तुको व्यवस्थापन। मण्डली एउटा समुदाय हो। मण्डलीको के भौतिक सम्पत्ति तथा वस्तुहरू हुन्छन्, जस्तै भवन, जग्गा, फर्निचर, अन्य धेरै मण्डली आवश्यक साधनहरू। यी वस्तुहरू प्रबन्ध गर्नु, जुटाउनु, सुरक्षा तथा संरक्षण गर्नु, व्यवस्थित ढंगले प्रयोग गर्नु अति नै जरूरी हुन्छ। मण्डली व्यवस्थापनको कुरा गर्दा यसको अर्को पक्षलाई पनि व्यवस्थित गर्नु आवश्यक छ। मण्डली भवन, पार्किङ, सहरी साधन, पुलपिट, कार्यालय, बस्नको लागि साधन, फर्निचर, शौचालय, मण्डलीका सरसफाई इत्यादि कुराहरूको प्रबन्ध गर्नु पनि मण्डली व्यवस्थापनको एउटा अर्को महत्वपूर्ण पक्ष हो। मण्डलीमा भएका साधन स्रोतहरूलाई ठिक ढंगले ठिक ठाउँमा प्रयोग गर्नु पनि असल व्यवस्थापन हो। त्यसै गरी मण्डलीमा विभिन्न भिन्न भिन्न वरदानहरू पाएका दक्ष र योग्य व्यक्तिहरूलाई सम्बन्धित सेवामा संलग्न गराउने कार्य पनि मण्डली व्यवस्थापनभित्रै आउने कुरा हो। मण्डली सबैको लागि एउटा साझा घर हो। सबै मिलेर यो घरका भौतिक संरचनाको निर्माण र सुरक्षा गर्नु र ती तल दिएका आवश्यक भौतिक वस्तुहरूको प्रबन्ध गर्नु अति नै जरूरी हुन्छ। यी वस्तुहरू अति नै महँगा, देखावटी र खर्चिला हुनुपर्छ भन्ने होइन, तर आवश्यकता पूरा गर्ने टिकाउ, सुन्दर र व्यवस्थित अवश्य हुनुपर्छ। संगति भवन सफा र सुन्दर हुनुपर्छ। संगतिको लागि बस्ने ठाउँ र साधनहरू पर्याप्त हुनुपर्छ। मण्डलीको जग्गा हुनुपर्छ। मण्डलीको शौचालय हुनुपर्छ। मण्डलीको कार्यालय हुनुपर्छ। यातायात साधन हुनुपर्छ। आवश्यक फर्निचर हुनुपर्छ। प्रार्थना कोठा हुनुपर्छ। स्टोर कोठाहरू हुनुपर्छ। जुत्ता चप्पल राख्ने ठाउँ बनाउनुपर्छ र सफा र सुन्दर वातावरण बनाउनुपर्छ। र मण्डलीभित्र गरिने, मण्डलीबाट बाहिर गरिने विभिन्न कार्यहरू, सेवा कार्यहरू हुन्छन्। ती कार्यहरू ठिक समय र ठाउँमा ठिक ढंगले गरिनुपर्छ। मण्डलीका विभिन्न सेवा कार्यहरूमा बोलावट र वरदानहरू पाएका व्यक्तिहरूलाई सेवामा नियुक्त गर्नुपर्छ। क्षमता र योग्यता अनुसार जिम्मेवारीहरू बाँड्नुपर्छ। मण्डली जीवित परमेश्वरको परिवार हो र परमेश्वरको निम्ति एक जीवित साक्षी पनि हो। यसलाई ठिक प्रकारले निर्माण र वृद्धि गर्ने काम मण्डलीका सबै सदस्यहरूको हो र यसलाई संरक्षण गर्ने हरेकको कर्तव्य हो। मण्डलीको सेवाप्रति सबै विश्वासयोग्य वा इमान्दार भएमा मण्डली असल प्रकारले निर्माण हुन सक्छ। मण्डलीमा कुनै व्यक्तिलाई सेवामा संलग्न गराउँदा त्यो सेवाको निम्ति इच्छुक, योग्य र इमान्दार व्यक्ति हुनुपर्छ। यीशुले सुनको सिक्काको दृष्टान्तमा भन्नुभयो, जो सानो कुरामा विश्वासयोग्य हुन्छ त्यसले ठूलो सेवा पाउनेछ। विश्वासयोग्यता व्यवस्थापनको एउटा महत्वपूर्ण पक्ष हो। मण्डलीको काम वा परमेश्वरको सेवामा मण्डलीका सबै सदस्यले सहकार्य गर्नुपर्छ। यसको अर्थ सबैले आफ्नो भूमिका र जिम्मेवारी के हो पहिचान गर्नुपर्छ। मण्डलीमा गरिने सबै कामहरू तथा विभिन्न सेवकाहरूलाई सबै मिलेर व्यवस्थित ढंगले गर्नुपर्छ। जसले जे वरदान र काम पाएको छ त्यही काम पूरा गर्नुपर्छ। मण्डली उसलाई प्रेरणा र उत्साह दिनुपर्छ। हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबाडीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काम, शिक्षा दिने काममा, अर्ती दिने काममा, दान दिने उदारचित्त, शासन गर्नेले उत्तरचित्त साथ, कृपाको काम गर्नेले खुशी साथ, सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्नो प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरह। सबैभन्दा बढी एकअर्काप्रति तिमीहरू प्रेम अटल रहोस्, किनकि प्रेम नै असंख्य पापहरू ढाक्छ। बिना गनगन एउटाले अर्काको अतिथि सत्कार गर। जसले जस्तो वरदान पाएको छ, परमेश्वरको अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे झैं ती एकाको निम्ति गर। यदि कसैले बोल्दछ भने परमेश्वरको वचन बोले जस्तै बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्। यस हेतुले कि सबै कुरामा येशु ख्रिस्टद्वारा परमेश्वरको नै प्रशंसा होस्, उहाँलाई नै महिमा, पराक्रम र सदा सर्वदा होस्। यी महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राखे। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ र विशेष गरिकन कार्यक्रम पुस्तक पाठमा मैले लामो समयदेखि लेखक महेश भट्टराईज्यूले लेख्नु भएको समयको व्यवस्थापन नामक पुस्तकबाट केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र जो जतिले सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यस पुस्तकका लेखकलाई पनि धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा प्रभु यीशु ख्रीष्ट मुक्तिदाताको उच्च र पवित्र नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यसरी मैले तपाईँहरूको बीचमा परमेश्वरको वचनको सेवा गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा भएको छ र यहाँहरूले जति पनि प्रवचन सुनिराख्नु भएको छ त्यो प्रवचनलाई राम्ररी ध्यान दिएर सुन्नुहुनेछ भन्ने मैले आशा गरेको छु र यो प्रवचनको लागि आज मैले मर्कुस 4:1-20 पदहरूलाई पाठ गर्ने विचार गरेको छु अथवा योजना गरेको छु र आशा छ यहाँहरूले ध्यान लाएर सुन्नुहुनेछ भनेर। आउनुहोस् हामी यसरी पाठ गरौं। पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखाहरूमा बसेका थिए अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्ना शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, सुन हेर, एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले। केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराई नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बिउ छै काँडाहरूका बीचमा परे, काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेनन्। तर केही बिउ असल जमिनमा परे र उम्रदै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। जब उहाँ एक्लै हुनुभयो तब 12 जना चेलाहरू उहाँका वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ। कि तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ, त्यसो भए अरू सब दृष्टान्तहरूको अर्थ कसरी बुझ्नेछौ? बिउ छर्नेले वचन छर्दछ, कोही मानिसहरू बाटोतिर छरिएको बिउ जस्तै छन्। जब तिनीहरूले वचन सुन्छन् तब तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन लगिहाल्छ। त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यिनै हुन्, जब वचन सुन्छन् तब खुसीसाथ तुरुन्तै त्यो ग्रहण गर्छन् तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण संकष्ट वा सतड आउँछ तिनीहरू तुरन्त लडी हाल्छन्। काँडाहरूको बीचमा छरिएका ती नै हुन् जसले वचन सुन्छन्, तर यस संसारका फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलन्त हुँदैनन्, तर असल जमिनमा छरिएकाहरू ती हुन् जसले वचन सुन्छन् र ग्रहण गर्छन् र फल दिन्छन् 30 गुणा, 60 गुणा र 100 गुणा। वचन पढाइमा परमेश्वरले आशीर्वाद दिनु भएको होस्। र मानिसहरूलाई सिकाउनका लागि येशु प्रभुले धेरै तरिकाहरू प्रयोग गर्नुभएको हामी यहाँ देख्छौ। उहाँले धेरै तरिकाहरू प्रयोग गर्नुभएको देखिन्छ, र यी तरिकाहरू मध्ये एउटा एकदमै प्रचलित तरिका चाहिँ उहाँले दृष्टान्तहरूबाट सिकाउनु भयो र दृष्टान्तलाई प्रयोग गर्नुभयो। यहाँ यीशुले समुद्रको किनारमा रहेर शिक्षा दिनुभएको कुरा एक पदमा हामी देख्छौ, र समुद्रको किनारमा ठूलो भीड बसेका थिए भनेर यो पदमा हामी देख्दछौ। र भीड चाहिँ यीशु प्रभुको वरिपरि पछि पछि लागेको कुरालाई यो पुस्तकमा बारम्बार यहाँ प्रस्तुत गरिएको छ। यीशुको पछि मानिसहरू भीडहरू लागेको कुरा हामी देख्छौ, किनभने यीशु प्रभुले आश्चर्य कर्महरू गर्नुभयो, उहाँले रोगीहरूलाई निको पार्नुभयो र उहाँ प्रति मानिसहरू आकर्षित भए, र यसमा यीशु प्रभुले पनि उनीहरूलाई सही शिक्षा दिनुभयो, उनीहरूको खाँचोहरूलाई बुझिदिनुभयो, उनीहरूको शारीरिक खाँचोहरू, मानसिक खाँचोहरू, आत्मिक खाँचोहरू, सामाजिक खाँचोहरू, एउटा सर्वाङ्गीन खाँचोहरूलाई सम्बोधन गर्नुभयो, र यीशु प्रभुले उनीहरूको खाँचोहरूलाई सम्बोधन गर्नुभयो, उनीहरूको आवश्यकताहरूलाई सम्बोधन गर्नुभयो र उनीहरूको पीड़ाहरूलाई यीशुले समाधान गरिदिनुभयो। त्यसैले पनि भीड लागेको कुरा हामी देख्छौ, र यीशु प्रभुले भीड़लाई देखिसकेपछि शिक्षा दिने कुरामा उहाँ एकदमै चासो लिएर, किनभने उहाँ जुन उद्देश्यले आउनुभएको थियो मानिसहरूलाई नदेखिएको स्वर्गको बारेमा, नदेखिएको परमेश्वरको बारेमा बुझाउनका लागि, देखाउनका लागि उहाँ चाहिँ यसमा नै लगनशील भएर उहाँले शिक्षा दिइराख्नु भएको थियो, र उहाँले प्रचार गर्नुभयो र त्यसपछि उहाँले शिक्षा पनि दिनुभयो, र धेरैचोटि उहाँले प्रचार गरेर धेरै मानिसहरूलाई परमेश्वरको राज्यको बारेमा उहाँले राज्यमा डोर्याउने काम गर्नुभयो। तर अब परमेश्वरको राज्यको बारेमा मानिसहरूलाई बताउनका निम्ति येशु प्रभुले अपनाउनु भएको शिक्षाको तरिकालाई यहाँ विशेष रूपमा प्रस्तुत गरिएको छ, र दृष्टान्तहरूबाट दिएको शिक्षालाई मानिसहरूले राम्ररी बुझ्न सक्छ भन्ने कुरा हामी यो दृष्टान्त अथवा बिउ छर्ने उखान अथवा दृष्टान्तबाट हामी सिक्न सक्छौ, र दृष्टान्तहरू प्रयोग गरेर दिएका शिक्षालाई मानिसहरूले राम्ररी बुझ्न सक्छन् भन्ने उद्देश्य राखेर येशु प्रभुले यहाँ बिउ छर्ने दृष्टान्तलाई उहाँले प्रयोग गर्नुभएको देखिन्छ, किनभने भीडहरू थरी थरीका थिए, भीडहरू कोही शिक्षित, कोही अशिक्षित, कोही बाल बालिकाहरू, कोही स्त्रीहरू, जवानहरू, विभिन्न किसिमका व्यक्तिहरू जो चाहिँ येशु प्रभुको पछि पछि लागेका थिए, र उनीहरूलाई शिक्षा दिँदाखेरि बुझ्ने तरिकाले शिक्षा दिँदाखेरि दृष्टान्तलाई प्रयोग गर्नुभयो, र उहाँले धेरै शिक्षाहरू दिँदाखेरि दृष्टान्तबाट नै सिकाउनु भएको थियो भन्ने कुरा हामी दुई पदमा देख्न सक्छौ। उहाँले बिउ छर्नेको दृष्टान्त भन्नुभयो, हामीले 3-9 हेर्यौं भनेदेखि यहाँनिर दृष्टान्तबाट उहाँले बताउनु भयो। यो दृष्टान्तमा उहाँले बताउनु भएको कुरा चाहिँ यही हो कि एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। एउटा बिउ छर्ने दृष्टान्तलाई उहाँले ल्याउनु भयो। त्यो बेलाको भीड़ले बुझ्ने गरेर, त्यो बेलाको भीड़हरूले बुझ्ने शिक्षा भनेको, तरिका भनेको यो दृष्टान्तबाट नै थियो र धेरै दृष्टान्तहरूलाई उहाँले प्रयोग गर्नुभयो। र यहाँ बिउ छर्ने उखानमा पनि यही बिउ छर्दाखेरि, बिउ छर्नेले बिउ छर्दाखेरि एउटा बिउ चाहिँ यहाँ लेखिएको अनुसार बाटोमा परेको छ र यहाँ बाटोमा परेको अत बिउ चाहिँ चरा चुरुङ्गेले आएर खाइहाले भनेर यहाँ प्रस्तुत गरेको छ। अनि यसको अर्थ चाहिँ जब मानिसहरूलाई सुसमाचार सुनाइन्छ, जब मानिसहरूलाई परमेश्वरको वचन सुनाइन्छ र त्यो वचन चाहिँ बाटोतिर परेको बिउ जस्तै हुन्छ, जुन वचन चाहिँ उनीहरूले सुन्न त सुन्छन् तर त्यसलाई उनीहरूले एक कानले सुन्छन् अर्को कानले उडाइदिन्छन्। त्यसको मतलब चाहिँ वचन सुनिएको त हो तर त्यसलाई केही परवाह गर्दैन, उसले त्यसको वास्ता गर्दैन अनि उसले त्यसलाई त्यतिकै छोडिदिन्छ। र अर्को बिउ यहाँ परेको छ, केही बिउ ढुङ्गेनी ठाउँमा परे भनेको छ। यो ढुङ्गेनी ठाउँमा परे भनेको चाहिँ जहाँनिर धेरै माटो हुँदैन, जब त्यो बिउ ढुङ्गेनीमा पर्छ थोरै माटो हुन्छ र त्यसमा जब पानी पर्छ तुरुन्तै उम्रिन्छ। उम्रिँदाखेरि चाहिँ बडो राम्रै लाग्छ तर उम्रेर जब घाम लाग्छ त्यसको त्यो जरा राम्रोसँग नगढिएको कारणले गर्दा त्यो जरा चाहिँ घामले गर्दाखेरि ओइलिन्छ र मर्छ। त्यसकारणले परमेश्वरको वचन जसरी ढुङ्गेनीमा पर्यो भने त्यो पनि काम नलाग्ने हुन्छ र त्यसरी नै परमेश्वरको वचन जब कतिजनाले सुन्छन्, सुनिसकेपछि उनीहरूले स्वीकार त गर्छन्, विश्वास त गर्छन्, एकदमै छिटो विश्वास गर्छन्। तर छिटो विश्वास गरेपछि जब सतावट आउँछ, जब कठिनै परिस्थिति आउँछ, त्यतिखेर तिनीहरूले विश्वासलाई छोडिदिन्छ किनभने उनीहरू डराउँछन्। उनीहरूको जरा नभएको कारणले गर्दा उनीहरूमा जब सतावट आउँछ, जब हुली बतास अथवा परिस्थितिहरू आउँछ, उसले आफ्नो विश्वासलाई त्यागिदिन्छ। र आज धेरै मानिसहरूले यीशु प्रभुको वचन सुनेर विश्वास पनि गरेको छ अनि तर धेरैजना पछि हटेका छन्। त्यसको कारण पनि हामी यहाँ देख्छौ उसको जरा बलियो नभएको कारणले हो। र यहाँ अर्को चाहिँ केही बिउ चाहिँ काँडाहरूको बीचमा परे र काँडाहरूको बीचमा परेको कुरा चाहिँ हामीलाई थाहा छ। काँडाभित्र परेको बिउको अवस्था चाहिँ बढ्न त रुखै बढ्छन् र ऊ बढेर एकदमै झ्याङ हुन्छ तर एउटा कुरा चाहिँ उसले फल फलाउन सक्दैन र फल फलाउन नसक्नुको कारण चाहिँ ऊ निस्सासिन्छ। त्यो काँडा भएको कारण, त्यहाँ अर्को रोगहरू भएको कारणले उसले फल भनेको जस्तो फलाउन सक्दैन र धेरै विश्वासीहरू धेरै परमेश्वरको वचन सुनेर पनि उनीहरूको जीवनमा किन फल लाग्दैन, किन त्यो व्यक्तिले अर्को मान्छेलाई प्रभुमा ल्याउन सक्दैन, किन उसले अरूलाई सुसमाचार प्रचार गर्न सक्दैन? ऊ आफ्नो विश्वासमा त ऊ डरो भएर बसेको हुन्छ। उसले आफ्नो विश्वासलाई डरो गरेरै अथवा विश्वासमा स्थिर भएर बसेकै हुन्छ तर ऊबाट मानिसहरू प्रभुमा आउन सक्दैन किनभने त्यो फल देख्दैन। फल नदेखेपछि उसको जिन्दगी त रहन्छ, उसले आफ्नो विश्वासमा त स्थिर रहन्छ तर ऊबाट मानिसहरू धेरै मानिसहरू आउन सक्दैन, यो चाहिँ निस्सासिएर रहन्छ। त्यसले गर्दाखेरि यो पनि फल नलागेको कारणले गर्दा यस्तो जीवनबाट पनि आशिषमय जीवन हुँदैन भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ किनभने यहाँ लेखेको छ यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासी दिन्छन्। विश्वास त गरेकै छ, तर विश्वासको साथमा उसलाई के समस्या आउँछ भन्दा संसारको फिक्रीले उसलाई सताउँछ र धनको मोहले उसलाई पक्रिन्छ र अरू थोकको लालच पनि उसको जीवनमा आउँछ, जसले गर्दाखेरि ऊ फलवन्त हुँदैन, ऊबाट मानिसहरू प्रभुमा आउन सक्दैन भन्ने कुरा चाहिँ हामीले यहाँ देख्छौ। र अन्तिममा चाहिँ के हुन्छ भन्दाखेरि, जब बिउ असल जमिनमा परे र उम्रन्दै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। र यसरी यो कुरा चाहिँ के हो भने, असल जमिनमा छरिएकाहरू ती हुन्, यसले वचन सुन्छ र ग्रहण गर्छ र फल दिन्छ, 30 गुणा 60 गुणा र 100 गुणा फल दिन्छ। यसरी बिउ छर्दाखेरि 4 किसिमको जमिनमा जब पर्छ, 4 किसिमको ठाउँहरूमा जब पर्छ, यो 4 किसिमको ठाउँ पर्दाखेरि जुन असल जमिनमा बिउ पर्छ त्यसले चाहिँ फल फलाउँछ। र त्यसको अर्थ चाहिँ उसले वचन पनि सुन्छ, ग्रहण पनि गर्छ, त्यसपछि वचन पालन गर्छ र उसबाट धेरै फलहरू फल्न सक्छ। यसरी फलेको फलमा एकदमै आशिषमय हुन्छ। त्यसैले आदरणीय श्रोता, आज तपाईँ र मेरो जीवनमा कुन चाहिँ बिउ कस्तो खालको जमिनमा परेको जस्तो लाग्छ, ढुङ्गेनी जमिनमा हो कि अथवा काँडाको झ्याङमा परेको जस्तो हो कि या त एकदमै असल जमिनमा परेको जस्तो लाग्छ, आफैलाई जाँचो। र हरेकले यस्तो बेलामा आफ्नो जीवनमा परमेश्वरले दिनुभएको जुन जीवन छ, वचन सुनेर पालन गरेर त्यसमा अगाडि बढ्नका लागि हामी कतिको आफूले आफैलाई जाँचेका छौं, र प्रभु यीशु ख्रीष्टले सिकाउँदै गर्नुभएको, बुझाउनका लागि प्रयोग गर्नुभएको यो दृष्टान्तलाई अध्ययन गरिसकेपछि तपाईँको जीवन र मेरो जीवनमा परमेश्वरको फल अथवा हाम्रो जीवनमा परमेश्वर प्रतिको विश्वास, समर्पणता र उहाँले दिनुभएको वचन पालन गरेर हाम्रो जीवनमा पनि 30 गुणा 60 गुणा 100 गुणा फल फलाउन सक्ने हामी बन्न सकौं भनेर आजको यो प्रवचन तपाईँहरूको बीचमा यहाँ आएको छ। र हरेकले आफ्नो जीवनमा परमेश्वरलाई ग्रहण गर्नुहोस्, परमेश्वरलाई ग्रहण गरेर उहाँको वचन पालन गर्नुहोस् अनि त्यसपछि फलहरू प्रशस्त फलाउनुहोस्। र यीशुले दिनुभएको यो दृष्टान्तमा हामीले सिक्ने कुरा यही नै हो कि हरेकले आफ्नो जीवनमा प्रभु यीशु ख्रीष्टले सिकाउनु भएकै तरिकाहरूलाई पनि हामीले अपनाउनु पर्छ, र अरूहरूलाई सिकाउँदाखेरि पनि हामीले पनि दृष्टान्तहरूलाई प्रयोग गरेर यसरी नै सिकाउन सक्छौं। र हरेकले आफ्नो जीवनमा परमेश्वरले दिनुभएको जुन बिउ छ हाम्रो जीवनमा असल जमिनमा परेको जस्तै हामीले उहाँ प्रति धेरै फल फलाउने व्यक्तिहरू बनौं र फल फलाएर धेरैलाई आशिष पुर्याउने जीवन बनौं भनेर यही यहाँहरूको बीचमा प्रस्तुत गर्न चाहन्छु। प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु, र समय मिल्यो भने, परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। र त्यस बेलासम्मको लागि परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
5: गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
7: र 98-18-25-12-40 98-18-25-12-40

0: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
1: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
0: अनि यी सबै कहाँ पाउने त दाई?
1: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
0: कार्यक्रम मुक्तिको मार्ग?
1: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
0: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
2: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: सबैलाई साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार हामी तपाईँलाई साथ दिन्छौं 4-5 बजेसम्म र खुशी बाँड्छौं, हामी आशिषमय कुराहरू बाँड्छौं, एकले अर्कालाई उत्साह दिन्छौं। र आज पनि तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ र तपाईँको जीवनमा भएका आशिषमय कुराहरू, गवाई, खुशी, उत्साह, आशिष, विविध कुराहरू तपाईँले बाँडेर साथ दिन सक्नुहुनेछ। र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754, 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46 98-23-44-46 र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई कार्यक्रम मार्फत सुनाएर साथ दिनेछौं। र तपाईँले आफ्नो गवाईहरू अथवा आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ, चाहे त्यो आशिषमय कुराहरू तपाईँले वचन पढ्दै गर्दा प्राप्त गर्नुभएको हुन सक्छ, प्रार्थनाको उत्तर हुन सक्छ, सुरक्षाको कुराहरू हुन सक्छ, अथवा तपाईँले सुन्नुभएको गवाईहरू, आफ्नो जीवनमा महसुस गर्नुभएका गवाईहरू पनि हुन सक्छन्। विविध कुराहरू जुन कुराहरू बाँडेर एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ र तपाईँसँग कुराकानी गर्न र तपाईँले बाँड्नुभएका खुशी, उत्साह, आशिष बाँड्न हामी एकदमै उत्साहित छौं। फोन गरेर साथ दिनुहोला। कार्यक्रमलाई एउटा गीतबाट शुरूआत गर्न चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठी गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँसँग कुराकानी गर्छौं र तपाईँको जीवनमा भएका आशिषमय कुराहरू कार्यक्रम मार्फत बाँड्दै आइरहेको छौं। यस्तै मीठा मीठा अर्थपूर्ण भजन गीत संगीतहरू पनि सुनाउँछौ, त्यो पनि तपाईँकै रोजाईमा। र फोन गरेर साथ दिन सक्नुहुनेछ 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ। 98-0-23-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत हामी खुशी बाँड्छौं, उत्साह बाँड्छौं, आशिषका कुराहरू बाँड्छौं, एकले अर्कालाई उत्साह दिँदै आइरहेको छौं र आज पनि यसरी नै हामी तपाईँलाई साथ दिन चाहन्छौं र तपाईँलाई एकदमै उत्साह महसुस भएको कुराहरू, आशिष महसुस भएको कुराहरू, तपाईँको आफ्नो जीवनमा होइन भएका आशिषमय कुराहरू तपाईँले बाँडेर साथ दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि फोन गर्न सक्नुहुनेछ। फोन लाइन एकदमै खुल्ला रहेको छ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी यस्तै अर्थपूर्ण गीत संगीतहरूको साथ निरन्तर कार्यक्रम मार्फत दिनेछौ। त्यो पनि तपाईँको रोजाईमा फोन गरेर साथी सक्नुहुनेछ। कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र खुशी उत्साह आशिष भन्ने कुराहरू चाहिँ परमेश्वरबाट नै हामीले प्राप्त गर्न सक्छौ भन्ने कुरा चाहिँ म प्रत्येक हप्ता कार्यक्रम मार्फत तपाईँलाई बताउँदै आइरहेको छु। अनि यो कुरा चाहिँ एकदमै साँचो पनि हो, सत्य पनि हो, किनभने जो व्यक्ति चाहिँ परमप्रभु परमेश्वरको वचनलाई चाहिँ अध्ययन गर्छ अनि परमेश्वरको कुराहरूमा मनन गर्छ त्यो व्यक्ति चाहिँ वास्तवमै भन्ने हो भने सुखी व्यक्ति हो। र तपाईँ हामी कतिचोटि आनन्दहरू खोज्न, खुसी खोज्न होइन, हामी विभिन्न कुराहरूमा एकदमै समयहरू खर्च गरिरहेको हुन्छौँ, रुपियाँ पैसा पनि खर्च गरिरहेको हुन्छौँ, तर ती कुराहरूले हामीलाई एक किसिमको खुसी दिन्छ, तर त्यो खुसीहरू सधैँभरि रहिरहँदैन। तर खुसी र आनन्दमा पनि फरक छ। खुसी भन्ने कुरा आउँछ जान्छ, तर आनन्द सधैँभरि तपाईँ हाम्रो हृदयमा, हाम्रो जीवनमा रहिरहन्छ। अनि त्यो आनन्द चाहिँ परमेश्वरले वास्तवमा तपाईँ हामीलाई दिन चाहनुहुन्छ। अनि सधैँभरि आनन्दित भइरहनु पाउनु चाहिँ एकदमै एकदमै आशिषको कुरा हो। कतिचोटि हामी हाम्रो आनन्द केले केले चोरेर लाने कामहरू गरिरहन्छ अनि हामी महसुस गर्छौँ, ओहो अब चाहिँ मेरो आनन्द चोरी भएको छ। कतिचोटि हामी त्यस्तो महसुस गर्छौँ, तर वास्तवमा परमेश्वरबाट नै अनन्त रहिरहने आनन्द तपाईँ हामीले प्राप्त गर्न सक्छौ। र अवस्था परिस्थितिहरू जस्तो सुकै भए तापनि हाम्रो भरोसा परमप्रभु परमेश्वरमाथि छ भने हाम्रो आनन्द सधैँभरि रहिरहन्छ। तर हाम्रो भरोसा क्षणिक कुराहरूमा नै छ भने हाम्रो आनन्द पनि क्षणिक नै हुन्छ। यस कारणले गर्दाखेरि चाहिँ तपाईँ हामीले रमाउने, आनन्दित हुने कारण छ, हामी खुसी हुने कारण छ, किनभने हाम्रो आनन्द सधैँभरि रहिरहन्छ र हाम्रो रमाउने कारण चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। यसै कारण हामी गवाई बाँड्छौँ, हामी उत्साह बाँड्छौँ, हामीले एकले अर्कालाई बलियो बनाउने कामहरू गर्छौँ, एकले अर्कालाई हामी एकदमै सम्हाल्ने काम गर्छौँ, प्रार्थनामा उचाल्ने काम गर्छौँ। अनि जति धेरै हामी आनन्दलाई बाँड्छौँ, आशिष गवाई बाँड्छौँ, त्यति नै धेरै हामी पनि आशिषित भइरहेको हुँदछौँ, किनभने वचनले पनि यही भन्दछ, उत्साह बाँड्नेले अझै उत्साह चाहिँ प्राप्त गर्दछ। र तपाईँ हामी उत्साह दिने व्यक्तिहरू हौ, यसै कारण पनि हाम्रो उत्साह घट्दैन, हाम्रो आनन्द पनि घट्दैन, हामी अझै धेरै आनन्दित भइ नै रहँदछौ। र कार्यक्रममा तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। यो समयमा अघि एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

आहा, रमाउने कारण चाहिँ यीशु ख्रिष्टको नाउँ नै रहेको छ। गीतले पनि यही कुराहरू बताइरहेको छ। र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। र हामी तपाईँको जीवनमा भएका आशिषमय कुराहरूलाई चाहिँ कार्यक्रम मार्फत बाँड्छौं। सँगसँगै तपाईँले रोज्नुभएका भजन गीत संगीतहरूलाई पनि हामी कार्यक्रम मार्फत सुनाउँछौं र तपाईँले आफूलाई मन परेका भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ र हामी तपाईँलाई आनन्दित हुनको लागि उत्साह पनि दिँदछौं। किनभने परम प्रभु परमेश्वर चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ र हामीलाई कुनै कुराको अभाव हुँदैन भनेर भजन संग्रहको पुस्तक 23 अध्यायको 1 पदले हामीलाई स्पष्टसँग बताएको छ। यसकारण हामीसँग चाहिँ परम प्रभु परमेश्वर हुनुहुन्छ, यसकारण हामीसँग सबै कुराहरू छ। कहिले पनि हामीले कल्पना गरेको छौं कि छैनौं, सारा ब्रह्माण्डलाई बनाउनु हुने, त्यो पनि बोलेर सृष्टि गर्नुहुने परमेश्वर है। उत्पत्तिको पुस्तकमा हामीले यही कुराहरू पाउँदछौ, परमेश्वर यस्तो होस्, यस्तो बनोस् भनेर उहाँले बोल्नुभयो। त्यही कुराहरू चाहिँ वास्तविकमा भएर आयो र उहाँ बोलेर सबै कुराहरूलाई सृष्टि गर्ने सामर्थ्य राख्ने परमेश्वर तपाईँ हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ होला र कति धेरै हाम्रो लागि भनेर उहाँले आफ्नो स्वर्गदूत खटाउनु भएको छ र अप्रत्यक्ष ढंगबाट अदृश्य रूपमा काम गरिरहनु भएको छ। हाम्रो यो शारीरिक आँखाले नदेखे तापनि आत्मिक रूपमा हामी कसरी महसुस गर्छौं कि परमेश्वरले हाम्रो लागि काम गरिरहनु भएको छ र तपाईँ हामी चाहिँ संसारमा रहँदाखेरिको लागि मात्र होइन तर अनन्त जीवनको लागि पनि तयारी भइरहेको छौं भन्ने कुरालाई पनि बेला बेलामा आफूले आफूलाई झकझकाउनु पर्दछ। कसरी बिर्सन्छौं हामी के को लागि छौं संसारमा, हामी निराशाको कुराहरूलाई मात्रै हेरेर बसिरहेका हुन्छौं तर होइन, छ समस्या पनि छ, निराशा पनि छ, निरुत्साह पनि छ तर यी सबै कुराहरूमाथि परम प्रभु परमेश्वर हामीसँग हुनुहुन्छ। विजय उहाँबाट नै छ तपाईँ हाम्रो लागि र यति मात्र होइन र संसार सँगसँगै संसारमा रहँदा पनि उहाँ हामीसँग हुनुहुन्छ भने अनन्त घरमा जाँदाखेरि पनि उहाँले हाम्रो लागि असल कुराहरू चाहिँ तयारी गरेर राखिरहनु भएको छ। यो कुरा चाहिँ बेला बेलामा हामीले आफूले आफूलाई झकझकाउँदै, एकले अर्कालाई उत्साह दिँदै, एकले अर्काको लागि प्रार्थना गर्दै, एकले अर्कालाई सहँदै, एकले अर्कालाई एकदमै आत्मिक रूपमा बलियो बनाउँदै अगाडि बढ्ने कर्तव्य चाहिँ तपाईँ हाम्रो हो। निराशा कति पनि नहुनुहोस् किनभने परम प्रभु परमेश्वरले तपाईँको लागि काम गरिरहनु भएको छ, आफ्नो स्वर्गदूतहरू खटाइरहनु भएको छ र हामीलाई अति नै मोलको उहाँले बनाउनु भएको छ र यसै कारणले हामी रमाउनु पर्दछ, उत्साहित पनि हुनुपर्दछ र हामीसँग रमाउने कारण पनि छ र यसै गरी हामी यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यस्तै अर्थपूर्ण गीत संगीतको साथहरू निरन्तर हामी तपाईँलाई दिइरहेको छौं कार्यक्रम खुशीका पलहरूबाट। र अवश्य पनि रमाउने कारण चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, यसकारण हामी आनन्दित हुनुपर्दछ, हामी रमाउनु पर्दछ भन्ने उत्साह नै हामी तपाईँलाई दिइरहेको छौं। र रमाउने कारण चाहिँ अर्को कुन पनि छ भन्दाखेरि अवश्य अघि मैले भनेछु नै भजन संग्रहको पुस्तक 23 अध्याय परम प्रभु चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ। र कतिचोटि हामीलाई लाग्छ कि अब म केही गर्न सक्दिनँ, म कोही होइन, म केही होइन, तर परमप्रभु परमेश्वरले तपाईँ हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ। र कहिलेकाहीँ बालबच्चाहरू अभिभावकबाट टाढा हुँदाखेरि सायद आफूले आफूलाई एक्लो महसुस गर्नु स्वाभाविक नै हो, तर वास्तविकता के हो भन्दा अभिभावकले कहिले पनि आफ्नो बालबच्चालाई एक्लै छोड्नुहुन्न, टुहुरा बनाउनुहुन्न र उनीहरूको साथमा साथ मिलाइरहनुहुन्छ भने जस्तै नै परमप्रभु परमेश्वर तपाईँ हाम्रो साथमा हुनुहुन्छ र उहाँले तपाईँ हामीलाई कहिले पनि एक्लै नछोड्ने र एक्लै हामीलाई नपार्ने उहाँले प्रतिज्ञा गर्नुभएको छ र एकदमै आफ्नो प्रतिज्ञामा उहाँ बलियो हुनुहुन्छ। र तपाईँले मैले हामी सबैजनाले सम्झिनुपर्ने कुरा चाहिँ परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हामी मृत्युको होइन त्यो अन्धकारमै घाँटी भएर जानु परे तापनि डराउनु पर्दैन, कारण परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँले हामीसँग रहने प्रतिज्ञा गर्नुभएको छ। बरु उहाँले हामीलाई सिकाउनुहुन्छ, हामीलाई टिठाउनुहुन्छ, हामीलाई बलियो बनाउनुहुन्छ, तर कहिले पनि छोड्नुहुने छैन, कहिले पनि त्याग्नुहुने छैन। कसरी हामी हार खान्छौँ, हामी सक्दैनौँ भनेर निराश भएर बस्छौँ, तर परमेश्वर कहिले पनि हार खानुहुन्न र उहाँ सदैव हामीसँग नै हुनुहुन्छ। यो कुरालाई चाहिँ तपाईँ हामीले जहिले पनि मनन गर्नुपर्दछ, कारण यो चाहिँ अति नै महत्वपूर्ण कुरा रहेको छ। खुसी हुने कारण छ, हामीसँग रमाउने कारण छ, यसकारण भइरहेको अवस्था परिस्थितिहरूलाई हेरेर निराश नहुनुहोला। परमप्रभु परमेश्वरलाई हेर्नुहोस्, रमाट गर्नुहोस्, उत्साहित हुनुहोस् भन्ने उत्साह कार्यक्रम मार्फत म तपाईँलाई दिन चाहन्छु। र तपाईँले पनि आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ, एकअर्कालाई उत्साह दिन सक्नुहुनेछ, खुशी बाँड्न सक्नुहुनेछ र सँगसँगै तपाईँले रोज्नुभएका भजन गीत संगीतहरू पनि हामी कार्यक्रम मार्फत तपाईँलाई सुनाएर साथ दिनेछौँ। र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-46 98-023-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ कार्यक्रम खुशीका पलहरू मार्फत। हामी खुशी, आशिष, उत्साह, गवाई यी विविध कुराहरू कार्यक्रम मार्फत बाँडिरहेको छौँ र अझै पनि तपाईँलाई हामी साथ दिँदै जानेछौँ र तपाईँले हामीलाई कल गरेर साथ दिन सक्नुहुनेछ। र फोन लाइनमा कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोनबाट बाहिरिसक्नु भएको छ। केही छैन, हामी एउटा गीतको साथ फेरि पनि तपाईँलाई समयमा दिन चाहन्छौँ। गीतपछि उपस्थित हुने नै छौँ।

0: किनकि तपाईँको निम्ति राख्छु र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो हेलो हजुर जयमसी हजुर जयमसी हामीलाई त बाहिरबाट गर्नुभएको होइन तपाईँले.
1: हजुर म कुवेतबाट हो मनुष मंगाती.
0: हजुर हजुर रुचि सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर एकदमै सन्चै आरामै छु. अनि मलाई त अस्तिदेखि जोडिनु मन लागेको थियो, बल्ल बल्ल भेटा अनि आज सम्झना राखिरहेको थिएँ अनि समय सुरु भइरह होला भनेर अनि सबै
0: तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुन्छ, गवाईहरू बाँड्न सक्नुहुनेछ आज कार्यक्रम मार्फत. र कुनै त्यस्तो आशिषमय कुराहरू छ जो तपाईँ बाँड्न चाहनुहुन्छ भने यो समयमा बाँड्न सक्नुहुनेछ रुचि.
1: ए आज पनि आशिषको कार्यक्रम अनि यो छ नि सिस्टर यो अन्तखेरी यस्तो पनि कार्यक्रम हुन्छ नि. अस्ति म अन्तखेरीमा देखेको थिएँ अनि आज चाहिँ यसमा कहिले कहिले हुन्छ.
0: हजुर अन्ताक्षरीको कार्यक्रम चाहिँ प्रत्येक आइतबार नेपाली समयको दिउँसो 1 बजे हुन्छ र अन्य कार्यक्रमको डिटेलहरू पनि तपाईँले चाहिँ अब पाउन सक्नुहुन्छ. हाम्रो वेबसाइटमा पनि कति डिटेलहरू चाहिँ राखिएको छ र यसरी सुन्दै जानु भयो भने अवश्य पनि तपाईँले थाहा गर्दै पनि जानुहुनेछ रुचि.
1: हुन्छ प्रभुलाई धन्यवाद सल्लाहको लागि. एकदमै एकदमै खुसी लाग्यो अनि फर्स्ट टाइममा फेरि फोन हामी बित्तिकै कन्ट्याक्टमा लागिहाल्यो है. प्रभुलाई धन्यवाद. एकदमै आशिष दिनहरू छ यी दिनहरूमा. अहिले हामी 40 दिनको उपवास अस्ति पनि म भन्दै थिएँ होइन 40 दिनको उपवासमा अहिले हामी बसिराखेका छौँ अनि एकदमै आशिष पाएको छौँ अनि त्यतिकै सतावट पनि त्यतिकै आशिष पनि छ है. प्रभुलाई धन्यवाद भएको अनि आज मैले आशिष बाँड्नु पर्दाखेरि चाहिँ सबै ठिकै छ भन्नुपर्छ. अस्ति नै बाघाहरू चाहिँ आशिष है. प्रभुलाई धन्यवाद फेरि पनि जोडिने मौका पाएँ.
0: हजुर एकदमै खुसी
1: लाग्यो.
0: हजुर र तपाईँले पहिला योभन्दा अघिल्लो समयहरूमा आफ्नो गवाईहरू बाँड्नुहुँदा हामी धेरैजना आशिषित पनि भएको थियौं र अझै प्रभुले तपाईँलाई आशिष दिनुभएको त्यो विदेशको भूमिमा प्रभुले अझै तपाईँलाई चलाउनु भएको हाम्रो प्रार्थना तपाईँको लागि रहेको छ रुजी. यसरी निरन्तर हामीसँग जोडिनु भएको लागि एकदमै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै जोडिनुहोला पनि भन्न चाहन्छु म. र तपाईँले कार्यक्रम मार्फत चाहिँ आफूलाई सुन्न मन लागेको भजन गीतहरू पनि रोज्न सक्नुहुनेछ. कुनै भजन गीत छ जो तपाईँ सुन्न चाहनुहुन्छ?
1: प्रभुलाई धन्यवाद भएको अनि यो मान्छेको बस्तीभित्र भन्ने एउटा भजन छ नि सर, यो यस्तो यस्तो खालको लयमा छ कि युट्युबमा मैले देखेँ भेटाएको. मान्छेको बस्तीभित्र कुवानोले ढाकेको छ हो यो भजन.
0: एकदमै हामी प्रयास गर्छौ. तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: यो भजन मेरो सम्पूर्ण परिवार फ्यामिली अनि लगायत मसँग जोडेर हामी संगति गर्नुहुने सम्पूर्ण मण्डली परिवार, साइप्रसमा मण्डली परिवार, त्रिवेणी स्वतन्त्र मण्डली परिवार अनि विशेष गरी गुड न्युज एफएम परिवारलाई अनि सुनाउन चाहन्छु. अनि मलाई चिन्नुहुने सम्पूर्ण मेरो आफ्ना आफन्त छर छिमेकी इष्ट मित्र साथीलाई सम्पूर्णलाई इष्टमा सम्झिन चाहन्छु.
0: धेरै धेरै धन्यवाद तपाईँलाई पनि रुचि. अहिलेलाई छुटाउँ जयमसी. हजुर हाम्रो रुत मंगरातीजी हुनुहुन्थ्यो कुवेतबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो वाट्सएप कल. र तपाईँ पनि विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ अनलाइन मार्फत र आफ्नो गवाई आशिषहरू बाँड्न चाहनुहुन्छ भने चाहिँ हामीसँग वाट्सएपको माध्यमबाट जोडिन सक्नुहुनेछ र तपाईँले आफ्नो आशिषहरू बाँड्न, अनुभवहरू बाँड्न, गवाईहरू बाँड्न पनि सक्नुहुनेछ यसरी नै. र फोन गर्दै गर्नुहोला यो समयमा हामी रुचिको रोजाइमा रहेको भजन गीतको साथ दिन चाहन्छौं.

0: निकै अर्थपूर्ण भजन गीत हामीले राख्यौं र रुजीले भन्नुभएको जस्तै ठ्याक्कै भजन गीत हामीले राख्न असमर्थ भए तापनि हामीले जस उस्तै उस्तै शब्द गरेको भजन गीत राख्ने जमर्को खस्यौं र हामी आशा गर्दछौ तपाईँ आश्वासित भइरहनु भएको छ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो
1: हेलो जय मसी
0: जय मसी. हाम्रो दुर्गा बस्नेतजी बोल्दै हुनुहुन्छ.
1: हजुर हजुर
0: हजुर. आरामै हुनुहुन्छ तपाईँ?
1: आराम छैन, म आराम नभए घरमा बसेको छु.
0: ओहो
1: पाएको छु
0: है. हजुर हजुर. र आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छौ दुर्गाजी है. हामी प्रार्थनामा सम्झिनेछौँ तपाईँलाई.
1: अनि म प्रार्थनाको विषय पनि माग्छु सम्पूर्ण सुन्ने जतिले भन्नै अप्ठ्यारो ठाउँमा मलाई दुखेर अब मलाई एकदम गाह्रो भइरहेको छ है. पेन पनि भइरहेछ, मिन्स बन्द भएको त 72 सालदेखि 13-14 वर्ष भयो. अहिले हिजोदेखि मलाई यस्तो भएर दुख्ने पोल्ने भएको छ. हिजो हस्पिटल जताएर आएँ, अनि फेरि एक्सरे गर्ने आई बिहान गएर अब त्यो रगत अनि पिसाब पल्चर गर्न दिएको छ. शुक्रबार मात्र रिपोर्ट आउँछ है. सबैले सम्झिने होला माध्यमबाट है. रिक्वेस्ट त्यो बिरामीको लागि निको हुनको लागि र जे भए पनि त्यो अपरेसन सपरेसन गर्न नपरोस्. कतै भेट्यो सरामा चाहिँ घाउ छ अरे भने सुने मलाई त्यो भन्दाखेरि. अनि अर्को विषय चाहिँ अब भोलि घर सर्दैछन्, खुसीको कुरा भन्दाखेरि खुसीको कुरा भन्दा कोही दिनमा पेटभरि खान पनि दुःख र अभाव थियो, खाँचो थियो. परमेश्वरलाई ताएको अहिले 17-18 वर्ष भयो. परमेश्वरलाई ताएपछि सम्पन्न भएको छन्, घर नहुँदा फ्ल्याटमा बस्न लाउन खान सम्पन्न भएका छौँ. त पनि परमेश्वरको आशिषलाई छोराबुहारीले बुझेका छन् छैनन् है. म चाहिँ आशिषले यहाँसम्म आएको छु प्रभुको आशिषले, प्रभुलाई पाएदेखि. अनि उनीहरूले चाहिँ बुझ्न सकुन् यो आशिष आमाले विश्वास गरेको परमेश्वरबाट आएको हो भन्ने कुरो बुझ्न सकुन्. व्यापार व्यवसाय त्यही एउटा व्यापार व्यवसायले आज यहाँसम्म जग्गा किनेर घर बनाउनु भन्ने कुरो धेरै आशिषको कुरो हो है. उनीहरूले बुझ्न सकुन्, विशेष गरी परमेश्वरलाई चाहिँ नजिकबाट देख्न सकुन्, त्यसको लागि पनि प्रार्थना गर्दछु. अब भोलि घर सर्दैछन्
0: आफ्नै घर सर्दै हुनुहुन्छ त्यसो भए दुर्गाजी. ओहो, प्रभुलाई एकदम धन्यवाद र तपाईँहरूलाई पनि एकदमै बधाई पनि भन्न चाहन्छौ. प्रभुको आशिष अझै प्रशस्त रूपमा दिनुभएको
1: है.
0: एकदम खुसी लाग्यो र तपाईँको लागि पनि हामी प्रार्थनामा सम्झिनेछौ. स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला दुर्गाजी र प्रभु सबै कुराहरूमा हात अवश्य पनि राखिसक्नु भएको छ तपाईँको लागि. र हामी गीततर्फ जाउँ. कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: यो कोरोनाको उनको कोरोनाको चोटले मम्मीको भएको छु भन्ने.
0: हजुर हामी को कसलाई सुनाउन चाहनुहुन्छ?
1: सम्पूर्ण विश्वासी जनहरूलाई नाम लिएर साथी हुँदैन है.
0: अहिले
1: भर्खर कुबेरबाट गर्नुभयो, त्यसरी प्रभु आफ्नो रहेर पनि हामीलाई प्रेम, हाम्रो सन्तानको प्रेम, आत्मिकी प्रेम है सम्झना छ. विदेशमा बस्नेहरू सम्झिन्छन्, सम्पूर्ण देश विदेशमा भएका, नेपालमा भएका सम्पूर्ण विश्वासीहरूलाई सुनाउँछ.
0: हुन्छ, धेरै धेरै धन्यवाद. अहिले चाहिँ छुटौँ हामी. जय मसी. हजुर, हाम्रो दुर्गा बस्नेतजी हुनुहुन्थ्यो र उहाँको प्रार्थनाको विषय हामीले सुनिसकेको छौँ. उहाँको लागि प्रार्थनामा हामी निरन्तर उचाल्नेछौँ र आशिष बाँडेर पनि जानुभएको छ र उहाँको रोजामा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौँ.

0: अन्तर्गी तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, जय मसिमी।
0: जय मसी। हाम्रो पम्पा गोपालीजी कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: म यहाँ तान बुनी बुनी फोन गर्दै कार्यक्रम सुन्दै मिस।
0: हजुर, आज तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ, तर छोटो मिठो राखिदिनु होला ल, हामी अन्तिम दिँदैछौ।
1: हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद, अनि आमालाई त्यो रगत फाट्ने औषधि अनि नदुख्ने त्यस्तो, अनि मुटुको प्रेसरको औषधिहरू खान दिनु पर्थ्यो, अनि मुटुको र त्यो प्रेसरको चाहिँ थियो अस्ति ल्याइराखेँ, त्यो रगत फाट्ने चाहिँ नभएर यता पाएन, अनि म काठमाडौँमा अस्ति आइतबार गएँ, कलङ्कीहरू सबै मेडिकलमा सोधिसक्यो छैन, अनि बिरी हस्पिटल नेरि गएको त्यहाँ पनि त्यो कम्पनीको छैन भनेर भन्यो, अनि अर्को चाहिँ कम्पनीको छ भनेर भन्नुभएको थियो, अनि 15 दिनको लागि चाहिँ 2000 है भने क्या, 1900 खोइ कति भयो, 2000लाई अलिकति कम, अनि त्यति बेलै ठ्याक्कै भाइले फोन गरेर, अनि भाइ यति यति पर्यो भनेर भने होइन होइन म पठाइदिन्छु भनेर चाहिँ भाइले भन्यो, अनि काठमाडौँमा चाहिँ औषधि आइसिआर चाहिँ भाइले पठाएर, अनि परमेश्वरलाई धेरै धन्यवाद, अनि एक महिनामा त 5000 भन्दा नि माथिको औषधि लाग्ने रहेछ आमालाई, अनि प्रभु के गर्नु मैले कसरी पुर्याउने होला, अनि एक महिना 5000 भन्दा माथि लाग्ने रहेछ भनेर चाहिँ म प्रार्थना गरिरहेको थिएँ, अनि भाइले चाहिँ अहिले पठाइरहेको छु औषधि भनेर चाहिँ भन्यो, परमेश्वरलाई धेरै धन्यवाद, अनि मेरो नानीको पनि कामहरू राम्रै भइरहेछ, ज्वाइँको अनि युकेमा, अनि शनिबार पनि अनि नेपाली संगतिमा जान पाउने बिदा मिलेको, अनि आइतबार पनि, अनि आइतबार चाहिँ नेपाली संगतिमा, अनि शनिबार चाहिँ इङ्ग्लिस संगतिमा अनि जान पाउने छोरी जाइ, अनि त्यो चाहिँ मलाई एकदमै आशिषमय लाग्यो, एकदमै खुसी लाग्यो, है परमेश्वरलाई धेरै धन्यवाद। यही हो आशिष, यो मेरो मात्रै होइन सबैजनाको यो प्रार्थनाको उत्तर हो होइन, अनि त्यस कारणले अनि संगतिहरू दुवै संगतिमा जान पाउँछ, नानी पनि ज्वाइँ पनि, अनि ज्वाइँको नि वचनहरू हुन्छ, नानीको पनि सन्तलाको भागहरू पाउँछ त्यो विदेशको ठाउँमा, अनि मलाई त्यो देखेर चाहिँ एकदमै खुसीको पलमा, अनि यो खुसीहरू बाँडेको परमेश्वरलाई धेरै धेरै धन्यवाद, अनि सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु प्रार्थना गरिदिनु भएको लागि, अनि सासूआमालाई औषधिहरू जुटेको छ, अब काठमाडौँमा चाहिँ अब लिन जानुपर्ने हो कि गाडीमा हालिदिन्छ, अब त्यो चाहिँ फोन गर्नुपर्छ अहिले मेरो आफन्तहरूलाई, अनि त्यही हो आशिष खुसीको पलहरू।
0: एकदमै अझै धेरै आशिष दिनुभएको सुनेर एकदम खुसी लाग्यो पम्फाजी। हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: मैले गीत चाहिँ त्यो के अरे तोडफोड गरी जोड्नुहोस् फेरि भनेर चाहिँ त्यो गीत चाहिँ म सुनाउन चाहन्छु विशेष गरी हजुरलाई, अनि गुडुसी एफएम सर मिस त्यहाँ जो जति जानुहुन्छ सम्पूर्णलाई, अनि कुवेतबाट फोन गर्ने, अनि उहाँ बहिनीलाई पनि म सुनाउन चाहन्छु, मेरो छोरी जाई जति पनि हुनुहुन्छ अहिले भर्खर दुर्गा दिदीले फोन गरे जानुभयो, सम्पूर्णलाई म हृदयदेखि नछुटाइकन सुनाउन चाहन्छु मिस, अहिले चाहिँ अब समय पनि सिद्धिएको छ है, त्यही यतिकै राखौँ होला, सम्पूर्णलाई नछुटाइकन सुनाउन चाहन्छु।
0: हुन्छ, धन्यवाद, यसलाई छुटाउँ। जय मसी।
1: हजुर,
0: हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो र हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं र एकदमै धन्यवाद दिन चाहन्छौ कार्यक्रम सुनेर अनि कार्यक्रममा फोन गरेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई र हाम्रो प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु। जाँदा जाँदै हाम्रो पम्फा गोपालीजीको रोजाइमा रहेको भजन गीतको साथ यहाँ सम्पूर्ण श्रोतालाई दिँदै कार्यक्रम खुशीका पलहरू बाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
2: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: जयमसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता मित्र प्रेमसी तथा हार्दिक स्वागत छ कार्यक्रम मजेरीमा। आज पनि प्राविधिक मित्रका साथमा
1: म प्रकाश तामाङ,
2: म
0: आइजेक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। यस कार्यक्रमलाई हामीले बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, बाइबल सामान्य ज्ञान र ख्रिस्ट येशूको जीवनीबाट केही कुराहरूलाई प्रस्तुत गर्दै साथ दिनेछौं।
1: अहिलेलाई भने हामी एउटा मिठो गीत सुन्नेछौ, आफ्ना सारा वास्ता फिक्री।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीत पछि कार्यक्रम मजेरीमा स्वागत छ। यीशु ख्रीष्टले साँच्चै नै हामीलाई व्यवस्था गर्नुहुन्छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडन्ज एफएम 105.1 MHz काठमाडौँबाट र गुडन्ज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602।
0: श्रोता, हामीले ल्याएका सामग्रीहरूमा आज भने हामी तपाईँलाई शुरूमा विज्ञान प्रश्नोत्तर सुनाउनेछौ र शुरूको प्रश्न रहेको छ, रेफ्रिजरेटरको आविष्कार कसरी भयो?
2: इस्वी सम्वत 1798 एक दिन नर्वेका वैज्ञानिकहरू उत्तरी साइबेरियाको सेना नदीको बगरमा पालभित्र गफ गरेर बसिरहेका थिए। उनीहरूको साथमा रहेको सिकारी कुकुर चाहिँ बाहिर निस्किएर भुकिरहेको थियो। जब ती अन्वेषक वैज्ञानिकहरूले बाहिर निस्किएर हेरे, कुकुर हिउँ खोस्रिँदै भुकिरहेको देखे। त्यहाँ गएर खन्दा उनीहरूले बरफमा पुरिएको अवस्थामा एउटा मृत हात्ती फेला पारे। सो हात्तीको शरीर पनि बरफ जस्तै चिसो थियो। त्यसको एक टुक्रा मासु काटी भुटेर खाँदा वैज्ञानिकहरूलाई निकै स्वादिष्ट लाग्यो। उनीहरूले वर्षौंदेखि बरफमा पुरिएर रहेको सो मासु चिसोकै कारणले गर्दा नसडेको हो भन्ने कुरालाई पनि थाहा गरे र पछि आएर यो कुरा पनि थाहा पाए कि वास्तवमा ब्याक्टेरियाको कारणले गर्दा नै भोजन बिग्रने गर्दछ। अनि हामीलाई थाहा भएकै कुरा हो कि ठण्डा तापमान रहेको ठाउँमा ब्याक्टेरिया जस्ता जीवाणुको अस्तित्व शून्य हुन्छ। त्यही तथ्यलाई आधार मानेर यस्तै सम्मत 1913 फ्रेड डब्ल्यू डट ओल्सले हाम्रा घरका कामहरूमा प्रयोग गरिने रेफ्रिजरेटरको आविष्कार गरेका थिए।
0: यो जानकारी पछि हामी अब अर्को प्रश्नतर्फ जानेछौ। त्यसमा रहेको छ कथा र कथाको हामीले आज पहिलो भाग तपाईँलाई सुनाउनेछौ, ऋण माफी गरिनुको रहस्य भाग एक।
3: विनोद नाउँ गरेको एउटा व्यापारी थियो। उसले आफ्नो व्यापार सुरु गर्दा थुप्रै मानिसहरूसँग रुपियाँ पैसा ऋण मागेर आफ्नो व्यवसाय सुरु गरेको थियो। उसले बिस्तारै सबै सावहरूका ऋणहरू चुक्ता गर्दै गयो। तर एउटा जमिनदारको ऋण भने उसले मन हुँदा हुँदै पनि तिर्न नसकेको वर्षौं भइसकेको थियो। त्यस जमिनदारलाई भेट्न जान पनि उसलाई अप्ठ्यारो लाग्दथ्यो। त्यसैले ऊ त्यस जमिनदारलाई भेट्न नगएको पनि केही वर्ष नै बितिसकेको थियो। एक दिन जमिनदार आफै नै विनोदको घरमा उसलाई भेट्न गए। तर त्यस दिन तिनले घरमा केवल एउटा सानी केटीलाई मात्र भेटे। सानी केटीले उसको घरमा जमिनदार बा आउनु भएको रहेछ भनेर चिनिहालिन् र घरको बैठक कोठामा गएर बस्नलाई अनुरोध गरिन्। तर जमिनदार हतारमा देखिन्थे र तिनले घरभित्र गएर नबस्ने विचार गरी सानी केटीलाई तुरन्त सोधिहाले, तिम्रो बाबा कहाँ छन् नानी?
0: सानी केटीले भनी, बाबा त स्वर्गको पानी छेक्न जानुभएको छ। जमिनदारले फेरि सोधे, तिम्रो दाई कहाँ छन् त? सानी केटीले भनी, बिना झगडाको झगडा गर्न जानुभएको छ। जमिनदारले सानी केटीका कुरा नै बुझ्न सकिरहेका थिएनन्। त्यसैले तिनले तुरन्त अर्को प्रश्न गरे, अनि त्यसो भए तिमी चाहिँ अहिले के गरिरहेका छौ त? सानी केटीले मुस्कुराउँदै भनी, म चाहिँ घरैमा बसेर संसार हेरिरहेको छु।
3: जमिनदारलाई लाग्यो कि सानी केटीले तिनको कुनै पनि प्रश्नको सिधा जवाब दिइरहेको छैन। त्यसैले कुराकानीलाई टुङ्ग्याउने विचारमा जमिनदारले भने, छोरी, अब म यहाँबाट तुरन्त फर्किहाल्छु, तर पहिला मलाई केही अलमल्ल पार्ने कुरा नगरी भर्खरै तिमीले भनेको कुराहरूको मतलब सिधा सिधा बताइदेऊ न।
0: सानी केटीलाई लाग्यो कि जमिनदारलाई भर्खरै उसले भनेका कुराहरूको मतलब बुझ्नलाई अब चाहिँ अत्यन्तै तीव्र इच्छा जागिरहेको छ र त्यस कुरालाई थाहा गर्नको लागि तिनले अवश्य पनि उसले भनेको कुरा मान्नेछन्। त्यसैले उसले जमिनदारलाई भनिन्, हजुरले मेरो बाबाको सबै ऋण माफ गरिदिनु भयो भने मात्र म अवश्य तपाईँलाई सबै कुराको अर्थ बताइदिउला, हुन्छ?
3: जमिनदारले भने, ठिक छ, म तिम्रो बाबाको सारा ऋण माफ गरिदिन्छु, अब त सबै कुराहरूको अर्थ भन। अनि खासमा म जमिनदारले अरू के भन्न लागिरहेको छन् भन्ने कुरालाई पटक्कै ध्यानै नदी तुरन्त सानी केटीले भने, जमिनदार बा, आज म हजुरलाई सबै कुराहरूको अर्थ बताउन सक्दिन, दया गरी हजुर भोलि हाम्रो घरमा फेरि आउनु होला, भोलि म अवश्य नै बताउनेछु, यो मेरो प्रतिज्ञा नै भयो। जमिनदार भोलिपल्ट फेरि विनोदको घरमा गए। आज त्यहाँ परिवारका सबैजना उपस्थित थिए। विनोद, उसकी पत्नी, छोरी र छोरो र उसकी छोरी भने। जमिनदारलाई सानी केटीले देख्ने बित्तिकै सोधिहालिन्, जमिनदार बा, हजुरलाई आफ्नो वचन याद छ नि?
0: जमिनदारले भने, अ छोरी, मलाई याद छ, यदि तिमीले सबै कुराहरूको अर्थ बतायो भने म तिम्रो बाबाको सारा ऋण माफ गरिदिनेछु।
3: सानी केटीले भने, सबैभन्दा पहिला मैले हिजो यो भनेको थिएँ कि बाबा स्वर्गको पानी रोक्नको लागि जानुभएको छ। यसको मतलब थियो कि असार श्रावणको महिना छ र हाम्रो पसलको सामान राख्ने गोदाम घरको छानो पालहरू परेर चुइने भएको छ। अनि बाबाले चाहिँ पानी रोक्नको लागि त्यस घरको छानो छाइरहनु भएको थियो। वर्षाको पानी आकाशबाट नै झर्ने गर्छ र हामी सबैलाई थाहा छ कि माथि आकाशमा नै स्वर्ग रहेको छ। मेरो पहिलो कुराको अर्थ यही हो। दोस्रो कुरा, मैले भनेको थिएँ कि दाई बिना झगडाको झगडा गर्न जानुभएको छ। यसको मतलब थियो कि उहाँ सिउडी अर्थात क्याक्टसको बोटमा फल्ने फूल टिप्न जानुभएको थियो। यदि कोही व्यक्ति मसिना काँडाहरू भएका बोट बिरुवाहरूमा फल्ने फूलहरू टिप्न गएको छ भने उसले अवश्य पनि कुनै पनि ठाउँमा काँडाहरूले घोष्न या पुल्न सक्छ। यसैले झगडा नगर्दा पनि झगडा जस्तै हुन्छ र उसको शरीरमा फोकै फोका उठ्छ, पुल्छ र काँडाहरूले घोचिरहेको हुन्छन्। यस्तो भएपछि अनि भएन त झगडा नगर्दा पनि झगडा?
0: जमिनदारले सानी केटीका कुराहरूमा सहमति जनाए र तुरन्तै उत्सुकता साथ सोधे, अनि तेस्रो कुराको मतलब नि? सानी केटीले भनिन्, जमिनदार बा, तेस्रो कुरा मैले भनेकी थिएँ कि म घरैमा बसेर संसार हेरिरहेको छु। यसको मतलब थियो कि त्यति बेला म भात पकाइरहेकी थिएँ र त्यसबाट एउटा चामल निकालेर हेर्दै थिएँ कि पूरा चामल पाकेको छ कि छैन, अर्थात् चामलको संसारलाई मैले घरैमा बसेर हेरिरहेकी थिएँ। यति भनेर सानी केटी चुप लागि। श्रोता मित्र, ऋण माफी गरिनुको रहस्य शीर्षक भएको कथाको पहिलो भाग यतिमै टुङ्गिएको छ। कथाको यस श्रृङ्खलामा हामीले थाहा गर्यौं कि सानी केटीले उसको घरमा आफ्नो पिता विनोदलाई भेट्न आएको जमिनदारसँग तिनी किन खासमा भेट्न आएका छन् भनी स्पष्टसँग नबुझिकन नै तिनी त ऋण दिएर रूपियाँ पैसा फिर्ता लिन आएका छन् होला भनेर आफैले अड्कल काटी ऋण माफी गराउने कुरातर्फ अगाडि बढ्छिन् र आफूमा रहेको बुद्धिलाई जमिनदार सामु प्रदर्शन गर्न थाल्छिन् ताकि ऊ र उसको परिवार जमिनदारको ऋण तिर्ने चिन्ता फिक्रीबाट मुक्त हुन सकुन्। कतिचोटि हामीले आफ्नो चिन्ता फिक्रीलाई मात्र पहिलो प्राथमिकता दिएर त्यसलाई समाधान गर्ने तर्फ मात्र ध्यान दिइरहँदा हाम्रो जीवनमा हुन आउन लागेका वास्तविकतादेखि हामी टाढिन पुगेका हुन्छौं, जस्तो कि यस कथाको मुख्य पात्र सानी केटीको जीवनमा पनि घटित भएको कुराद्वारा आगामी श्रृंखलामा हामी तपाईँलाई बताउनेछौ।
3: श्रोता, जब हामीले आफ्नो ध्यानलाई चिन्ता फिक्रीमाथि केन्द्रित गरिरहेका हुन्छौ तब हामी कमजोर हुन थाल्दछौ, जुन कुरा चाहिँ परमेश्वरलाई पहिलेदेखि नै थाहा छ। त्यसैले परमेश्वर भन्नुहुन्छ, सबै चिन्ता फिक्री उहाँमा राख, आउनुहोस्। यही कुरालाई उल्लेख गरिएका वचनलाई पनि पवित्र बाइबलबाट पढिहालौ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। सचेत रहो, जागर रहो, तिमीहरूको शत्रु दियाबोलस कसलाई भेटाऊ र खाउला भनी गर्जने सिंह जस्तै खोजी हिँड्छ। पहिलो पत्रुस 6:7 पद।
0: प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यीशुमा रक्षा गर्नेछ। फिलिपी 4:4-7।
3: श्रोता, म आशा गर्छु तपाईँले यी भर्खरै पढिएका वचनलाई आफ्नो जीवनमा लागू गरिसक्नु भएको छ र भर्खरै प्रस्तुत गरिएको कथामा रहेकी सानी केटीले गरेकी भूललाई तपाईँले दोहोर्याउनु हुने छैन। अब आउनुहोस् कार्यक्रमको बाँकी प्रस्तुतितर्फ लागौं
0: र हामी फेरि पनि विज्ञान प्रश्नोत्तरतर्फ फर्कन्छौ र विज्ञान प्रश्नोत्तरमा हामीसँग दुईवटा प्रश्न अझ बाँकी नै रहेका छन्।
2: बरफ किन पानीमा उत्रन्छ? पानी बरफमा परिणत हुँदा बरफको आयतन पानीको भन्दा बढी हुन्छ, त्यसैले बरफको अपेक्षित घनत्व पानीको अपेक्षित घनत्व भन्दा कम हुन्छ। जब बरफलाई पानीमा राखिन्छ त्यसबेला त्यसको घनत्व कम भई बरफ पानीमा उत्रन्छ। अर्को प्रश्न, भोक लाग्दा किन हाम्रो पेट कराउँछ? हाम्रो रगतमा आवश्यक पर्ने पोषण तत्वहरूको कमी हुन थालेपछि यो खबर स्नायु प्रणालीद्वारा हाम्रो मस्तिष्कको भोक अनुभव गर्ने केन्द्रसम्म पुर्याउँदछ। भोक केन्द्रले पेट र आन्द्राको नियन्त्रणको रूपमा पनि काम गर्दछ। रगतलाई चाहिने तत्वको कमी महसुस भएपछि यसले हामीलाई भोकको अनुभवको साथै पेटमा पनि खबर पुर्याउँछ र हामीलाई पेट कराएको अनुभव हुन थाल्दछ।
3: श्रोता, अब हामी तपाईँलाई एउटा अङ्ग्रेजी गीत सुनाउनेछौ, जीजस इज माई बेस्ट फ्रेन्ड।

0: मजेदी कार्यक्रममा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि यदि तपाईँले ठिक अहिले मात्र पहिलो पटक येशु ख्रिष्ट र पवित्र शास्त्र बाइबलको विषयमा सुन्न पाउनु भएको छ भने यस प्रसारण मार्फत हामी तपाईँलाई परमप्रभु परमेश्वर येशु ख्रिष्टको राज्यमा प्रवेश गर्नलाई निम्ति दिन चाहन्छौ र स्वागत गर्न चाहन्छौ किनभने प्रभु येशु नै विजयी हुनुहुन्छ।
1: हो मित्र, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई संसारको पापको खातिर, तपाईँ र मेरो पापको खातिर मारिदिनु भनी पठाउनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
0: जब येशू ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो, उहाँले मृत्युलाई जित्नुभयो, अर्थात् परमेश्वरले आफ्नो पुत्रलाई मृतकबाट तेस्रो दिनमा बिउताउनु भयो। उहाँकै पुनरुत्थानद्वारा मृत्यु सधैँको निम्ति विजयमा निलियो। प्रभु येशूले क्रुसको मृत्युपछि तेस्रो दिनमा आफ्नो पुनरुत्थान हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। सही बमोजिम उहाँ पुनरुत्थान हुनुभयो र त्यसैबाट उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाणित भयो। उहाँ आज पनि जीवित हुनुहुन्छ
1: र येशु तपाईँको जीवनमा आउन, तपाईँका पाप क्षमा गर्न र तपाईँलाई अनन्त जीवन दिन चाहनुहुन्छ। प्रभु येशू ख्रिष्टले योहन्ना 11:25 यसो भन्नुभएको छ, पुनरुत्थान र जीवन म नै हुँ, ममा विश्वास गर्ने मानिस मर्यो भने पनि बाँच्नेछ।
0: प्रिय मित्र, यदि तपाईँ येशु ख्रिष्टमा विश्वास गरी परमेश्वरको सन्तान हुन चाहनुहुन्छ भने प्रार्थनामा भन्नुहोस्, प्रभु येशु ख्रिष्ट मलाई क्षमा दिनुहोस् र मेरो हृदयमा आउनुहोस्। म तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु र म तपाईँलाई जीवनभरि नै पछ्याइरहनेछु। आमेन।
1: प्रिय श्रोता मित्र, हामी आशा गर्छौ तपाईँले आफ्नो हृदयमा येशु प्रभुलाई निम्त्याउनु भएको छ र अनन्त जीवनको भागीदार बन्नु भएको छ। अब आउनुहोस्, हामी प्रस्तुतर्फ जानेछौ। अब पालो रहेको छ केही रोचक जानकारी सुन्ने।
2: पृथ्वीका प्राणीलाई आवश्यक पर्ने 50% अक्सिजन सामुद्रिक सूक्ष्म जीवाणुहरूले निर्माण गर्छन्। विश्वभर 1.5 अर्ब मानिसहरू सामुद्रिक उत्पादनसँग सम्बन्धित काममा व्यस्त रहन्छन्। संसारमा सुँगुरलाई चौथो बुद्धिमान जनावर मानिए पनि यसको चर्चा पवित्र शास्त्र बाइबलमा 2 पटक मात्र भएको छ। भेडाको 45 पटक, बाख्राको 88 पटक, कुकुरको 14 पटक र सिंहको 98 पटक बाइबलमा चर्चा गरिएको छ। तर घर पालुवा बिरालोको भनी केही पनि उल्लेख गरिएको छैन। कुनै पनि दिशाबाट समुद्री मार्गले नछोएको देशलाई भूपरिवेष्टित देश भनिन्छ। संसारमा कुनै पनि समुद्री तट नभएका भूपरिवेष्टित देशहरू 26 वटा छन्। हाम्रो देश नेपाल पनि भूपरिवेष्टित देश हो। अक्सिजनले आगो बाल्न मदत गर्दछ। हाइड्रोजन ग्यास आफै बल्दछ, तर 2 भाग हाइड्रोजन र 1 भाग अक्सिजन मिलेर बनेको पानीले त्यही बलेको आगोलाई निभाउँछ।
1: अब नै हामी तपाईँलाई बाइबल सामान्य ज्ञान सुनाउनेछौ। मत्तीको पुस्तकमा कति अध्याय र पदहरू रहेका छन्?
0: मत्तीको पुस्तकमा चाहिँ 28 अध्याय र 1071 पदहरू रहेका छन्।
1: जकरियाले कसको बारेमा अगमवाणी बोलेका थिए?
0: जकरियाले चाहिँ बप्तिस्मा दिने योहन्नाको बारेमा अगमवाणी बोलेका थिए। यो चाहिँ हामी लुका 1:67-69 पदमा हामी पाउँछौ।
1: आदम र हब्बाको पहिलो र दोस्रो छोराका नाम के के हुन्?
0: आदम र हब्बाको पहिलो छोराको नाम कैन र दोस्रो छोराको नाम हाबिल हो। यो चाहिँ हामी उत्पत्ति 4:1-2 पदमा हामी पाउँछौ।
1: आदम कति वर्ष बाँचेका थिए?
0: आदम चाहिँ 930 वर्षसम्म बाँचेका थिए। यो चाहिँ हामी उत्पत्ति 5:5 पदमा पाउँछौ।
1: नुआका कतिजना छोराहरू थिए?
0: नुआका 3 जना छोराहरू थिए, सेम, हाम र यपेत। यो चाहिँ हामी उत्पत्ति 6:10 पदमा पाउँछौ।
1: स्वर्गदूतहरूलाई स्वागत सत्कार गर्ने व्यक्ति को थिए?
0: उनी चाहिँ अब्राहम थिए। यो चाहिँ हामी उत्पत्ति 18:1-15 पदमा हामी पाउँछौ।
1: त्यसै गरेर अर्को प्रश्न रहेको छ, जगतको विपत्ति मिश्रमाथि पठाउनु हुँदा नील नदीको पानी कति दिनसम्म रगतमा परिणत भएको थियो?
0: 7 दिनसम्म। यो चाहिँ हामी प्रस्थान 7:25 पदमा पाउन सक्छौ।
1: इसरायलीहरूले मिश्रमा सित्तैमा खान पाएका के खानेकुरा सम्झेका थिए?
0: उनीहरूले चाहिँ माछा, काँक्रा, खरबुजा, प्याज, लसुन र छ्यापीहरू सम्झेका थिए। यो चाहिँ हामी गन्ती 11:5 पदमा हामी पाउन सक्छौ।
1: अनि व्यवस्था अध्याय 6 पद 5 के कुरा उल्लेख गरिएको छ?
0: यसमा चाहिँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर भनेर उल्लेख गरिएको छ।
1: बाइबल अनुसार सबैभन्दा मोटो राजा को हो?
0: बाइबल अनुसार सबैभन्दा मोटो राजा चाहिँ एस्लोन हो। यो चाहिँ हामी न्यायकर्ता 3:17 पदमा पाउन सक्छौ।
1: गिदोनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर त्यस वेदीको नाम के राखेका थिए?
0: गिदोनले चाहिँ परमप्रभु शान्ति हुनुहुन्छ भनेर चाहिँ त्यो वेदीको नाम राखेका थिए। यो चाहिँ हामी न्यायकर्ता 6:24 पदमा पाउँछौ।
1: र अब हामी एउटा गीत सुन्छौ, सल्वेसन पोएम नेपालीमा।

0: श्रोता, अब भने हामी फेरि केही रोचक जानकारीतर्फ फर्कन्छौं।
1: आकाशमा चम्कने बिजुली अर्थात चट्याङको पनि लम्बाइ नाप्न सकिन्छ। आजसम्म गरिएको रेकर्डमा सबैभन्दा धेरै लम्बाई 32 किलोमिटर नापिएको छ। अमेरिकी राष्ट्रपतिहरूमा सबभन्दा पहिलो मोटर गाड़ी र हवाई जहाजमा यात्रा गर्ने थियोडोर रुजवेल्ट थिए। शरीरको अनुपातमा मस्तिष्क ठूलो हुने जीव कमिला हो। रक्सीद्वारा पनि गाड़ी चलाइने देश ब्राजिल हो। जापानको राजधानी टोकियोमा कुकुरहरूका लागि मात्र पनि एउटा विशेष रेस्टुरेन्ट बनाइएको छ। विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीन हो, जहाँ 1.5 अरब भन्दा बढी मानिस बस्दछन्। तर संसारको सबैभन्दा सानो र थोरै जनसंख्या भएको देश भ्याटिकन सिटी हो, जहाँ कुल जनसंख्या करिब 2000 मात्र छ।
0: श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौं। कृपया हामीलाई फेसबुक मार्फत सम्पर्क गर्नुहोस्। हामीलाई आफ्ना रचना सन्देशहरू पठाउनुहोस्। आगामी कार्यक्रममा हामी तपाईँका रचना र सन्देशहरूलाई अवश्य पनि स्थान दिनेछौ।
2: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा ख्रिस्ट येशूले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशमा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिन सक्नुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कार्यक्रमलाई जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: र श्रोता, आऊ भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ।
2: हाम्रो फेसबुक पेज हो मजेरी प्रोग्राम, MAJEREIPROGRAM। त्यसै गरी हाम्रो फेसबुक आईडी हो मजेरी सन्देश, MAJEREISANDESH। यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र साथै मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर हो 9813037602, 9813037602।
0: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
2: प्रकाश तामाङ,
1: पूजा सुनुवार,
0: आइजेक राईलाई बिदा दिनुहोस्।
2: जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँहरूलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यस्तै तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरू मध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई साहसिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9 भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईँको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरूबीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुशासित कार्य नैतिकता हुन्छ जुन तिनीहरूले सफलतामा डोर्याउन प्रयोग गर्छन्। तीन प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोच्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाईसँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ त्यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याइरहेका हुन्छौं तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14:13, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाई जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:4, अल्छीले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै शुरू गर्नुहोस् र जब तपाईँ कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46:1, परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: मानसिक समस्याबाट बस्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
9: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: सकियो
1: मेरो एसई पनि सकियो
2: मेरो प्लस टू को एक्जाम पनि सकियो
3: म त खाली समय बिताइरहेछु के गर्ने होला
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
4: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनहरूमा हामीले अयुबको गहिरो पीड़ा, मित्रहरूको आरोप र बिल्दतको कड़ा शब्दहरूलाई चाहिँ सुन्यौं र आज फेरि पनि अर्को मित्रले त्यस्तै बोल्दैछन् जस्तो मलाई लाग्छ, होइन त दाई?
2: हो भाइ, आज सोपार बोल्छ तर आजको कुरा अझै गहिरो र अझै कड़ा छ। हामी देख्छौ सोपारका शब्दहरू बिल्दत भन्दा पनि अझ कठोर छन्। उसले अयुबको पीड़ा बुझ्नु भन्दा पनि अयुबलाई अझ बढी दोषी ठहराउने तरिकाले बोल्दछन्।
1: दाई, कहिलेकाहीँ मानिसहरू पीड़ामा भएको व्यक्तिलाई सान्त्वना दिनुभन्दा अझ दोष लाउन थाल्छन् है?
2: हो भाइ, यही कुरा आज पनि समाजमा धेरै देखिन्छ। मानिसहरू प्राय पीड़ाको कारण नबुझिकन निष्कर्ष निकाल्छन्, यो त पापको फल हो, यसले केही गल्ती गरेको होला, परमेश्वर रिसाउनु भयो होला। तर सत्य के हो भने हामीलाई परमेश्वरको सम्पूर्ण योजना थाहा हुँदैन।
1: साँच्चै नै दाई, सुपरले पनि त आफूले भनेको कुरा परमेश्वरकै पक्षबाट भनेको जस्तो गरिकन भनिरहेको थियो नि त।
2: एकदमै सही हो भाइ, आजको मुख्य ध्यान त्यही हो। सुपरले आफू परमेश्वरको तर्फबाट बोलिरहेको छ भन्ने ठान्यो। उसले अयुबलाई तिमी पापी छौ, पश्चाताप गर भन्ने शैलीमा कड़ा आरोप लगायो। तर यहाँ हामीले एउटा ठूलो आत्मिकी पाठ सिक्नुपर्छ। परमेश्वरको नाम लिएर कसैलाई न्याय गर्नु धेरै संवेदनशील कुरा हो।
1: यसको मतलब दाई, तपाईँले भन्नुभएको कुरा चाहिँ सत्य कुरा बोल्दा पनि प्रेम र समझदारी चाहिँ चाहिन्छ भन्ने कुरा तपाईँ बताउँदै हुनुहुन्छ नि, होइन?
2: अवश्य पनि भाइ, सत्य प्रेम बिनाको भयो भने त्यो उपचार होइन, चोट बन्छ। आजको अध्ययनले हामीलाई सिकाउँछ कसैको पीड़ा देखेर तुरन्तै न्याय नगरौं, बरु प्रार्थना, सहानुभूति र धैर्य राखौं।
1: साँच्चै नै दाई, तपाईँले बताउँदै गर्नुहुँदाखेरि मलाई लाग्छ आजको अध्ययनले चाहिँ हाम्रो बोली र हृदय दुवैलाई चाहिँ जाँच्नेछ।
2: ठिक भन्नुभयो भाइ। अब आउनुहोस् यही गहिरो भाव सहित आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा अगाडि बढौं।
3: मित्र, तपाईँ सबैलाई प्रभु येशूको मधुर नाममा यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु कि तपाईँ सबै बाइबल अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। आज पनि परमेश्वर आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहुनेछ। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन अयुब 11 अध्यायबाट आरम्भ गर्नेछौ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम, असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं। तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो। किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा, येशु प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई
4: यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँसँगै धेरै धेरै खुसी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चंगाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टि लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
3: यहाँ हामी अय्युबको अन्तिम तेस्रो साथीको भेट्नेछौ, उसको नाम सोपर हो। अनि सोपर चाहिँ व्यवस्थावादी वा व्यवस्थामा आस्था राख्ने व्यक्ति हुन्। उसले मान लिन्छन् कि परमेश्वर नाप अनुसार र व्यवस्था अनुसार काम गर्नुहुन्छ। उसले यो कुरा जान्ने भए टोपल छ कि परमेश्वर दिएको परिस्थितिमा के गर्नुहुनेछ। वास्तवमा सोपर बिल्दतबाट अलग भिन्नै खालका छन्। बिल्दत परम्परावादी थिए। बिल्दतले भन्यो कि पछाडि गएर सालौं वर्ष पहिले भूतकालमा के भयो सो कुरामा हेर्न सक्छौ। उससँग वैज्ञानिक मन र दिमाग थियो। ऊ त्यो वैज्ञानिक जस्तो हो जो सोच्दछ कि चट्टानको टुक्रामा हेरेर यो पृथ्वी कति वर्ष पुरानो छ सो कुराको भन्न सक्छ। सोपरसँग पनि वैज्ञानिक दिमाग मन थियो, तर उसले व्यवस्थाहरूमा जोड दिन्छन्। हामी एक किसिमको नास्तिक पनि उसलाई भन्न सक्छौ। उसको दर्शन शास्त्र यो हो, ब्रह्माण्ड व्यवस्थाद्वारा, नियमद्वारा चल्दछ। यो प्रत्यक्ष छ। व्यवस्था बनाउने कुनै मानिस बेगर हामी व्यवस्था पाउन सक्दैनौ। तर सोपर मानलिन्छन् कि यो भौतिक विश्व, यो ब्रह्माण्ड व्यवस्थाको पछ्याइरहेको छ। सोपर त्यो व्यक्ति जस्तो हो जसले भन्छ मलाई अर्को सोध। ऊ त्यस किसिमको व्यक्ति हो जो भन्छ कि उसँग सबै प्रकारको उत्तर छ, जो सोच्दछ कि उसँग सबै कुराको उत्तर छ र सबै कुरा जान्दछ। ऊ व्यवस्था बापको आवाज थिए। उसले विश्वास गर्दछ कि परमेश्वर व्यवस्थाद्वारा बाँधिनु भएको छ र उहाँ आफ्नै व्यवस्थाको स्थिति भन्दा पर कहिले पनि सञ्चालन गर्नुहुन्न। सोपर सम्भवत त्यो समूहका सिनियर यानि ज्येष्ठ सदस्य थिए र ऊ हट्टी तरिकाले बोल्दछन्, जो बिल्दद भन्दा क्रूर अशिष्ट निर्दयी व्यक्ति थिए। आउनुहोस् अयुब 11 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। सोपर नमातीले भन्न सुरु गरे कि यो कुराको बढ्याईलाई जवाब नदिने, के झट्टै जवाब दिने मानिस सधैँ नै ठिक हुन्छ। सोपर भनिरहेका छन् कि अयुबले आफ्नो पाप कुराहरूको ढाकिरहेका छन्। अयुबले यो कुरा स्पष्ट पार्न प्रयत्न गरे कि उसले पाप गरेको छैनन्, उससँग गोप्य पापहरू छैनन् जुनको कारण यो विपत्तिमा परिरहेका छन्। तर सोपरले यसलाई व्यवस्था गर्दछन् र भन्छन् कि अयुब आफ्नो पापलाई आफ्नो परिस्थितिको कुरा गरेर अन्य कुरा गरेर ढाकछोप गर्न प्रयत्न गरिरहेको छ। भन्छन् के यो कुराको बढ़ाईलाई जवाब नदिने, के झट्टै जवाब दिने मानिस सधैँ नै ठिक हुन्छ। अनि तीन पदमा भन्छन् के तपाईँको नटुङ्गिने कुराले मानिसलाई चुप लगाउँछ, के तपाईँ व्यर्थका कुरा गर्नुभएर कसैले तपाईँलाई नहप्काउने। सोपर एक कदम आगे बढ्छ र वास्तवमा अयुबलाई झुट्टाको रूपमा दोष लगाउँछन्, आरोप लगाउँछन्। भन्छन् के तिमीले नटुङ्गिने कुराले मानिसलाई चुप लगाउँछौ। सोपरले उसलाई पाखण्डको रूपमा दोष लगाए र अहिले उसले अयुबलाई झुटाको रूपमा दोष लगाउँछन्। सोपर बिल्दतभन्दा क्रूर अशिष्ट व्यक्ति छन् र उसका कुरा बिल्दतको भन्दा कठोर र रुख छ। बिल्दतले अयुबलाई पाखण्डी त भनेथे तर उसले कहिले पनि झुटा भनेनन्। सोपर अहिले परमेश्वरको अति नै निकटतामा हुने व्यक्तिको रूपमा आफैलाई विचार गर्दछन्। उसले सोच्दछ कि निश्चित परिस्थिति मुनि परमेश्वरले के गर्नुहुन्छ सो उसले जान्दछ। त्यसकारण सोपर विचार गर्दछन् कि अयुबले उसको कुरा सुन्नै पर्छ, किनभने उसको कुरा सत्य हुन् र उसका कुरा वास्तवमा परमेश्वरको वचन हो। यस्तो सोच्दछन्। मित्र आगे 4 र 5 भन्छन् तपाईँ यो दावी गर्नुहुन्छ कि तपाईँको विचार ठिकै छन्, तपाईँ परमेश्वरले भन्नुहुन्छ तपाईँको दृष्टिमा म चोखो छु, तर उहाँ बोल्नुभयो भने र तपाईँसँग बात गर्न मुख खोल्नुभयो भने र तपाईँलाई बुद्धिका रहस्यहरू खोलिदिनुभयो भने मात्र पनि त्यसका परिणाम अचम्मका हुन्छन्। यो कुरा जान्नुहोस् कि तपाईँको पापको कारण तपाईँले पाउनुपर्ने दण्ड भन्दा परमेश्वरले तपाईँबाट थोरै ऐच्याएर लिनुहुन्छ। जबकि परमेश्वर बोली नरहनु भएकोले गर्दा सोपर उहाँको निम्ति बोल्दछन्, कमसे कम विचार गर्दछन् कि उहाँको सट्टामा सोपर बोल्दछन्। यसरी सोपरले विचार गर्दछन्। मैले केही दिन पहिले मात्र एक अशिष्ट अभद्र पत्र पाएको थिएँ। त्यो पत्र त्यस मानिसबाट पठाइएको थियो जसले मलाई एक परमेश्वरको वचनको खण्डको बारेमा मेरो आफ्नो निश्चित विचार धारणाको निम्ति हप्काइरहेको थियो। उसको दृष्टिमा म केवल हट्टी मात्र थिइन तर मसँग कति पनि आत्मिक अन्तर्ज्ञान छैन। त्यसपछि उसले आफ्नो अर्थ खोलाई वा व्याख्याको दिए। जब उसले आफ्नो व्याख्या यानि अर्थ खुलाउने कामको सिद्ध्याए उसले भने म यो कुरा देख्न गइरहेको छु तिमी पवित्र आत्माको आवाज सुन्नेछौ या छैनौ, केही चाखलाग्दो कुरा होइन र यदि मैले उसको कुरा नसुने यसको अर्थ यो भयो कि मैले परमेश्वरको आवाज सुनिन। अनि जब मैले उसको पत्र पढे मलाई पूर्ण रूपमा विश्वास भयो कि उनी त्यो तथ्यको बारेमा बिल्कुल अनभिज्ञ थिए जुन कुराको निम्ति मलाई दोष लगाइरहेका थिए। मेरो निम्ति थियो पत्र कुनै अर्थको थिएन, त्यसकारण मैले त्यस पत्रलाई फ्याँकिदिए किनभने मसँग यसले दिने केही पनि सन्देश थिएन, यससँग मेरो निम्ति कुनै सन्देश थिएन। मलाई लाग्दैन कि सुपरसँग अयुबको निम्ति केही सन्देश थियो, त्यो व्यर्थको कुरा थियो। आगे छ पदमा भन्छन् र तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनु भयो भने मात्र पनि त्यसका परिणाम अचम्म हुन्छन्। यो कुरा जान्नुहोस् कि तपाईँको पापको कारण तपाईँले पाउनुपर्ने दण्डभन्दा परमेश्वरले तपाईँबाट थोरै अँच्याएर लिनुहुन्छ। जुन कुरा उसले अयुबलाई भन्छन् त्यो आघात पुर्याउने मुक्का हो, कति पनि सान्त्वना होइन। उसले अयुबलाई भन्छन् तिम्रो पापको कारण तिमीले पाउनुपर्ने दण्ड केवल आदि मात्र पाइरहेका छौ, तिमीले अझ धेरै पाउनुपर्ने थियो। अहिले त्यो कठोर र रुखु वचन हो जुन यहाँ सोपरले अयुबलाई भनिरहेका छन्। सोपर अयुबको यो दयनीय स्थितिमा कति पनि सान्त्वना र सहायता दिने व्यक्ति बनेनन्, छैनन् पनि। हामीले यो कुराको याद गर्ने पर्छ कि यी पूरा समयमा अयुब सिकिस्त बिरामी छन् र ऊ अति नै दर्दनाक कष्टमा छन्। उसले आफ्ना धन सम्पत्ति चौपायाहरू अनि आफ्ना परिवार त गुमाए गुमाए, तर शारीरिक रूपमा तिनी अति नै धेरै बिमारी छन् यस बेला। त्यसकारण उसले पीरमा बार बार आफ्नो मृत्युको कामना गर्दछन्, आफ्नो जीवनको बारेमा गुनासो गर्दछन्, भन्छन् काश म नजन्मेको भए हुने थियो, काश म मरेको भए त हुने थियो भनेर। आगे सात पदमा भन्छ के तपाईँ परमेश्वरको रहस्यको गहिराईलाई बुझ्न सक्नुहुन्छ, के तपाईँ सर्वशक्तिमानको सिद्धताको गहिराईलाई जान्न सक्नुहुन्छ। यो महान कथन हो, यो अद्भुत कथन हो, तर कसले चाहिँ त्यो जान्दैन। अयुबले उसलाई पछिबाट भन्नेछ कि त्यो हरेक मानिसले जान्दछ, कुनै मानिसले परमेश्वरलाई पत्ता लगाउन सक्दैन, आविष्कार गर्न सक्दैन। परमेश्वर प्रकट हुनु भएको छ, उहाँको बारेमा तपाईँले जान्न सक्नु हुने तरिका वा बाटो नै उहाँ स्वयं हामी कहाँ प्रकट गर्न प्रसन्न हुनुहुन्छ। म यस निष्कर्षमा आएको छु कि उहाँले हामी कहाँ आफू स्वयंको अति नै कम मात्र प्रकट गर्नुभएको छ, उहाँले आफू स्वयंको हामी कहाँ अति नै कम कुराहरू प्रकट गर्नुभएकोले गर्दा र उहाँलाई देख्न नसकिएकोले गर्दा हामी कोही कोही अति नै दुधार छौं, अन्यलमा छौं। तपाईँ परमेश्वरलाई संसारमा या संसारको कुनै पनि जग्गामा गएर खोजी गरेर पत्ता लगाउन सक्नुहुन्न, न तपाईँ अन्तरिक्षमा गएर परमेश्वरलाई पत्ता लगाउन सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ। धेरै वर्ष पहिले रूसीहरूले अखबारमा त्यस कुराको छापे, जब तिनीहरू अन्तरिक्षमा गए पहिलोपल्ट, तिनीहरूले परमेश्वरलाई पत्ता लगाएनन्, देखेनन् त्यहाँ। त्यसकारण तिनीहरूले विचार गरे, मान लिए कि उहाँ त्यहाँ हुनुहुन्न थियो, अनि तिनीहरूले यसरी घोषणा गरे पत्र अखबारमा कि हामीले त्यहाँ अन्तरिक्षमा गएर चन्द्रमामा गएर परमेश्वरलाई हेर्यौं खोज्यौं तर भेटाएनौं। मित्र, उहाँलाई तिनीहरूले पत्ता लगाउन सकेनन् भन्ने कुरा, भेट्न सकेनन् भन्ने कुरा सोच्ने काम निरर्थक मूर्खतापूर्ण कुरा हो। मानिसले माइक्रोस्कोप र टेलिस्कोप सूक्ष्मदर्शक यन्त्रले स्वर्गमा हेरेर परमेश्वरको पत्ता लगाउन सक्दैनन्। परमेश्वर आफू स्वयंलाई मानिसका प्रकट गर्ने पर्छ। यो सोपरले बनाएका गम्भीर कथन हो, तर यो अयुबको निम्ति कति पनि नयाँ छैन। 8 र 9 पदमा आगे भन्छन् सोपर, त्यो त स्वर्गभन्दा अग्लो छ, तपाईँ के गर्न सक्नुहुन्छ? त्यो त पातालभन्दा गहिरो छ, तपाईँ के जान्नुहुन्छ? त्यसको नाप पृथ्वीभन्दा लामो छ र समुद्रभन्दा चौडा छ। उसले परमेश्वरको बारेमा महान उच्च अहंकारी भाषण दिन्छन्, तर यसले कति पनि अयुबको आवश्यकताको छुँदैन, भेट्दैन। आगे पद 10 देखि 12 भनिएको छ, उहाँ नजिकैबाट भएर जानुभयो भने उहाँले त्यो कुरो गुप्त राख्नुहुन्छ, र उहाँले त्यो कुराको घोषणा गर्नुभयो भने कसले उहाँलाई फर्काउन सक्छ? कुन कुन मानिस झुटा छन् उहाँले निश्चय जान्नुहुन्छ, औ उहाँले अधर्म देख्नुभयो भने के उहाँले त्यसको लेखा राख्नुहुन्न? के मूर्ख मानिस ज्ञानी हुन सक्छ? के जंगली गधाको बछेडा मान्छे भएर जन्मन सक्छ? निश्चय नै सोपर यहाँ अयुबको बारेमा बोलिरहेका छन्, आफै स्वयंको बारेमा होइन। उसले विचार गर्दछ कि उनै त्यो मानिस हो जससँग उत्तर छ, हरेक कुरा उत्तर छ। अनि 13-14 पदमा भन्छ, तपाईँले आफ्नो हृदय ठिक बाटोमा चलाउनु भएको भए र आफ्नो हात उहाँलाई प्रार्थना गर्न पसार्नु भएको भए त हुने थियो। तपाईँको हातमा खराब काम भए त्यो दूर गर्नुहोस्, कुनै अधर्मले तपाईँमा घर बनाउन नपाओस्। फेरि सोपर अयुबलाई भन्दछन् कि अयुबले केही कुरा छिपाइरहेका छन्, मतलब उसका जीवनमा केही गोप्य पापहरू छन्। उसका तीनैजना साथीहरूले मान लिए कि अयुबले केही कुरा ढाकिरहेको छ, छोपछाप गरिरहेको छ, उसले आफ्नो जीवनमा केही पापहरू छोपिरहेका छन्, लुकाइरहेका छन्, र उसले ती खराब कामहरू दूर गर्न सुझाव दिन्छन्, त्यसबाट दूर हुन सुझाव दिन्छन्। अनि 15-17 पदमा भन्छन्, तब कुनै कसुर बिना तपाईँले आफ्नो शिर खड़ा गर्नुहुनेछ, तपाईँ कुनै डर नभएको स्थिर मानिस जस्तै हुनुहुनेछ, तब तपाईँले आफ्नो दुःख बिर्सनुहुनेछ, भलको पानी बगेर गए जस्तै मात्र त्यो तपाईँले सम्झनुहुनेछ। जीवन मध्याह भन्दा उज्यालो हुनेछ र अन्धकार चाहिँ बिहानमा परिवर्तन हुनेछ। सोपर भनिरहेका छन्, यदि तिमीले आफ्नो जीवनमा भएका ती पापहरूसँग व्यवहार गरे, पश्चाताप गरिकन त्यसको त्यागे, परमेश्वरले तिम्रा प्रार्थनाहरू सुन्नुहुनेछ अनि उत्तर दिनुहुनेछ, साथै तिमीलाई पुनस्थापन गर्नुहुनेछ। यही नै सोपरको तात्पर्य हो अयुबको सम्बन्धमा। अनि 20 पदमा भन्छन्, दुष्टहरूका आँखा बन्द हुनेछन्, भाग्ने बाटाहरू तिनीहरूका निम्ति बन्द हुनेछन्, र मृत्युमा नै तिनीहरूको आशा हुनेछ। सोपरले अयुबलाई यो भन्दै आफ्नो भनाईलाई अन्त गर्दछन्, तिमी त्यस्तो समयमा आउनेछौ जबसम्म तिमी आफ्ना गोप्य पापहरूको पश्चाताप गर्दैनौ, परमेश्वरको दण्ड तिमीमाथि हुनेछ। उसले पहिले नै अयुबले कस्तो किसिमको दण्ड पाउनेछ भन्ने सम्पूर्ण दण्डको अगमबाडी यहाँ गर्दछ। अनि यसले सुपरको कुरालाई, बहसलाई अन्त गर्दछ, जुन वास्तविकतामा जबसम्म तिमी आफ्ना गोप्य पापहरूको पश्चाताप गर्दैनौ, परमेश्वरको दण्ड तिमीमाथि हुनेछ।

0: उसले अय्यूबको विरूद्धमा आफ्नो अलिकता कुराहरू भनिसके र अर्को दिनमा हामी देख्नेछौ अय्यूबले उसका तीन साथीहरूको वचनको उत्तर दिनेछन्। तबसम्म तपाईँ सबै प्रार्थनाको वातावरणमा रहनुहोला र मनको तयारीमा पनि प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: मलाई आशा छ आजको अध्ययनले हामी धेरैको हृदय छोएको छ। सुपरले केही सत्य कुरा त बोल्यो तर उसको शैलीमा करुणा भने थिएन।
2: हो नि त भाइ, यही नै मुख्य पाठको शिक्षा हो। कहिलेकाहीँ सही कुरा पनि गलत आत्मा र गलत समयमा बोलियो भने त्यसले चोट दिन्छ। सुपरले आफूलाई परमेश्वरको प्रतिनिधि ठानेर बोल्यो तर उसले अय्यूबको घाउमा मलम लगाउनुको सट्टा नुन छर्क्यो।
1: साँच्चै नै दाई, आज पनि त हामी त्यस्तै गल्ती गरिहाल्छौ नि होइन? कसैको समस्या देखेर यो त तिम्रो गल्ती हो भनेर छिट्टै बोलिदिइहाल्छौ।
2: अवश्य पनि भाइ, यही कुरा हामीले जीवनमा लागू गर्नुपर्छ। हामीलाई सबै कुरा थाहा हुँदैन। हामी मानिसहरू धेरै पटक अनुमान गर्छौ, निष्कर्ष निकाल्छौ अनि परमेश्वरको योजना नबुझिकन निर्णय सुनाउँछौ। तर अय्यूबको कथाले सिकाउँछ कि पीड़ामा परेका मानिसहरूलाई आरोप होइन साथ चाहिन्छ, न्याय होइन प्रार्थना चाहिन्छ, शंका होइन प्रेम चाहिन्छ।
1: साँच्चै नै दाई, आज यी सबै कुराहरूले हामीलाई स्पष्टसँग सन्देश दिएको छ कि हाम्रो बोली कति जिम्मेवार हुनुपर्छ भनेर।
2: सही भन्नुभयो भाइ। हामीले सुपरले जस्तै म परमेश्वरको तर्फबाट बोल्दैछु भन्ने घमण्ड होइन, बरु नम्रता, दया र बुझाइको आत्मा राख्नुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाई आज कुनै पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, मानिसहरूले गलत बुझ्न सक्छन् तर परमेश्वरले तपाईँको हृदय ठिकसँग बुझ्नुहुन्छ। उहाँले तपाईँको मौन आँसु पनि देख्नुहुन्छ।
1: साँच्चै नै र दाई, अर्को अध्ययनमा अझ रोचक मोड चाहिँ आउँदैछ जस्तो मलाई लाग्छ।
2: अवश्य पनि भाइ, अर्को अध्ययनमा हामी अय्यूबले सोपारलाई कसरी जवाफ दिन्छन् भन्ने अत्यन्त गहिरो आत्मिकी संवादलाई हेर्नेछौ। त्यसैले श्रोताहरू, हाम्रो साथलाई नछुटाउनुहोस्।
1: साँच्चै नै र अन्तिममा आउँदै गर्दाखेरि आदरणीय श्रोताहरू, तपाईँहरूको विचार, प्रार्थना र यस अध्ययनबाट पाउनु भएको आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईहरूको सन्देश, प्रतिक्रिया र आशिषका शब्दहरू नै हाम्रो सेवकाईको प्रोत्साहन हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, आफ्नो आशिषहरू बाँड्नुहोस्, ताकि तपाईहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। प्रभुले हामी सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 9704207097042097979।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परमेश्वर यीशुको नाममा हार्दिक न्याय अभिवादन तथा जय मसीह। श्रोताहरू, आजको एपिसोडमा हामीहरूले यसअघि नै चर्चा गरेको विषय प्रथम आज्ञाको बाँकी अंश, जस अन्तर्गत आराधनाको सन्दर्भमा मानिसको पहिलो कर्तव्य के हो र ख्रीष्टको अनन्तको ईश्वरत्वको बारेमा चर्चा गर्नेछौ। शुरूआतमा एउटा प्रार्थना गरौं। हे स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद गर्छौ, धन्यवाद दिन्छौ सबै कुराको लागि। र प्रभु, जसरी तपाईँले वचनमा भन्नुभएको छ, म बाहेक अरू थोकको पूजा नगर्नु, आराधना नगर्नु, साँच्चै नै ती कुराहरू गर्न हामीलाई सहायता गर्नुहोस्। र प्रभु, जसरी आजको वचन अध्ययन गर्नेछौ, म बोल्ने वक्ता र सुन्ने श्रोताको साथमा, यीशुको नाम, आमेन। मित्रहरू, पहिलो आज्ञाले मानिसको आवश्यक कर्तव्य सिकाउँछ। त्यो कर्तव्य भनेको के हो? म बाहेक अरू कुनै देवता देवीहरू नमान। यो सानो प्रश्नोत्तरमालाको वाक्यको निम्ति आदर हो कि साँचो परमेश्वरका रूपमा हामीले यहोवालाई मात्र मान्नु पर्दछ अनि उहाँको मात्र आराधना गर्नुपर्दछ र हरेक अरू देवहरूलाई इन्कार गर्नुपर्दछ। ती हरेक इसाईहरू र यहुदीहरूको मात्र कर्तव्य होइन, तर सबै जातिको। प्रभुका बारेमा अज्ञानताको निम्ति कुनै मानिस र राज्यलाई बहाना छैन। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएको थोकहरूमा छर्लङ्ग देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन भनेर पावलले रोमी 1:19-20 पदहरूमा उल्लेख गर्छ। पृथ्वीमा हरेक मानिस र प्रत्येक राज्यले परमप्रभु यहोवालाई आराधना गर्न ऋणी छ, किनभने परमप्रभुले हरेक मानिसबाट आराधनाको माग गर्नुहुन्छ। उहाँको व्यवस्थाको मापदण्डतिर सम्पूर्ण संसारलाई बाँध्नुहुन्छ। अब हामी जान्दछौ, जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्, रोमी 3:19। तर विशेष गरी उहाँको करारको मानिसहरूको आराधनालाई प्रभुले माग गर्नुहुन्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देश अर्थात दासत्वको देशबाट निकालेर ल्याए। म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, प्रस्थान 20:2-3। अर्को शब्दमा भन्ने हो भने परम प्रभुलाई आराधना गर्न छुटकारा पाएका मानिसहरूसँग विशेष कारण छ। आराधना बुझ्न सकिने शब्द, यसले हरेक कर्तव्यलाई समावेश गर्छ कि हाम्रो परम प्रभु अनुग्रहित, हामी परम प्रभु प्रति अनुग्रहित छौ। पहिलो, हामीले उहाँलाई जान्नुपर्छ। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिन्नु, युहन्ना 17:3। उहाँलाई चिनेर हामी उहाँको वचनलाई ग्रहण गर्न सचेत हुनुपर्दछ अनि यसलाई विरोध गर्न सबैलाई अस्वीकार गर्नुपर्दछ। हामीले उहाँलाई प्रशंसा गर्नुपर्दछ, त्यो हो उहाँको वैभव प्रति आराधना गर्नु। हे नजिकका हो, मेरो शक्तिलाई स्वीकार गर, यसैया 33:13। तेस्रो, हामीले उहाँलाई विश्वास गर्नुपर्दछ, जसरी हामीले 13 अध्यायलाई हरेक हेरिसकेका छौ। विश्वास व्यवस्थाको गहकिलो विषय। चौथो, हामीले उहाँलाई स्वीकार गर्नुपर्दछ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरू शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ, प्रेरित 1:8। यसै कारण साँचो धर्ममा मुख्य कुरा ख्रीष्टको खुल्ला स्वीकार हो। यी उद्धारका निम्ति पावलले यसलाई आवश्यक बनाउँछ, रोमी 10:9। जब प्रभु येशूले सचेत पार्नुभयो अनि यस व्यभिचारी र पापी पुस्तामा जो म देखि र मेरो वचन देखि समाउँछ, मानिसको पुत्र अनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि सर्वाउनेछ भनेर मर्कुस 8:38 पदमा लेखिएको छ। त्यसै गरी हामीले उहाँलाई प्रेम गर्नुपर्दछ। यसले भन्नुभयो, तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। मत्ती 22:37 प्रेम बिना सबै धर्महरू व्यर्थ हुन्छ। पहिलो क्रन्थी 13:1-3 छैटौँमा छ, हामीले उहाँको डर मान्नुपर्छ, परमेश्वरसँग डराउ। पहिलो पत्रुस 2:17 यो ज्ञानको सुरु हो भनेर हितोपदेश 9:10 लेखिएको छ। त्यसै गरी 7 उल्लेख छ, हामीले उहाँलाई प्रार्थना गर्नुपर्दछ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ भनेर मत्ती 21:13 उल्लेख छ। उहाँले हामीलाई प्रार्थना गर्न आज्ञा गर्नुहुन्छ। वचन संग्रह 27:8 अनि हामीलाई सुन्न प्रतिज्ञा गर्नुहुन्छ जब हामीले उहाँलाई सारा हृदयले खोजी गर्छ। यर्मिया 29:13 यसै कारण आराधनाका निम्ति आवश्यक तत्व प्रार्थना नै हो। जब परमप्रभुले भन्नुहुन्छ म फर्केर आफ्नै ठाउँमा रहनेछु, तिनीहरूले मेरो अनुहार खोज्नेछ, आफ्नो कष्टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछ। होसे 5:15 त्यसै गरी 9 रहेको छ, हामीले उहाँलाई प्रशंसा दिनुपर्छ, परमप्रभुलाई धन्यवाद दियो भन्नु आराधना गर्नेहरूलाई निरन्तरता दिएको आज्ञा हो। वचन संग्रह 105:1, 106:1, 107:1, 118:1 र अन्तिममा रहेको छ, हामीले उहाँको आज्ञा पालना गर्नुपर्दछ। होम बलि र बलिदान भन्दा धेरै परमप्रभुले आज्ञा पालना नै रुचाउनुहुन्न। आज्ञा पालना नै रुचाउनुहुन्छ। आज्ञा पालना बलिदान भन्दा उत्तम, उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल। पहिलो सामेल 15:22 श्रोताहरू, मानिसको कर्तव्य प्रष्ट छ, उसले प्रभुको आराधना गर्नुपर्दछ। ए मानिस, जे असल छ त्यो उहाँले तँलाई देखाउनु भएको छ र परमप्रभुले तँबाट के चाहनुहुन्छ, केवल यति ठिकसित काम गर्नु र कृपालाई प्रेम गर्नु, तर परमेश्वरसित विनम्र भएर हिँड्नु। तर त्यो प्रष्ट आज्ञाको बावजुद पनि प्राय जसो मानव जातिहरू विदेशीहरूको अभ्यासले अनुसरण गर्छन् जो असुरका राजाले सामरियामा स्थापना गरे। त्यसैले दोस्रो राजा 17:29 लेखेको छ, आफू बसेका नगरहरूमा आफ्नै देवताहरू बनाए। यस्तै प्रकारको काम धन्दामा मानिसहरू अझै पनि व्यस्त छन्। प्रतिमा पूजा भनेको उच्छृङ्खल हो भन्ने मानिसको प्रतिमा पूजा अझै पनि व्याप्त छ। विदेशी राज्यहरूमा मात्र होइन तर युरोप र अमेरिका एकपल्ट इसाई देश भनेर चिनिन्थे, त्यहाँ पनि प्रतिमा पूजा व्याप्त रहेको छ। हाम्रो वरिपरि अन्य मानिस प्रतिमा पूजकहरूका देवी देवता र त्यसका मन्दिरहरू छ। हामीसँग मानिसको पूजा उसको प्राविधिक अनि वैज्ञानिक प्राप्तिहरू पनि छ। मानिसहरूले यसलाई लौकिक मानववाद अथवा नास्तिकवाद भन्छ, तर वास्तवमा यो प्रतिमा पूजा। अरू धेरै प्रतिमाहरू पनि छ, तिनीहरू यदि प्रसिद्ध छन् कि मानिसहरू तिनीहरूलाई जीवनमा घरमा मण्डलीमा अनि इसाईहरूद्वारा स्वागत गरिरहेका हुन्छ। कलसी 3:5 अनुसार लो प्रतिमा पूजाको नमुना। प्रतिमा पूजाको यस्तो व्याख्या दिएर को प्रतिमा पूजक दोषबाट को निर्दोष रहन सक्छ? विद्रोह र हटी हुनु भनेको प्रतिमा पूजाको रूप हो। उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्र मन्त्रको पाप जस्तै हो र हटी हुनु प्रतिमा पूजा गर्नु जस्तै खराब हो। सामुएल 15:23 हाम्रो आफ्नै तरिकाको हटी प्रविधि वचन बुद्धिमा परमेश्वरको बुद्धि वचन र इच्छालाई इन्कार गर्नु भनेको प्रतिमा पूजा हो। व्यभिचार भनेको प्रतिमा पूजाको रूप हो। मैले धेरै पल्ट बताएका मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछन् कि तिनीहरू ख्रिस्टका क्रुसका शत्रुहरू जस्तो जीवन बिताउँछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्नो शर्ममा गौरव गर्दछन्। तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ। फिलिपी 3:18-19 हामी यस्तो उत्तेजक युगमा जिएका छौँ कि मानिसहरूले वस्त्र उत्तेजक रूपले लगाउँछ, उत्तेजक रूपले कुरा गर्दछ, उत्तेजक रूपले कामकाज गर्दछ। काममुक्ता आज्ञाहरूको उल्लङ्घन मात्र हो, त्यसले व्यक्तिगत र सामाजिक व्यवहारसित व्यवहार गर्दछ, तर यो परमेश्वर र आफैको अस्वीकार हो। यो मानव शरीरको पूजा हो अनि यो प्रतिमा पूजा पनि हो। वास्तवमा हरेक किसिमका अधर्म प्रकृति पूजा परमेश्वरको वचनलाई व्यवस्था गर्नु अथवा उपेक्षा गर्नु पवित्र आत्माको कामलाई विरोध गर्नु अनि प्रभु येशु ख्रीष्टलाई इन्कार गर्नु सबै प्रकृति पूजकको कामहरू हुन्। आत्मा र उहाँको पुत्रमा विश्वासद्वारा सत्यतामा जसले बाहिरी रूपले परमेश्वरको पूजा गर्दछन् भने हामी के भन्ने त। जब प्राय समय तिनीहरूको हृदयमा तिनीहरूले उहाँलाई अस्वीकार गर्दछन्, येशूले यस्ता मानिसलाई चिन्नु भयो अनि तिनीहरूको कपटलाई दोष लगाउनुभयो। मत्ती 15:8 लेखेको छ, यस जातिले आफ्नो ओठले मात्र मेरो सम्मान गर्दछ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरूको छलद्वारा यस्ता पाखण्डीहरूले तिनीहरूको अधर्मलाई मिलाउँछ। समुएल छोकिन्सले उचित रूपले टिप्पणी गर्छन्, त्यसको अपराधमा त्यसलाई मदत गर्ने व्यक्तिको निम्ति सहभागी बन्न पाखण्डीले परमेश्वर कहाँ पुकार गर्दछ। श्रोताहरू, यस्ता पापहरू आफूमा घृणित छ तर पहिलो आज्ञा अनुसार परमेश्वरको दृष्टिमा तिनीहरू गरेको छ। उहाँले भन्नुहुन्छ, म बाहेक अरू कुनै देवी देवता नमान्नु। प्रभुको चेहरामा परमप्रभुको आँखा अघि हरेक पाप गरेको छ, विशेष गरी प्रतिमा पूजाको पाप। यसै कारण उहाँले भन्नुहुन्छ, तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झुटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ अनि यस भवनमा आई मेरो सामु खडा भएर मेरो नाउँमा शपथ खाएर भन्छौ हामी सुरक्षित छौ अनि फेरि यी नै खेरित कामहरू गर्नलाई ढुक्क बस्छौ। के मेरो नाउँले कलाइएको यो भवन तिमीहरूका निम्ति डाकुहरूको ओढार भए त? तर हेर, म आफैलाई यो हेरिरहेछु, परमप्रभु भन्नुहुन्छ। एर्मिया 7:9-11 पदहरू। परमेश्वरको न्याय आसनमा प्रतिमा पूजक र अपराधीका रूपमा पहिलो आज्ञाले मानिसको कर्तव्यलाई प्रकट गर्छ र हामी हरेकलाई दोष लगाउँछ। हाम्रो प्रतिमा पूजालाई प्रकट गर्दै जसरी थेसलोनिकीहरूले पावलको प्रचारलाई सुनेर जीवित र साँचो परमेश्वरको सेवा गर्न प्रतिमाहरूबाट परमेश्वर कहाँ फर्के, यसले हामीलाई पनि त्यसै गर्न आह्वान गर्दछ। पहिलो थेसलोनिकी 1:19, यसले हाम्रो पाप प्रकट गर्नुभन्दा धेरै काम गर्दछ अनि हाम्रो आज्ञाकारिताको आदेश आशा र अनुग्रहको सुसन्देशलाई यसले समर्थन गर्छ किनकि यसले ख्रीस्टसम्मै डोर्याउँछ। अब आउनुहोस् ख्रीस्टको अनन्त ईश्वरत्व। मित्रहरू, पहिलो आज्ञाले ख्रीस्टको अनन्त ईश्वरत्वलाई सिकाउँछ। आराधना यहोवाको मात्र हो, म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो, मेरो महिमा म अरूहरूलाई दिइने छैन अथवा मेरो प्रशंसा प्रतिमाहरूलाई लिने छैन। यसैया 42:8, अरू कसैलाई आराधना गर्नु चाहिँ प्रतिमा पूजा हो, त्यही पनि परमेश्वर पिताले ख्रीष्टलाई आराधना गर्न स्वर्गदूतहरूलाई पनि आदेश गर्नुहुन्छ। आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनु हुँदा उहाँ फेरि भन्नुहुन्छ, परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुज्नु। हिब्रू 1:1 छ, परमेश्वरको अधिकारमा प्रभु येशू ख्रीष्टलाई आराधना दिएको छ। यहाँ परमेश्वरको वचनको प्रष्ट तर्कलाई लिन हामीले झुक्नु हुँदैन। शब्द शब्दको रूपमा हामीले यसलाई राख्न सक्छौ। ठूलो प्रस्तावना, पूर्ण रूपमा आराधना योवे एकमात्र साँचो परमेश्वर हो। सानो प्रस्तावना, परमेश्वरले आज्ञा गर्नुहुन्छ, पूजा येशू ख्रीष्टलाई दिनुपर्दछ। निष्कर्ष, यसकारण येशू ख्रीष्ट साँचो परमेश्वर र योवा हुनुहुन्छ। अन्तत श्रोताहरू, पहिलो आज्ञालाई सुसमाचारको ज्ञानमा अध्ययन गरिनुपर्दछ। जब यसले भन्छ म बाहेक अरू कुनै देवता देवी नमान्नु, उहाँ साँचो परमेश्वर र हाम्रो परमेश्वर अनि मुक्तिदाता हुनुहुन्छ। यसले हामीलाई प्रभु येशू ख्रीष्टलाई मान्न र स्वीकार गर्न आज्ञा गर्छ। येशू आफूले भन्नुभयो, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। युहन्ना 14:1, त्यो पहिलो आज्ञाको पूर्ण प्रभावशालित्व हो। यसले हाम्रो पापलाई दोष लगाउँछ तर यसले हामीलाई ख्रीष्ट कहाँ डोर्याउँछ। त्यसको आज्ञा पालन गर्नु होमससित मिल्नु हो, जसरी तिनले ख्रीष्टलाई घोषणा गरे, मेरो प्रभु र मेरा परमेश्वर। युहन्ना 20:28। आमेन। श्रोताहरू, आजको वचनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई धेरैभन्दा धेरै आशिष मिलेको होस्। पुनः भेट अर्को कार्यक्रममा अवश्य नै हुनेछ। भन्दै मलाई बिदा दिनुहोस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोता बिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नु र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौ आजको यस कार्यक्रमलाई। आजको यस कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र चम्कनुहोस् भाग 9। यो उठ्नुहोस् र चम्कनुहोस् श्रृंखलाको अन्तिम निष्कर्षमा पुग्दै गर्दा अब हामी फेरि पनि एकपल्ट मुख्य पदलाई हेरौं। यसैया 60:1-3 यसरी लेखिएको छ, उठ चम्क किनकि तेरो ज्योति आएको छ र परमप्रभुको महिमा त माथि उदाएको छ। हेर, अन्धकारले पृथ्वीलाई ढाक्नेछ र गहिरो अन्धकारले मानिसहरूलाई, तर परमप्रभु त माथि उदाउनुहुनेछ र उहाँको महिमा त माथि देखिनेछ। अन्य जातिहरू तेरो ज्योतितर्फ आउनेछन् र राजाहरू तेरो उदाएको ज्योतिको चमकमा आउनेछन्। परमप्रभुको महिमा हामी माथि उदाएको छ र उहाँको महिमा हामी माथि देखिनेछ। जब हामी येशूमा विश्वास गर्छौ, उहाँले हामी भित्र नयाँ व्यक्ति सृष्टि गर्नुहुन्छ। हामी अझै पनि यही शारीरिक शरीरमा छौ, तर अब येशूको ज्योति हामी भित्रबाट चम्कन्छ। येशूले हामीलाई आफ्नो महिमा दिनुभएको छ र अब हामी संसारका ज्योति भएका छौ। हामी उहाँको स्वरूपमा परिवर्तन हुँदै गइरहेका छौ, जसले हामीलाई सृष्टि गर्नुभयो। सबै विश्वासीहरूले यो कुरा जान्दा ठूलो सान्त्वना र भरोसा पाउनु पर्छ, यस हिसाबले कि उनीहरू आफ्ना सृष्टिकर्ताको स्वरूपमा बनाइएका छन्। तपाईँ ख्रीष्ट येशूमा उहाँको उत्कृष्ट रचना हुनुहुन्छ। धेरै पटक येशूमा विश्वास गर्नु अघि हामी पाप र दुष्टताको बन्धनमा थियौं। हामीसँग आफ्नै बलले येशू कहाँ आउन सक्ने शक्ति पनि थिएन, तर परमेश्वरले हाम्रो हृदयमा बोल्नुहुन्छ र हामीलाई अहिलेको अवस्था भन्दा अझ ठूलो कुरा चाहिन्छ भन्ने महसुस गराउनुहुन्छ। भाग 7 सरदारजीसँग पनि यही भयो। रातको समयमा उनले परमेश्वरको बोलावट सुने र परमेश्वरले उनलाई यस्तो पास्टर कहाँ पठाउनु भयो जसले उनलाई येशू कहाँ आउन सहायता गर्न सके। हाम्रो मुख्य पदमा अन्धकार र ज्योतिको कुरा गरिएकोले अब अन्धकार र ज्योतिसँग सम्बन्धित मानिसहरूको अन्तिम अवस्थालाई हेरौं। गहिरो अन्धकारमा फसेका मानिसहरूको अन्त्य अत्यन्तै भयावह हुन्छ। प्रकाश 20:11-15 हामीलाई भनिएको छ कि येशू ख्रीष्टद्वारा दिइएको मुक्तिलाई अस्वीकार गर्ने मानिसहरूको न्याय गरिनेछ। यदि तिनीहरूको नाम जीवनको पुस्तकमा भेटिएन भने तिनीहरूलाई आगोको भट्टीमा फालिनेछ। येशूले भन्नुहुन्छ कि त्यो अनन्त आगोको स्थान जुन शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको। मतीको पुस्तक 25:41 यसरी लेखिएको छ, तब उहाँले बायाँ तर्फ हुनेहरूलाई पनि भन्नुहुनेछ, हे श्रापितहरू, मबाट टाढा जाओ, शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्त आगोमा जाओ। आगोको भट्टी मानिसहरूका लागि बनाइएको थिएन, तर पश्चाताप नगर्ने पापीहरूको अन्तिम गन्तव्य त्यही हुनेछ। भाग 3 हामीले आगोको भट्टी बारे केही पदहरू हेरेका थियौं। त्यो यस्तो स्थान हो जहाँ हामी कहिले पुग्न चाहँदैनौ। हामी पृथ्वीमा जीवित रहन्जेल अनन्तता कहाँ बिताउने भन्ने निर्णय गर्ने यही एउटा अवसर छ। त्यसपछि धेरै ढिलो हुनेछ। आगोको भट्टीसँग जोडिएका शब्दहरूलाई ध्यान दिनुहोस्, अनन्त, सदा सर्वदा र दिनरात विश्राम नहुने। त्यहाँको पीडा, अन्धकार, जलिरहेको आगो, रोदन, दाँत किटाई, लज्जा र परमेश्वरको उपस्थितिबाट अलगाव, यी सबै अनन्तकालसम्म रहनेछन्। अनन्तता बिताउनका लागि त्यो कस्तो भयभाव स्थान हुनेछ। नरकको भयावह अवस्थाबाट अनन्त जीवनतर्फ जाने सबैभन्दा सुन्दर परिवर्तन यी शब्दहरूमा पाइन्छ। मती 25:43 यसरी लेखिएको छ, यी चाहिँ अनन्त दण्डमा जानेछन्, तर धर्मीहरू चाहिँ अनन्त जीवनमा। जब हामी येशू ख्रीष्टको ज्योतितर्फ आउँछौ र उहाँलाई व्यक्तिगत मुक्तिदाताको रूपमा चिन्छौ, तब परमेश्वरले भविष्यका अद्भुत प्रतिज्ञाहरू दिनुहुन्छ। पहिलो प्रतिज्ञा भनेको येशू ख्रीष्टद्वारा अनन्त जीवन हो। 1 John 2:25 यसरी लेखिएको छ, उहाँले हामीलाई दिनुभएको प्रतिज्ञा यही हो, अनन्त जीवन। बाइबलको सबैभन्दा प्रसिद्ध पद यौन्ना 3:16 परमेश्वरले आफ्नो पुत्र दिनुभयो किनकि उहाँले हामीलाई प्रेम गर्नुभयो। अब जब हामी येशूमा विश्वास गर्छौ हामी अनन्त जीवन पाउँछौ। यौन्ना 17 पक्राउ हुनुभन्दा अघि गेतसमनीको बगैँचामा येशूले परमेश्वरसँग प्रार्थना गर्दै भन्नुभयो, तपाईँले मलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ ताकि जो मसँग आउँछन् तिनीहरूलाई म अनन्त जीवन दिन सकु। उहाँलाई थाहा थियो कि उहाँको प्रार्थना बाइबलमा लेखिनेछ र शताब्दीसम्म मानिसहरूले उहाँका वचनहरू पढ्नेछन्। उहाँले प्रार्थना गरिरहनु हुँदा अनन्त जीवनको अर्थ के हो भनेर स्पष्ट रूपमा बताउनुभयो। परमेश्वरलाई अनन्त जीवनको अर्थ पूर्ण रूपमा थाहा छ, त्यसैले कुनै भ्रम नहोस् भनेर उहाँले हाम्रो लागि यो परिभाषा दिनुभयो। यौन्ना 17:3 हामी हेर्न सक्छौ, अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिन्न सकुन्। हामीले साँचो परमेश्वरलाई चिन्न अनन्त काल पाउनेछौँ, तर त्यसका लागि स्वर्ग पुग्ने प्रतीक्षा गर्नु पर्दैन। हामी अहिले पृथ्वीमै उहाँलाई चिन्न सुरु गर्न सक्छौ। त्यसैले परमेश्वर र येशू ख्रीष्टलाई यति गहिरो रूपमा चिन्नु हाम्रो लक्ष्य हुनुपर्छ कि अरू मानिसहरूले पनि हाम्रो जीवनमा उहाँको महिमा देख्न सकुन्। प्रकाश 21:3 बताउँछ कि परमेश्वर स्वयं आफ्ना मानिसहरूसँग बस्नुहुनेछ। प्रकाश 21:4 बताउँछ कि त्यहाँ न आँसु न मृत्यु न दुःख न रोदन न पीडा अघिल्ला सबै कुराहरू बितिसकेका हुनेछन्। प्रकाश 22:5 अनुसार त्यहाँ फेरि रात हुने छैन। परमप्रभु परमेश्वरले हामीलाई ज्योति दिनुहुनेछ। हामी सदा सर्वदा शासन गर्नेछौ। हामी परमेश्वरलाई आम्ने सामने देख्नेछौ। पावलले फिलिपी 3:20-21 भन्छन् कि हाम्रो नागरिकता स्वर्गमा छ र हाम्रो शरीर येशूको महिमामय शरीर जस्तै परिवर्तन गरिनेछ। पहिलो कोरिन्थी 15:52-53 पावलले भन्छन् कि जब प्रभु फर्कनुहुन्छ मृतकहरू अविनाशी रूपमा उठाइनेछ र हामी परिवर्तन गरिनेछौ। हाम्रो नाशवान शरीर अविनाशी हुनेछ र मरणशील शरीर अमर हुनेछ। त्यहाँ अब पीडा हुने छैन, रोग हुने छैन, बुढौली हुने छैन। त्यहाँ नयाँ स्वर्ग र नयाँ पृथ्वी हुनेछ। प्रकाशको पुस्तक 21:1 लेखिएको छ कि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखे। जीवनको पानीको शुद्ध नदी परमेश्वर र येशू ख्रीष्टको सिंहासनबाट बग्नेछ। नदीका दुवै किनारामा जीवनका रुखहरू हुनेछन्। त्यहाँ अब कुनै श्राप हुने छैन। प्रकाशकै पुस्तक 22:1-3 यसरी लेखिएको छ, पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तल आउनेछ। येशूले आफ्नो क्रुसको मृत्यु अघि भन्नुभयो कि उहाँका पिताको घरमा धेरै वासस्थानहरू छन्, उहाँ हाम्रो लागि स्थान तयार गर्न जानुभयो। यी कुराहरू अनन्ततामा हामीलाई पर्खिरहेका केही झलकहरू मात्र हुन्। हामी कहाँ अनन्तता बिताउँछौ भन्ने निर्णय हामी आफैले गर्नुपर्छ। यी छोटो विवरणहरूले स्वर्ग वा नरकको वास्तविक अनुभव पूर्ण रूपमा वर्णन गर्न सक्दैनन्। तर एउटा कुरा निश्चित छ, परमेश्वरले हामीलाई उहाँद्वारा भरिनका लागि सृष्टि गर्नुभयो। उत्पत्तिको पहिलो अध्यायदेखि प्रकाशको अन्तिम अध्यायसम्म उहाँले हामीसँग र हाम्रो बीचमा बस्ने आफ्नो इच्छा प्रकट गर्नुभएको छ। यौन्ना 14:23 यसरी लेखिएको छ, येशूले उत्तर दिनुभयो, यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालना गर्छ, मेरा पिताले उसलाई प्रेम गर्नुहुनेछ र हामी उहाँ कहाँ आउनेछौ र उसँग हाम्रो वासस्थान बनाउनेछौ। हामी परमेश्वरसँग सम्बन्धमा रहनका लागि सृष्टि गरिएका हौ। हामी भविष्यमा पूर्ण रूपमा के हुनेछौ भन्ने सबै कुरा अहिले जान्दैनौ, तर हामी यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुनेछ हामी उहाँ जस्तै हुनेछौ र उहाँलाई आम्ने सामने देख्नेछौ। उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ र सदा सर्वदा हुनुहुनेछ। हामी उहाँका मानिसहरू हौ र सदा सर्वदा रहनेछौ। पहिलो यौन्नाको 3:2 यसरी लेखिएको छ, हे प्रियहरू, अहिले हामी परमेश्वरका सन्तान हौ। हामी के हुनेछौ त्यो अझै प्रकट भएको छैन, तर हामी जान्दछौ कि जब उहाँ प्रकट हुनुहुनेछ हामी उहाँ जस्तै हुनेछौ, किनकि हामी उहाँलाई उहाँ जस्तै देख्नेछौ। यदि हामी येशू ख्रीष्टलाई अस्वीकार गर्छौ भने हामी आफैलाई अनन्त विनाशतर्फ धकेलिरहेका हुन्छौ। हामी यस्तो स्थानतर्फ जाँदैछौ जहाँका लागि हामी सृष्टि गरिएका होइनौ। हामी सदा सर्वदा परमेश्वरको उपस्थितिबाट अलग हुनेछौ। हामी फेरि कहिल्यै उहाँको उपस्थिति र उहाँको शक्तिको महिमा अनुभव गर्ने छैनौ। दोस्रो थिस्लोनीति 1:9 यसरी लेखिएको छ, यिनीहरू परमप्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमाबाट अलग भई अनन्त विनाशको दण्ड भोग्नेछन्। सही निर्णय अत्यन्त स्पष्ट छ। उहाँको पछि लाग्नुहोस् र उहाँसँग सदा सर्वदा रहनुहोस् जसरी हामी सृष्टि गरिएका थियौं, नत्र उहाँलाई अस्वीकार गर्नुहोस् र उहाँको उपस्थिति बिना सदा सर्वदा बिताउनुहोस् यस्तो स्थानमा जहाँका लागि हामी बनाइएका होइनौ। यदि तपाईँ आज यो सन्देश सुनिरहनु भएको छ र तपाईँ अनन्तता कहाँ बिताउनुहुन्छ भन्ने निश्चित हुनुहुन्न भने परमेश्वरले तपाईँलाई आफ्नो पुत्र येशु ख्रीष्टतर्फ तानिरहनु भएको छ। उहाँको आवाज सुन्नुहोस्। उहाँले येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्न अत्यन्त सरल बनाइदिनु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ वा तपाईँले जे गर्नुभएको भए पनि चिन्ता नगर्नुहोस्। अहिले जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा उहाँलाई आफ्नो हृदयमा आउन निमन्त्रणा दिनुहोस् र मसँग यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे प्रभु, मेरो हृदयमा आउनुहोस्। म विश्वास गर्छु कि तपाईँले मलाई नयाँ व्यक्ति बनाउनुहुनेछ। मलाई पाप र विनाशको बन्धनबाट स्वतन्त्र गर्नुहोस्। मलाई आफ्नो विशेष शान्ति र आनन्द दिनुहोस्। आजदेखि म तपाईँको पछि लाग्नेछु। आफ्नो उपस्थितिलाई मेरो जीवनमा प्रकट गर्नुहोस् र तपाईँसँगको यात्रामा मलाई बलियो बनाउनुहोस्। हे येशु, मलाई बचाउनु भएकोमा धन्यवाद। मलाई अनन्त जीवन दिनुभएकोमा धन्यवाद। तपाईँ मेरो प्रभु र मुक्तिदाता हुनुहुन्छ। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा दिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। औ मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु, अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ के, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो के, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो के. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि किन होला.
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हामी हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफरेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी
0: 9 वर्षको
1: भने चाहिँ उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेछ, किनकि उसलाई चाहिँ यो वर्ल्ड नै नयाँ लागिरहेको छ कि, उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने भन्दा मम्मीले त्यो धेरैचोटि देखिसक्नु भयो नि त, कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छौँ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वायरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: हुन्छ, थ्याङ्क यू.
1: वाह, कस्तो राम्रो गाउनु हुँदो रहेछ है, आवाज पनि एकदमै मिठो यहाँको. अब यहाँ पहिला आराधक टिममा हुनुहुँदै गर्दाखेरि अब आराधना भने चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका.
1: कति वर्ष बस्नु भयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 चाहिँ मैले छोडेको अहिले जम्मा 3 इयर्स भयो है. सो 3 इयर्स भने चाहिँ इट्स भेरी लङ टर्म है, लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ. सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि चाहिँ. मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो. अनि यसमा चाहिँ खालि गाउनु मात्रै होइन तर हृदयको कुरा आउँछ क्या. सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ. सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ. सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि. सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु. अनि आराधना टिममा मात्रै भएर होइन तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छु. मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु.
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है. सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या. म 2 वर्षको हुँदाखेरि क्रिस्चियन हो. अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने, मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई. अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ क्या मैले. सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ. अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै. अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वायर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खरै आएको थियो. अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो. सो ठ्याक्कै एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ. हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो.
1: ओके, धन्यवाद. फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ. कुन कुन क्षेत्रमा कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ, किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरह हुन्छ. मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि. थोरै भनिदिनुहोस् न, कुन कुन उमेर समूहको नानीले चाहिँ यो यो स्किल चाहिँ यो उमेरमा सिक्छ गर्न सक्छ जस्तो लाग्छ?
0: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुराहरू हेर्छौँ नि, अनि यो चाहिँ सानो उमेरको जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है. अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या, चौतर्फी विकास जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास अनि संवेगात्मक विकास र त्यो सँगसँगै अर्को
1: भावनात्मक
0: विकास भयो होइन. यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है. किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
1: कसैलाई आदर गर्ने कुरा
0: पनि भएन, आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन. किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन. सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कम्युनिटी डेभलपमेन्ट होइन मेन्टल डेभलपमेन्टमा गयो है. सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन. है अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ यति होइन फर्स्टदेखि लास्टसम्म चाहिँ पाँचचोटि बाइबल पढिसकेको रहेछ मात्रै भन्छौँ नि हामी त्यो भनेको चाहिँ कम्युनिटी डेभलपमेन्ट मात्रै हो क्या तर उसको हुनु पनि के हो त सामाजिक विकास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन
0: त्यो चाहिँ हुनु पर्यो अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ आज को साथी आउनु भएन बिरामी भएर आउनु भएको छैन रहेछ हामी उहाँको लागि प्रार्थना गरिदिउँ न त अनि फेरि अर्को हप्ता आउने बित्तिकै सोध्ने है हाउ आर यु होइन त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त उनीहरूलाई बार्बीहरू मनपर्छ कार्टुनहरू मनपर्छ
1: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन
0: ब्याटम्यान होइन यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या बाइबलकै कुरा हुनुपर्छ बाइबलकै मोसाकै बारेमा दाउकै बारेमा हुनुपर्छ
1: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरह हुन्छौँ तर अरू क्यारेक्टरहरूलाई पनि कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ
0: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई अनि उसलाई पनि लाग्छ कि ओहो टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा तर बाइबलै नसिकाउने त होइन तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो
1: ओके अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नै गर्न चाहन्छु है अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला कस्तो खालको भूमिकाहरू निभाउनुपर्छ होला जस्तो लाग्छ
0: सो बिङ पेरेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ सो बिङ पेरेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन तपाईँले कसरी आराधना गरिरहनु भएको छ तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरुमबाटै थाहा हुन्छ है अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या जुन चाहिँ प्रार्थनाको थियो है अनि मैले चाहिँ लास्ट इयर सिक्स इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ अनि मैले के भने प्यारेन्ट्सलाई हजुरले चाहिँ नानीलाई हप्ताभरि प्रार्थनाको लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल उसले जति सक्छ एक लाइन भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है अनि अहिले मेरो प्राय नानीहरूले आफै प्रार्थना गर्न सक्छ अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो जस्तै के सिक्यो त आज उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त त्यो कुरालाई कसरी सोध्ने होइन कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनुहुन्छ तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: हो एकदमै
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ
1: हुर्काउन सक्छ होइन
0: हजुर
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला अथवा हामीले चाहिँ प्राय नानीहरूलाई कम्पेयर पनि गरेर आउँछौँ कि पेरेन्ट्सहरूले भनौँ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ, ओहो फलानु बच्चाले त यो गर्नु जान्छ, मेरो बच्चाले यो गर्नु जानेछ, अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहेको हुन्छ। यसमा चाहिँ तपाईँको के छ?
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है। जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन, खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन, यस नो क्वेसन भन्छ। सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या, किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन, नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ। उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन, त्यो पनि क्रिएटिभिटी हो है। सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो। सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन, तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या, जुन चाहिँ नानीले खुल्ला तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है। जस्तै पुतली के भयो भन्ने प्रश्न हुनसक्छ, पुतली के भयो, जस्तै झुसिल्किरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन। सो झुसिल्किरा के भयो भन्दाखेरि चाहिँ पुतली भयो भन्ने मात्रै आन्सर हुनु भएन क्या, है तिमी पनि पुतली भएको भए के गर्थ्यौ होइन, अथवा तिमी पनि दाउदको ठाउँमा भएको भए तिमी के गर्थ्यौ भन्दाखेरि त उसले चाहिँ एकदमै त्यो स्टोरीलाई चाहिँ आफ्नो रियल लाइफसँग कनेक्ट गर्न सक्छ, अनि जसले गर्दाखेरि चाहिँ उसको सृजनात्मक विकास चाहिँ हुनसक्छ है। सो त्यो चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै होइन, तर नानीले विचार गर्ने र उसले आफैले आफूलाई आफ्नो रियल लाइफसँग कनेक्ट गर्ने कुरा पनि सृजनात्मक हो भनेर चाहिँ मैले चाहिँ त्यसरी लिएको छु।
1: ओके धन्यवाद। र अहिले चाहिँ यो हाम्रो उमेर के अरे नानीहरू पनि विभिन्न खालको हुन्छ नि, ब्याकग्राउन्डको हुर्काईहरू उनीहरूको छुट्टै हुँदै गर्दाखेरि चाहिँ एज अ सन्डे स्कुल टिचर होइन, अब विभिन्न व्यवहार भएको नानीहरू हुन्छ नि, उनीहरूको आफ्नै व्यवहार आचरण होइन, आफ्नै बोल्ने तरिका, उनीहरूको हुर्काई नै फरक फरक हुन्छ। अनि त्यो फरक फरक खालका नानीहरू, अब अहिले त कतिपय नानीहरूमा हामी देख्न सक्छौ नि विभिन्न खालका समस्याहरू, कतिजना नानीहरूको चाहिँ स्पिच डिले भएको कुराहरू होइन, डिफ्रेन्ट खालको नानीहरू हामी भेटाउँछौ नि, कतिजना नानीहरूलाई चाहिँ अहिले अटिजमको कुराहरू पनि हामी देखिरहन्छौ नि, त त्यो कुरा स्कूलमा मात्रै नभएर बाल संगतिमा पनि हामी पाउन सक्छौ,
0: यो कुरा चाहिँ हामी पाउन सक्छौ है। किनकि भन्ने नै गरिन्छ नि हामी वी अल आर डिफरेन्ट एन्ड वी अल आर युनिक भन्ने कुरा चाहिँ, यो त एकदम हाइलाइटेड कुरा नै हो। सो हाम्रो नानीहरू पनि अफकोर्स उनीहरू डिफरेन्ट नै छ, उनीहरू युनिक नै छ, उनीहरूको पर्सनालिटी फरक छ, उनीहरूको फ्यामिली ब्याकग्राउन्ड फरक छ, उनीहरूको सोच्ने क्षमताहरू फरक छ। सो यो सबै कुरा चाहिँ केमा जान्छ भन्दा सोसियल डेभलपमेन्टमा जान्छ, किनकि जब नानीहरू फरक फरक हुन्छ भने उनीहरूले एकअर्कालाई रेस्पेक्ट गर्न त्यो क्लासरूमबाटै सिक्छ भने मेबी त्यो नानी डिजेबल नानी होला अरे, उसको हात खुट्टा चल्दैन भने सबैजना साथीले उसलाई बराबर रूपमा नै हेर्छ, उसलाई प्रेम गर्छ होइन, तिमी पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ, अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है। सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन, सबैजना चाहिँ बराबर हो है। सो बायसनेसको कुरा गर्नु भएन, अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन,
1: भनेपछि समान व्यवहार गर्नु पर्यो,
0: समान हुनु।
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो, सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नुभएको।
0: हजुर, आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन, तर वी अल आर सेम, वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो।
1: हुन्छ, यो त भयो अब बालबालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन। यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन, कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग, किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू होइन प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो, अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ, तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ,
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई। अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छ, तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन, कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ। सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो, बेलुका चाहिँ म प्रायः बिजी नै हुन्छु, बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ, तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ। सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ, तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने, घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ, तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई।
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि त, यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ?
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि, किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो, अनि मैले इसिसी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो। उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो, मैले एक वर्षभरि पढ्नुपर्ने थियो, त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासु मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो, अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु।
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ होइन, कतिको घुलमिल हुन मन पराउनुहुन्छ?
0: मेरो पर्सनालिटी भन्नुपर्दाखेरि म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु, सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु। सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ, तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ, तर म छिट्टो घुलमिलि नै हाल्छु, फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्राय भेट्नुहुने साथीहरूले चाहिँ।
1: ओके, अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि, तपाईँ आफू कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि, हामी अरूलाई मात्रै प्रेम दिइरह हुन्छ, आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरह हुन्छ होइन, त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ?
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो, अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि। सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो, मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन, तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ।
1: ओके, धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त?
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ, अनि हामी धेरै कुराकानी गर्छौँ, धेरै एकअर्कालाई सुन्छौँ, सो प्राय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ।
1: ओके, म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि, अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त, र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि बाल संगति टिचरहरूलाई चाहिँ त्यति साह्रो भ्याल्यु नदिने कुराहरू हुन्छ, यसमा तपाईँको भनाइ के छ?
0: त्यो चाहिँ अब पहिलेदेखि भनिआएको चलन नै हो होइन, अहिले नेपाली कन्टेक्स्टमा हेऱ्यो भने पनि केही काम पाएन भने चाहिँ टिचिङ गर नि त होइन, अनि के काम गर्छौ भन्दा टिचिङ भन्दा ए बच्चा खेलाउन जाने होइन भन्ने प्रकारले चाहिँ लिइन्छ होइन। तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ, यो भनेको चाहिँ फाउन्डेसन एज है, जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है, अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ, अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ, अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु, मैले कसको लागि काम गर्दैछु होइन, मैले कहाँनिर चाहिँ काम गर्दैछु, मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा, अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ।
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन, अलिकति बोरिङ टाइपको हुन्छ नि, कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन,
0: हो त्यस्तै नै देख्छौँ। अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा हामी चाहिँ जो पाइ त्यो होइन, होइन जे पाइ त्यो काम पनि गरेका छैनौँ, हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या, तपाईँलाई सम्झिन्छन् होइन, किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्। उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ।
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि, म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा उहाँको नाम चाहिँ मैले बिर्सेछु, तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि, अनि मलाई मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो, अनि तर मलाई एकदम गाह्रो भयो कि
0: उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्। उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ।
1: मैले केही दिन अगाडि चाहिँ मैले

0: खेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है. अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि, अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि, ओहो तिमीलाई धन्यवाद है, प्राय विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है, तिमी त बोल्यौ भनेर भन्नुभयो. अनि त्यसले चाहिँ मलाई एकदमै खुसी पनि दियो र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ. म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि, प्राउड फिल हुन्छ, ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के. तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ?
1: एकदम, मलाई पनि एकदमै भएको छ है. अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ, मेरो माइती चाहिँ बालाजु हो, बिहे गरेपछि मात्रै सान्दोबाट आएँ. सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि, पहिला काम गरेको स्कुलमा जाँदाखेरि चाहिँ त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है. अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन, झन्डै आँसु नै आएको होला क्या. जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या, घेरा हालेर सोनुमा सोनुमा भनेर उहाँहरू आउनु भएको थियो कि. अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड, म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन, त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ कि. अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या. अनि त्यो गर्दै गर्दा चाहिँ ओहो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ.
0: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है, किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि, अनि फेरि खुसी हुन्छौँ होइन त. यहाँसँग एकदमै मिठो कुराकानी भयो है. अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद. आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ. के भन्न चाहनुहुन्छ अन्त्यमा, कस्तो लाग्यो यहाँ आएर?
1: मलाई पनि एकदमै खुसी लाग्यो. फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि. अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा. सो एकदम रमाइलो, तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो. थ्याङ्क यू सो मच.
0: हुन्छ, अनि यहाँलाई पनि आफ्नो सेवकाई आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट, यसरी नै अघि बढ्दै जानु होला. अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
1: होइन,
0: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ. हुन्छ, थ्याङ्क यू सो मच.

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बाल बालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्वेन्तीमा। कार्यक्रम अन्तर्वेन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। मर्कुस 7:14 भन्दछ, येशूले भन्नुभयो, तिमीहरू सबैले मेरा कुरा सुन र बुझ। उहाँले जीवन परिवर्तन गर्ने वचनहरू बोल्नुभयो, तर उहाँले बुझ्नुभयो कि अगाडि नै कुनै कुरामा व्यस्त दिमागले सधैँ राम्ररी सुन्दैन। के तपाईँ राम्ररी सुन्ने व्यक्ति हुनुहुन्छ? यदि तपाईँ अगुवा हुनुहुन्छ भने के तपाईँ आफ्नो अनुयायीहरूको कुरा सुन्नुहुन्छ? तपाईँसँग अन्तर्क्रिया गर्दा कामको मात्रै कुरा गर्नुभन्दा तपाईँ एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरा महसुस गर्न समय लिने अगुवाहरूलाई मानिसहरूले पछ्याउन चाहन्छन्। चेस्टरफिल्डका शासक फिलिप स्ट्यान होपले विश्वास गर्थे कि धेरै मानिसले उनीहरूको अनुरोध सुनवाई भएको भन्दा तपाईँले उसको कथा सुनिदिनु भएको मनपर्छ। यदि तपाईँमा तथ्यहरू मात्र सुन्ने आदत छ तर तिनलाई व्यक्त गर्ने व्यक्तिलाई होइन भने आफ्नो ध्यानको केन्द्र परिवर्तन गर्नुहोस्, वास्तवमै सुन्नुहोस्। यदि तपाईँ व्यवसायमा हुनुहुन्छ भने के तपाईँ आफ्ना ग्राहकहरूको कुरा सुन्नुहुन्छ? अमेरिकाको चेरोकी भन्ने समुदायमा एउटा यस्तो भनाइ छ, काने खुशी सुन्नुहोस् अनि तपाईँले चिच्याहट सुन्न पर्दैन। आफ्नो ग्राहकहरूको चिन्ता, गुनासो, सुझावहरू सुन्न नसक्ने गरी आफ्नै विचार र वस्तुहरूमा कहिले नहराउनुहोस्। माइक्रोसफ्टका पूर्व सीईओ बिल गेट्सले सोचको गतिमा व्यवसाय नामक आफ्नो पुस्तकमा भनेका छन्, असन्तुष्ट ग्राहकहरू सधैँ चिन्ताको विषय हुन्छन्। तिनीहरू तपाईँको सबैभन्दा ठूला अवसर पनि हुन्। त्यसैले तपाईँले सेवा गरिरहनुभएका मानिसहरूसँग सम्पर्कमा रहने कामलाई प्राथमिकता दिनुपर्छ। यदि तपाईँ वृद्धिको लागि प्रतिबद्ध हुनुहुन्छ भने के तपाईँ आफ्नो परामर्शदाताहरूको कुरा सुन्दै हुनुहुन्छ? तपाईँ कहिल्यै पनि यति उच्च वा अनुभवी बन्न सक्नुहुन्न कि तपाईँ सल्लाहकार बिना रहन सक्नुहोस्। यदि तपाईँसँग यस्तो कुनै परामर्शदाता वा सल्लाहकार छैनन् भने जानुहोस् र तिनीहरूलाई फेला पार्नुहोस्। यदि तपाईँले कोही पनि फेला पार्न सक्नुहुन्न भने सही पुस्तकहरू पढेर शुरू गर्नुहोस्। आफ्नो बाइबलबाटै शुरूआत गर्नुहोस्। यदि तपाईँ आफूभन्दा बुद्धिमान कसैको पाइला पछ्याउँदै हुनुहुन्न भने धेरै सम्भव छ कि तपाईँ सही बाटोमा हुनुहुन्न। र यही उत्साह आज कार्यक्रम मार्फत तपाईँलाई दिन चाहन्छु। र यो समयमा कार्यक्रम अन्तर्वेन्तीबाट म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र हाम्रो क्यामेरामेन सुजन हामी उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र कार्यक्रममा विशेष गरिकन हामी कलाकारहरूसँग कुराकानी गर्ने गर्छौं र उहाँहरूको सेवकाईका तिता मिठा अनुभवहरू नै तपाईँको निम्ति हामी बाँड्ने गर्छौं र मलाई लाग्छ आज एकदमै आजको यो एक घण्टाको बसाई एकदमै अर्थपूर्ण रहनेछ र आज हामीसँग पाहुनाको रूपमा हुनुहुन्छ, अतिथिको रूपमा हुनुहुन्छ फिल्म निर्देशक, निर्माता अनि संगीतकार प्रकाश छेत्रीजी हुनुहुन्छ र उहाँको बारेमा भन्नुपर्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा, फिल्म क्षेत्रमा आबद्ध व्यक्तित्व हुनुहुन्छ, दार्जीलिङबाट हुनुहुन्छ र उहाँले भर्खरै तत्कालै अहिले स्वर्ग यात्रा नामक फिल्म ल्याउनु भएको छ। अहिले विभिन्न मण्डलीहरूमा उहाँले देखाइराख्नुपर्ने भएको छ र उहाँ वर्शिप लिडर पनि हुनुहुन्छ, हिमालयन फ्री चर्च दार्जीलिङबाट हुनुहुन्छ उहाँ र ढिला नगरिकन यतिखेर उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। स्वागत छ प्रकाशजी हजुरलाई कार्यक्रममा।
3: हजुर, धन्यवाद। तपाईँहरूलाई पनि स्वागत छ अनि तपाईँहरूलाई धन्यवाद गुड न्यूज एफएम सुनिरहनु भएको श्रोताहरूलाई अनि हजुरलाई पनि मलाई म जस्तो तुच्छलाई पनि हजुरले सम्झेर यस कार्यक्रममा स्थान दिनुभयो, त्यसको लागि प्रभुलाई धन्यवाद दिन्छु अनि तपाईँहरूलाई पनि धन्यवाद दिन्छु।
2: प्रकाशजी हाल केमा व्यस्त हुनुहुन्छ? हजुर,
3: हाल चाहिँ मेरो तपाईँको यो स्वर्ग यात्रा ऱ्याप्चर मुभी डिसेम्बर 26 तारिकको दिन रिलिज भयो खरसाङमै। त्यसको बादमा हामीले दार्जीलिङमा हामी देखायौँ अनि खरसाङमा पनि अनि तिनधारेमा त्यहाँ सो भइसकेर चाहिँ अनि अहिले सो देखाउनुमै अहिले व्यस्त छु।
2: कुराकानी अगाडि बढाउनुभन्दा अलिकति हजुरको अलिकति जीवन गवाई मलाई सुन्न मन लाग्यो, अलिकति छोटो जीवन गवाई बताइदिनुहोस् न।
3: हजुर, जीवन गवाई भन्दा पनि म क्रिस्चियन परिवारमै, म बाई बर्थ क्रिस्चियन हो है। मेरो पापा चाहिँ पास्टर हुनुहुन्थ्यो, उहाँ चाहिँ फाउन्डर पास्टर यो हिमालयन फ्रिचर्सको, जो हिमालयन फ्रिचर्स चाहिँ अहिले ठुलो संस्था भएको छ अनि ब्रान्चेसहरू यसको चारैतिर यो सिक्किममा अनि दार्जिलिङ र डुवर्समा गरेर चाहिँ 120 ब्रान्चेसहरू नै अहिले छ। अनि हजुर, अनि 100 जस्तो भयो यो हिमालयन फ्रिचर्स चाहिँ अनि पहिला चाहिँ फिनल्यान्ड मिसन अफ फिनल्यान्डले नै उहाँ इस्टाब्लिस गर्नुभएको, त्यसको बादमा चाहिँ उहाँहरू जानुभयो अनि यहाँकै मानिसहरूलाई उहाँले जिम्मा दिएर जानुभयो अनि त्यसमा फाउन्डरमा चाहिँ यता हाम्रो मेरो पापा पनि हुनुहुन्थ्यो, उहाँ चाहिँ मास्टर हुनुहुन्थ्यो अनि तर प्रभुले उहाँलाई उठाएर लानुभयो। अहिले मेरो आमा हुनुहुन्छ, दाजु हुनुहुन्छ, बाउजू हुनुहुन्छ।
2: अलिकति जस्तो यो अहिले स्वर्गीय यात्रा नामक फिल्म तपाईँले बनाउनु भएको छ अनि यो फिल्म क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
3: फिल्म क्षेत्रमा प्रवेश भन्दा पनि म पहिला नाटकहरूतिर, नाटकहरू मतलब खेल्नु, नाटकहरू सिकाउनु, लेख्नु मा चाहिँ अलिकति मेरो मतलब इन्ट्रेस्ट जागेको थियो अनि त्यसो हुँदा हुँदै सानो सर्ट फिल्महरू त मैले बनाएको थिएँ अनि मैले सोचेँ यो मेरो एउटा सेवाकाई जस्तो नै हो, किनभने विभिन्न क्षेत्रबाट परमेश्वरले मानिसहरूलाई चलाउनुहुन्छ होइन, अनि मेरो यो क्षेत्र नै सायद यो फिल्म क्षेत्र, यो एउटा भिजुअल अनि यो संगीत क्षेत्र नै हो भनेर म पास्टरीय कामपट्टि चाहिँ त्यति मलाई अगुवाई भएन, किनभने अब पास्टरको छोरा पास्टर हुनुपर्छ भन्ने धेरैको भनाइ थियो होइन। मेरो पापाको साथीहरू उहाँहरू अङ्कलहरूले पनि भन्नुहुन्थ्यो बाघको छोरा बाघै हुन्छ भन्ने, तर हजुर म त्योपट्टि लागिनँ किनभने पास्टरीय सेवाकाईमा त्यति अगुवाई भएन अनि मैले अहिले तपाईँको 100% नै मैले चर्चलाई मतलब सघाइरहेको छु, पास्टर अर्कै हुनुहुन्छ है अनि त्यसमा यता यहाँ बाल संगति भन्छ है, उहाँ हाम्रो चिल्ड्रेन फेलोसिप भन्छ, त्यसमा पनि म नानीहरूको सेवाकाईमा पनि म एकदम आबद्ध भएर गरिरहेको छु।
2: हजुर, जस्तो प्रकाश यो फिल्म बनाउनु तपाईँको रहर हो कि दर्शन हो?
3: यो मेरो रहर होइन, यो दर्शनै हजुर भन्नु पर्यो है, किनभने तपाईँको जुन कुरोहरू हामीले अब ऱ्याप्चरको विषयमा पनि हाम्रो गुरुजनहरूले पास्टरहरूले धेरै प्रचार गरिरहनु भएको छ, त्यसलाई एउटा भिजुअलमा ल्याउँदाखेरि चाहिँ अर्कै मतलब एफेक्ट पर्छ भन्ने जस्तो मलाई लाग्यो, किनभने भिजुअलमा जस्तो हेरिन्छ त्यसलाई चाहिँ एउटा दिमागबाट निकाल्नु अलिकति मतलब साह्रै पर्छ, किन एकपल्ट त्यो भिजुअल हेरेपछि चाहिँ मानिसले त्यसलाई अब दिमागमा राख्छ भन्ने हजुर मेरो
2: सजिलो
3: बुझ्न सक्छ हजुर।
2: ओके, आदरणीय श्रोता, कार्यक्रम वरदानमा हुनुहुन्छ र आज वरदानमा निर्देशक निर्माता र संगीतकार प्रकाश छेत्री स्टुडियोमा हुनुहुन्छ र उहाँले अहिले भर्खरै निकै नै राम्रो अर्थपूर्ण एउटा स्वर्गीय यात्रा नामक फिल्म पनि अहिले विभिन्न ठाउँमा देखाइराख्नु भएको छ, एउटा सेवकाईको रूपमा यसलाई अंगालेर हिँडिराख्नु भएको छ र निकै नै चर्चा परिचर्चा पनि अहिले छ चलचित्र स्वर्गीय यात्राको। जस्तो स्वर्गीय यात्रा कस्तो फिल्म हो, कस्तो फिल्म हो यो?
3: यो स्वर्गीय यात्रा ऱ्याप्चर भन्ने चाहिँ त्यो बाइबलमा आउनेवाला यो एउटा कथित मतलब यो मुभी होइन, चलचित्र होइन, तर आउनेवाला जुन आउनेवाला घटनाहरू जो बाइबलमा लेखिएको छ, अब प्रभु चाँडै नै आउनु हुँदैछ है,
2: अन्त्यको
3: दिनको चिन्हहरू
2: हजुर,
3: अन्त्यको दिनको चिन्हहरू जो मत्ती 24 अध्यायमा छ है, त्यो त पूरा हुँदैछ नि त अहिले होइन, अन्तर्राष्ट्रिय राष्ट्रको बीचमा लडाईहरू हुँदैछ, भूकम्पहरू जाँदैछ, अनि मानिसहरू स्वार्थी अहंकारीहरू त्यो जुन मत्ती 24 अध्यायमा जुन उल्लेख गरिएको छ त्यो त पूरा हुँदै जाँदैछ, अनि त्यसको बादमा चाहिँ महासंकट काल आउँछ है, सबैलाई थाहै छ है, मैले भनिरहनु पर्दैन र पनि मैले यो भन्दैछु, अनि महासंकट कालमा चाहिँ यति मतलब डरलाग्दो महासंकट काल हुन्छ भनेको छ, अनि त्यो चाहिँ पहिले पनि हुँदैन अन्त अब फेरि पछि पनि त्यो हुने छैन भनेको छ, अनि त्यस्तो महासंकट कालको समयमा चाहिँ परमेश्वरले आफ्नो छोराछोरीहरूलाई चाहिँ त्यसै छोड्नुहुन्न, उहाँले चाहिँ आफ्नो छोराछोरीहरूलाई चाहिँ उठाएर लानुहुन्छ, एक ठाउँदेखि अर्को ठाउँमा उहाँले सार्नुहुन्छ, यसलाई नै ऱ्याप्चर भनिन्छ, अनि यो ऱ्याप्चरको घटना बोकेको यो 2 घण्टा 26 मिनटको चलचित्र छ है, अब यसमा हामीले गीत पनि हालेको छौँ अनि एउटा डान्स पनि छ, अनि यसलाई किनभने यो मुभीलाई यो ऱ्याप्चरको विषयमा हामीले जो बताउँदैछौँ त्यसलाई त ऱ्याप्चरको विषयमा बताएर मात्रै यो त एउटा मुभी जस्तो चलचित्र हो, यसमा अलिकति इन्टरटेनमेन्टहरू पनि समावेश गर्नुपर्छ, यसमा कमेडीहरू अलिअलि छ है, तर मेन उद्देश्य चाहिँ ऱ्याप्चरको विषयमा मानिसहरूलाई बताउनु, कसरी तयार रहनु होइन, अनि मानिसहरू ऱ्याप्चर भन्छ, ऱ्याप्चर कहिले हुन्छ, एउटा क्लियर हामीले दिन खोजेको छौँ यसमा सन्देश, जुन सन्देश ऱ्याप्चरको सन्देश बोकेकै चलचित्र भन्दा पनि हुन्छ यसलाई।
2: यो फिल्म किन हेर्नुपर्छ हामीले?
3: यो फिल्म हेर्नलाई चाहिँ हामीले अब यो फिल्म किन हेर्नुपर्छ भन्नुभयो भने चाहिँ यो फिल्मको लागि चाहिँ हामीले एउटा आफैलाई हामीले तयार गर्न सक्छौँ, अब हाम्रो जीवनमा है मतलब धेरै काम कुरोहरू छ, हामी व्यस्त छौँ, अब कतिपल्ट हामीले भोलि पठाउँछ कि प्रभु आउनु हुँदैछ होइन, हामी तयारी रहनुपर्छ, आफै मतलब तयारी बाँचेर बचाएर तयारी रहनुपर्छ नि त हामीले होइन, अरूलाई बचाएर अनि बाँच्नु पनि आफै बाँच्नु पर्यो अनि अरूलाई बचाएर तयारी रहनु पर्यो, अनि कतिपल्ट चाहिँ हामी मतलब भुल्छौँ कि प्रभु आउनु हुँदैछ है, हाम्रो कामहरू व्यस्त छ, हाम्रो सेवकाईहरू हुन्छ, त्यसमा चाहिँ एउटा यो झकझकाउने सन्देश यसले चाहिँ दिन खोजेको छ, अन्त ऱ्याप्चरको फिल्म चाहिँ मतलब हेर्न चाहिँ एउटा मतलब यो झकझकाउने भनौँ न एउटा हिँड्नलाई झकझकाउने जीवनलाई अलिक सुधार्ने किसिमको यो चलचित्र भएको कारणले यसलाई चाहिँ हरेक विश्वासीले हेर्नै पर्छ भन्ने हजुर म आग्रह गर्दछु।
2: जस्तो तपाईँ लामो समयदेखि होइन एउटा सानो हुँदाखेरिदेखि नै नाटक कलाकारितामा हुर्किँदै आउनुभयो होइन, हामीले यो फिल्महरूबाट चाहिँ कसरी प्रभुको काम गर्न सक्छौँ होला?
3: यो हजुर संगीत र फिल्मबाट अब प्रभुको काम गर्न त अब धेरै तपाईँको धेरै योजनाहरू बनाएर अनि धेरै किसिमको हाम्रो उयो छ होइन, धेरै किसिमको वेहरू बाटोहरू छ अनि धेरै किसिमको बाटोहरूबाट चाहिँ प्रभुको कामहरू हामीले गर्नुपर्छ, अनि जस्तै यो अब मैले भनिहालेँ अघि एउटा मतलब भिजुअल हामीले हेऱ्यौँ भने भिजुअल कुनै कुरो भिजुअल हेर्दाखेरि चाहिँ हाम्रो दिमागमा सजिलै त्यो मतलब हटाउन सक्छ, हट्न सक्दैन दिमागबाट, अनि यो कुरो चाहिँ हाम्रो जस्तै अब जेएनजी पुस्तक भयो होइन, अब तपाईँको सानो नानीहरू भयो, अब उनीहरूलाई मतलब वचन भन्दा पनि एउटा भिडियोहरू मनपर्छ, किन अहिले सबैको हात हातमा मोबाइल छ, सबैले भिडियो हेर्न नै रुचाउँछ नि होइन, त्यही कारणले गर्दा चाहिँ यो मतलब भिजुअल एउटा भिडियो बनाएर हामीले कुनै पनि सन्देशहरू चाहिँ हामीले दर्शक माझमा राख्छौँ भने चाहिँ त्यो चाहिँ एकदम राम्रो भएर जान्छ भन्ने चाहिँ मलाई लाग्छ।
2: अनि जस्तै यो चलचित्रमा तपाईँले चारवटा गीत पनि छ भन्दै हुनुहुन्थ्यो, अब अहिले हाम्रो हजारौं लिसनरहरूले दर्शक श्रोताहरूले तपाईँलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, यो चारवटा गीत मध्ये सबैभन्दा तपाईँलाई मनपर्ने गीत यतिखेर हामी हाम्रो दर्शकहरूलाई सुनाउन चाहन्छौँ श्रोताहरूलाई।
3: हजुर, यो तपाईँको चारवटा गीतमा चाहिँ एउटा गीत छ खोला नाला भन्ने गीत छ, यो चाहिँ मैले नै शब्द र सङ्गीत दिएको, अनि यसलाई चाहिँ स्वर दिनुभएको छ हाम्रो डोर्सको पास्टर शरद गजराज, उहाँ पास्टर बाउले
2: हजुर,
3: अनि त्यो गीत चाहिँ हजुर श्रोताहरूलाई सुनाइदिने राम्रो हुन्छ।
2: आदरणीय श्रोता यतिखेर कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा हामी फिल्म निर्देशक, निर्माता, संगीतकार, लेखक प्रकाश छेत्रीजीसँग कुराकानी गरिरहेका छौं। यो फिल्ममा समेटिएको गीत यतिखेर हामी राख्न चाहन्छौं, यो गीतमा पनि उहाँकै शब्द र संगीत रहेको छ।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा आज हामीसँग स्टुडियोमा हुनुहुन्छ निर्देशक निर्माता संगीतकार शब्दकार प्रकाश छेत्रीजी आज स्टुडियोमा हुनुहुन्छ र उहाँले हालचालै निकै नै राम्रो अर्थपूर्ण विषयमा स्वर्गीय यात्रा नामक चलचित्र लिएर आउनु भएको छ त्यही चलचित्रको बारेमा नै हामी कुराकानी गरिरहेका छौं प्रकाश छेत्रीजीसँग र फेरि पनि म जोडिन चाहन्छु प्रकाशजी हजुर यो कलाकारितामा हुनुहुन्छ लामो समयदेखि होइन मैले कलाकारिता गर्नुपर्छ भन्ने बोलावट चाहिँ तपाईँले कसरी थाहा गर्नुभयो
1: बोलावट भन्दा पनि अब हामीले जुन काम गर्छौँ सबै त परमेश्वरको महिमाको लागि नै गर्छौँ होइन अनि यो पिक्चर जो हामीले बनाएको छौँ मैले बनाएको छु अब त्यसको वृत्तान्त लेख्यो भने एउटा किताबै हुन्छ जस्तो लाग्छ किनभने यो पिक्चर तपाईँको लामो समयदेखि नै हामीले सुरु गरेको थियौँ यो कोरोनाको अगाडि यसको 60% सुटिङ चाहिँ भइसकेको थियो अनि त्यसको बादमा अब कोरोना आयो है अनि कोरोनाको बादमा चाहिँ फेरि म अलिकति बिरामी भएँ बिरामी भन्दा पनि झन् 1.5 वर्ष जस्तो बिरामी भएँ म अनि 40% सुटिङ रहेको थियो अनि 60% राम्रो भएको थियो अनि त्यसको बादमा 1.5 वर्ष जस्तो मेरो अब खुट्टै अलिकति नउठाउनु हुने एउटा भिटामिन प्रोटिन यो क्याल्सियमको कमीले गर्दा रहेछ पछि मैले थाहा पाएँ अनि त्यसमा त्यसको पछि चाहिँ मैले प्रार्थना गरेँ धेरै प्रार्थना गरेँ है मेरो आमा पनि प्रार्थनाको योद्धा हुनुहुन्छ अनि धेरै हाम्रो मण्डलीको आमाहरूले बाउहरूले सबैले नै प्रार्थना गरिदिनु भयो परमेश्वरको दासहरूले अनि मैले इमेलद्वारा पनि धेरै प्रेयर टावरहरूमा प्रेयर रिक्वेस्टहरू मैले पठाएँ है अनि 1.5 वर्षसम्ममा बिमार हुँदाखेरि चाहिँ म बस्दाखेरि मलाई केही असुविधा थिएन तर हिँड्नु चाहिँ अलिकति अप्ठ्यारो पर्थ्यो अनि मैले तपाईँलाई अगाडि नै जानकारी दिइहालेँ म चर्चमा किबोर्ड बजाउँछु है अनि त्यति बेला 1.5 वर्ष जस्तो चाहिँ मैले वर्सिप पनि गर्न सकिनँ रोगियो है किनभने वर्सिप उभिएर गर्नुपर्ने थियो अनि बसेर चाहिँ पियानो म बजाउन सक्थ्यो अनि मेरो घरदेखि चाहिँ चर्च तपाईँको 5 मिनट्सको दूरी हो अनि त्यसमा चाहिँ दुईजनाले मलाई छेउछेउमा समातेर लानु पर्थ्यो अनि हजुर त्यति बेला अनि मैले सोचे पनि प्रार्थना पनि गरेँ अब यो फिल्म सायद यो जुन स्वर्गीयत्र ऱ्याप्चर मैले प्रभुको लागि गरेको थिएँ है अनि यसमा चाहिँ सायद हुँदैन होला भन्ने कुरो पनि मलाई लाग्यो है तर अब प्रभुको इच्छा छ भने चाहिँ प्रभुले गर्नु सक्नुहुन्छ सँगै लिएर यो कम्प्लिट हुन्छ भन्ने हजुर मलाई लाग्यो अनि त्यसको बादमा एउटा डक्टर आएर लेडी डक्टर आएर चाहिँ सबै हेरेर मलाई भिटामिनहरू दिनुभयो अनि मैले धेरै कुरो पनि बारेको थिएँ माछा मासुहरू पनि धेरै पारेको थिएँ त्यसले गर्दा पनि मलाई यो शरीरमा अलिकति अप्ठ्यारोपन भएको थियो रहेछ अनि 1.5 वर्ष बादमा चाहिँ म चङ्गा भएँ है चङ्गा भएर अनि फेरि यो मुभीहरू गर्नुपर्छ भनेर सबैलाई अब कलाकारहरू सबैलाई नै मैले हजुर भने अनि उहाँहरू पनि फेरि रेडी हुनुभयो अनि 40% यो सुटिङ हामीले जुन गरेको थियौँ त्यो कम्प्लिट भयो अनि प्रभुको अनुग्रहले गर्दाखेरि अनि त्यसको बादमा हामीले फेरि यो पोस्टमा हामी गयौँ है अनि पोस्टहरू हामीले गरेर यो 26 डिसेम्बर यो लास्ट इयर 2025 त्यसमा चाहिँ हामीले रिलिज गर्न सक्यौँ अनि यसमा लाग्छ कि मलाई प्रभुले यो प्रभुकै मतलब कामको लागि यो बोलावटै हो जस्तो लाग्छ किनभने कम्प्लिट भयो है म धेरै खुसी छु प्रभुलाई धन्यवाद चढाउँछु अनि यही फिल्डमा नै मेरो सायद बोलावट हो सैतानले बाजा बिघ्नलाई ल्याए तापनि यो परमेश्वरले जुन कुरो उहाँको महिमाको लागि गर्दैछ भन्ने कुरोलाई चाहिँ उहाँले छोड्नु भएन मलाई है अनि उहाँले भन्नुभएको छ म तिमीलाई कहिले पनि छोड्दिनँ कहिले त्याग्दिनँ भन्नुभएको छ त्यही मैले वचनहरू मैले दावा गरेँ धेरै वचनहरू मैले क्लेम गरेँ है अनि त्यसको बादमा म चङ्गाई भएर चाहिँ यहाँ आएँ अनि मेरो बोलावट चाहिँ लाग्छ यही हजुर फिल्म क्षेत्रमा मैले प्रभुको लागि सेवा गरेर मैले जुन जानेको कुरोहरू है आफूले जानेको कुरोहरू चाहिँ गर्दै म अगाडि बढ्छु अनि यो मात्र होइन यो यसको बादमा फेरि अरू मुभीहरू पनि निकालेर अनि जो जो परमेश्वरको जनहरू छ उहाँहरू यस हामीसँग जोड्नु चाहनुहुन्छ भने नि उहाँहरू जोडिन सक्नुहुन्छ है अनि यो हामीले फिल्डहरू पनि हामीले उपलब्ध गर्छौँ उहाँहरूलाई हामी मतलब नेपाल यो इन्डिया है हाम्रो दार्जिलिङ नेपालको हामी एउटै प्रभुको जनहरू हौ होइन अन्त हामी हजुर त्यो प्रकारले नि हामी गर्न सक्छौँ।
0: जस्तो यो चलचित्रमा कस्तो कस्तो कलाकारले अभिनय गर्नुभएको छ?
1: हजुर यो चलचित्रमा त तपाईँको दार्जिलिङको वरिष्ठ कलाकारहरू हुनुहुन्छ सबैजना मतलब क्रिस्चियन हुनुहुन्न जातिहरू पनि हुनुहुन्छ कतिजना तर कलाकारहरू चाहिँ एकदमै एकदमै राम्रो वरिष्ठ कलाकारहरू नै हो र पनि हामीले अब के गरेको छ भने एउटा वर्कसपहरू हामीले धेरै वर्कसपहरू पनि गऱ्यौँ किनभने त्यो सुटिङको अगाडि चाहिँ हामीले प्री प्रडक्सनमा चाहिँ धेरै ध्यान दियौँ है अनि हामीले होमवर्कहरू धेरै गऱ्यौँ अनि त्यसलाई अब डायलगलाई कसरी डेलिभरी गर्नुपर्छ भन्ने कुरो यसमा डायलगहरू त बेसी त छैन किनभने अब मुभीमा एउटा मुभीमा तपाईँलाई पनि थाहा छ सो डोन्ट टेल भन्ने होइन त्यो फर्मुला छ अनि हामीले र पनि त्यो डायलग डेलिभरी गर्नु एउटा नाटकीय ढङ्गले नभएर चाहिँ एउटा नेचुरल हुनुपर्छ है त्यसमा चाहिँ हामीले ध्यान पुरा दिएको छौँ अनि फिल्ममा त धेरै हामीले मेहनत त एकदमै पुरै मेहनत गरेको छौँ जो तपाईँहरूले अब हेरेर चाहिँ चाल पाउनुहुन्छ है।
0: जस्तो प्रकाश सर जस्तो यो फिल्ममा पढेर आउँदा राम्रो कि अब आउने पुस्ता पनि छन् होइन उनीहरूलाई अन द स्पोट पनि कतिजना अब कलाकारितामा लागिरहेको हुन्छन् तर यो क्षेत्र अभिनय सिकेर आउँदा राम्रो कि कस्तो सरसल्लाह दिन चाहनुहुन्छ आउने पुस्तालाई? जस्तो तपाईँले पनि सायद सिक्नुभयो होला होइन अनुभव हजुरसँग धेरै छ अलिकति बताइदिनुहोस् न आउने पिँढीको लागि।
1: यसमा के छ भने अब पढ्नु त पढ्नुपर्छ होइन पढ्नुपर्छ किनभने जुन हामीले शिक्षा जुन क्षेत्रमा शिक्षा हामीले लियौँ भने चाहिँ त्यसलाई चाहिँ धेरै हामीले राम्रोसँग अगाडि बढाउन सक्छौँ है। यसमा चाहिँ मैले त पढेको मतलब पढेको पनि छु मैले यसमा कतिवटा कुरोहरू मैले पढेको छु पढेको भन्दा पनि मैले पढेर पनि मैले गरेँ है पढेको भन्दा पनि पढेर पनि अब एउटा अनुभव मतलब बटुल्न सक्ने रहेछ धेरै अब अनुभव पनि हामीले बटुल्नुपर्छ अनि शिक्षा त लिनै पर्छ शिक्षा के कसो हो एउटा यो सानोतिनो ट्रेनिङ भए पनि है यो वर्कसपहरू छ भने त्यो गरेर पनि शिक्षा त लिनै पर्छ अनि शिक्षा लिएपछि मात्रै त्यो अगाडि जुन कुरो आउँछ जुन कुरो निस्किन्छ होइन त्यो कुरो एकदम राम्रो भएर जान्छ।
0: हजुर जस्तो यो फिल्मको सुटिङको दौरानमा होइन तपाईँले विभिन्न लोकेसनहरू प्रयोग गर्नुभयो होला अलिकति यो सुटिङको तिता मिठा अनुभवहरू बताइदिनुहोस् न होइन सुटिङ स्पोटमा निकै रमाइला कुराकानी दुःखका कुराहरू तिता मिठा अनुभवहरू पक्कै हुन्छन् होइन के छन् त्यस्ता भुल्नै नसकिने क्षणहरू?
1: यसमा चाहिँ कस्तो छ भने यो एउटा ऱ्याप्चर फिल्म चाहिँ यो ऱ्याप्चर यो चलचित्र चाहिँ एउटा यसलाई के भन्नु एउटा घटनाको ले भएको कारणले गर्दा कलाकारहरू धेरै छन् यसमा धेरै कलाकारहरू छन् अनि जो कलाकारहरू उहाँहरू हुनुहुन्छ उहाँलाई एकदम सुटिङमा बोलाउनु पनि एउटा एकदम टाइम टेबल सबै मेन्टेन गरेर बोलाउनु पर्यो है। अब जस्तै अब 12 कलाकारहरूले आज गर्दैछ भने कोही बेला एउटा कलाकार ढिलो आइदिने है अरूलाई अलिकति एफेक्ट पर्ने त्यो त अब त्यता भइगयो होइन कुरोहरू र पनि उहाँहरूले पनि अब धेरै राम्रोसँग नै अब टाइमहरूलाई पालन गरेर है आइदिनुभयो अनि सबै राम्रोसँग नै एउटा हामीले कस्तो भन्यौँ एउटा परिवार जस्तो भएर हामीले गऱ्यौँ है जे पाक्छ खानापिनाहरू हामीलाई खाँदै अनि त्यो सुटिङलाई हामीले अगाडि हामीले बढायौँ अनि यसमा चाहिँ अब कतिपल्ट पानीहरू पर्छ कतिपल्ट अब धेरै कुरोहरू अब के भन्नु अब हाम्रो दार्जिलिङ खरसाङमा चाहिँ सानो ठाउँ भएको कारणले रिसोर्सेसहरू चाहिँ अलिकति कम्ती नै छ है हामीले भनेको जस्तो कुरोहरू हामीले त्यति पाउन सक्दैनौँ अनि त्यही रिसोर्सेसको अभाव हुँदाहुँदा पनि हामीले कुनै ठाउँमा पनि हामीले कम्प्रोमाइज नगरिकन हामीले यो मुभी बनाएको छौँ अनि त्यही धेरै अब त्यो त पन्नाहरू छ धेरै चाहिँ मिठो पन्नाहरू पनि दिएको छ।
0: जस्तो हजुरले भन्नुभयो यो फिल्म चाहिँ 2 भन्दा बढी छ
1: 2 घन्टा 26 मिनट जस्तो हजुर
0: यति लामो स्टोरी छ कथा छ दर्शकहरू बाँधिराख्न सक्छ अहिले?
1: हजुर अहिलेसम्म दर्शकहरू ले जसले हेर मतलब हेरिसक्नुभयो उनीहरूले चाहिँ मतलब आजै आउँछ होला भनेर हामीले पर्खेको थियौँ मतलब हेर्दै हेर्दै सकिहाल्यो भन्ने हजुर कुरो हजुर गर्नुहुँदैछ होइन अनि यो 2 घन्टा 26 मिनटको जुन यो स्क्रिप्ट अब मेन त मुभीमा अब तपाईँको स्क्रिप्टै हो स्क्रिप्ट राम्रो छ भने चाहिँ मुभी राम्रो जान्छ. स्क्रिप्टमा कहाँ के गर्नुपर्छ होइन, कसलाई कति बेला ल्याउनुपर्छ, त्यो स्क्रिप्टिङ भन्छ त्यसलाई, त्योहरू याद गर्नु पऱ्यो, रेजोल्युसनहरू याद गर्नु पऱ्यो. घटना यो घटनादेखि अर्को घटना गर्दाखेरि मानिस चाहिँ मतलब कन्फ्युज चाहिँ नहोस् दर्शन है. अब मतलब कहाँदेखि कहाँ जाँदैछ यो मुभीको कथा. अब एकपल्ट कथा मात्रै सररै गएर त्यही कथामा बाँधिएपछि चाहिँ त्यो दुई घण्टा हामीले बाँध्नु चाहिँ एकदम सकिने रहेछ. अनि तर अब कतै अब लिङफाङ भएपछि अब तपाईँको कहाँदेखि कता गएपछि घटना को हो, कसको आमाको को हो, कसको बाबाको हो, दर्शकहरूलाई कन्फ्युज भएपछि चाहिँ अनि त्यसमा चाहिँ अब दर्शकहरूले त्यो चलचित्र चाहिँ मन पराउनु हुँदैन रहेछ भन्ने कुरो मलाई थाहा लाग्यो. अनि यो स्क्रिप्टमै तपाईँको कुरा काटेको स्क्रिप्टमै तपाईँको दुई वर्ष त स्क्रिप्ट गर्न लाग्यो, यसलाई स्क्रिप्ट लेख्नुलाई दुई वर्ष लाग्यो. अनि यो ऱ्याप्चरको अब घटना चाहिँ किनभने मैले सबैले सिकेर आएको हुँदैन है, जन्मदेखि नै आफैले मतलब अरू ठुलो बडाहरूको पनि हामीले उहाँहरूबाट पनि सजेसनहरू लिनुपर्छ. अनि यो ऱ्याप्चरको विषयमा चाहिँ जुन हामीले मैले बनाउने निर्णय गरेँ, पहिले चाहिँ मैले रिसर्च गरेँ है के हो ऱ्याप्चर कस्तो हो. अनि त्यसको बादमा चाहिँ हाम्रो ठुलो गुरुजनहरू ठुलो गुरुजनहरू हुनु थियो, मेरै पापाकै साथीहरू मतलब उहाँलाई पापालाई पनि भाइ भन्नु, अनि पास्टरहरू अगुवाहरूलाई मैले सोधेर यो के हो कस्तो किसिमले हुन्छ है, किनभने यसमा चाहिँ एउटा सानो एउटा खोट पनि नहोस् अनि अरूले मतलब भन्ने मौका पनि नपाओस्, किनभने एउटा रिसर्च नगरिकन बनाएको फिल्म चाहिँ मतलब राम्रो हुँदैन है. अनि त्यसमा अब ऱ्याप्चरमा चाहिँ कस्तो के हुन्छ त्यो विषयलाई लिएर त्यहाँदेखि कथा बुनाइ है, कथा बुनाइमा छ. अनि यो स्क्रिप्ट चाहिँ कम्प्लिट हुनु नै तपाईँलाई दुई वर्ष चाहिँ लाग्यो.
0: एउटा फिल्म राम्रो बन्नको लागि के पक्षहरू चाहिँ रहेछ
1: यो हजुर? फिल्ममा त हजुर धेरै नै चाहिन्छ. अब एउटा तपाईँको मेन त अब स्क्रिप्ट हो
0: हजुर,
1: स्क्रिप्टलाई अब जीवन्त बनाउनलाई कलाकारहरू चाहियो, त्यही अनुसारको कलाकार चाहियो. किनभने अब एउटा बाउको रोल गर्दैछ भने अब मेरो त्यो मैले अब सम्झेँ होइन, बाउ यस्तो हुनुपर्छ भन्ने, त्यही बाउ नै अब चाहियो, त्यही बाउ नै चाहियो, यस्तो खाले बाउ, यस्तो खाले आमा, यस्तो खाले नानी, यस्तो खाले भाइ, उसको काकाको है. अब अरू मतलब मेन क्यारेक्टरहरूमा चाहिँ भन्दैछु मैले. अनि त्यसको बादमा अब जीवन्त बनाउनलाई त्यो क्यारेक्टर राम्रो क्यारेक्टरहरू चाहियो, त्यहाँदेखि वर्कसप गर्नु पऱ्यो उहाँहरूलाई कस्तो किसिमले, तपाईँको सिन यो हो है, अब सुटिङ स्पटमै गएर यो तपाईँले यो डाइलग बोल्नुहोस् यो तपाईँको हो भनेर त भएन. त्यसमा तपाईँले यो बोल्नु हुँदैछ, यो चाहिँ किन बोल्नु हुँदैछ तपाईँले है, यसको अगाडिको सिन कस्तो छ, पछाडिको सिनमा के हुँदैछ, त्यो अनुसार गरेर चाहिँ अनि वर्कसपमा चाहिँ पुरा ध्यान दिनुपर्छ. किनभने तपाईँको यो सुटिङ त केही सुटिङ केही छैन, सुटिङको अगाडि हामीले जति मेहनत गर्छौँ, प्रि प्रडक्सन हामीले जति मतलब होमवर्कहरू गर्छौँ, सुटिङ गर्न सजिलो पर्छ. अनि त्यसमा हामीले अब वर्कसपहरू पुरा गऱ्यौँ. अनि त्यसको बादमा फेरि लोकेसनहरू कुन लोकेसनहरू हामीले गर्नुपर्छ त्यो हामीले त्यो रेडी गऱ्यौँ. अनि त्यसको बादमा चाहिँ फेरि कलाकारहरूले कस्तो किसिमको अब ड्रेस लगाउनु, ड्रेसमा पनि हुन्छ होइन, अब कस्ट्युममा पनि हामीले ध्यान दिनुपर्छ. अब एउटा प्रचारक भएर अब एउटा प्रभुको जन भएर जस्तो सुकै कस्ट्युम लगाएर पनि भएन होइन. अनि कस्ट्युम यस्तो हुन्छ, अब एउटै घरमा तपाईँको दुईजना दाजुभाइ छ भने उसको दाजुको चाहिँ हिस्ट्री के छ, ब्याकग्राउन्ड के छ होइन, उसको बानी बेहोरा के छ, अनि त्यो अनुसारको कस्ट्युम हुन्छ. अर्को दाजुको कस्तो छ, किनभने एउटै घरको दाजुभाइ भिन्नै भिन्नै किसिमको हुन्छ है, एउटा मतलब स्लो बोल्ने हुन्छ, कोही छिटो बोल्ने हुन्छ, त्यसमा पनि ध्यान दिनुपर्छ. त्यसमा ध्यान दिएर हामी गऱ्यौँ. अनि त्यसको बादमा चाहिँ सुटिङ हुन्छ, सुटिङमा पनि अब तपाईँको एउटा एङ्गलहरू पनि सबै लगाएर, किन यो एउटा क्लोजअप दिएपछि तपाईँको क्लोजअप किन दिएको होइन, त्यो पनि माने हुनुपर्छ नि त. त्यसमा तपाईँको त्यो त्यसै मतलब क्लोजअप दिएर त्यसै तपाईँको लङ सर्ट दिएर गरेर त हुँदैन नि, एउटा त्यो त्यसमा पनि जानुपर्छ, त्यसको पनि छ तपाईँको, त्यसको पनि त्यो शिक्षा लिनुपर्छ. किन चाहिँ हामीले त्यो लङ सर्टमा यो सर्ट चाहिँ किन लङ सर्टमा हामीले देखाउँदैछौँ, यो चाहिँ किन क्लोजअपमा देखाउँदैछौँ, अनि त्यो हजुर सबै गरेर चाहिँ त्यसको बादमा अब पोस्टमा आयो. पोस्टमा आएपछि चाहिँ फेरि आफै बस्नु पऱ्यो, किनभने आफै बसेन भने चाहिँ तपाईँको कस्तो हुन्छ भने त्यो एडिटरले त गरिदिन्छ, फेरि कता अर्कैमा पुगेको हुन्छ क्या, हजुर कुन सर्ट हाल्नुपर्ने हो कुन काट्नुपर्ने हो त्यो गरिसकेपछि त्यसको बादमा तपाईँको भोइस डबिङ गर्नुपर्छ. भोइस डबिङ गरेपछि त्यसको बादमा फेरि ब्याकग्राउन्ड म्युजिकलाई ध्यान दिनुपर्छ. ब्याकग्राउन्ड म्युजिकले चाहिँ सिनलाई एकदमै उठाउँछ है. त्यो ब्याकग्राउन्ड म्युजिक कहाँ दिनुपर्छ, कस्तो कस्तो फिल्डमा दिनुपर्छ, त्योहरू सबै हामीले त्यसको ज्ञान हुनुपर्छ। अनि ब्याकग्राउन्ड म्युजिक गरिसकेपछि चाहिँ त्यहाँदेखि फेरि हामी बसेर एकपल्ट हेर्छौँ मुभीलाई है, कहाँनिर साउन्ड ज्यादा भएको छ, कहाँ चाहिँ म्युजिकले यो डाइलगलाई छेकेको छ होइन, छेक्नु भएन त्यो पनि, कहाँ फेरि म्युजिक बढी भएको छ, कहाँ म्युजिक त्यसै मतलब बेकारमा आएको छ होइन, हजुर त्योहरू पनि याद गरेपछि चाहिँ त्यो सबै गरेपछि चाहिँ एउटा मतलब असल
0: फिल्म बन्छ। हजुर ओके, आदरणीय श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज हामीसँग कलाकार फिल्म निर्देशक निर्माता संगीतकार प्रकाश छेत्रीजी हुनुहुन्छ जो दार्जीलिङबाट हुनुहुन्छ र नेपाली भूमिमा पनि उहाँ आफ्नो चलचित्र लिएर आउनु भएको छ र यो चलचित्र कहाँ कहाँ देखाउनु भयो र अब कहाँ कहाँ देखाउँदै हुनुहुन्छ?
1: हामीले तपाईँको दार्जीलिङ भेगमा देखायौँ अनि यता खरसाङमा त्यहाँनिर हामीले देखायौँ अन्त अहिले चाहिँ हामी यहाँ नेपालमा आएका छौँ काठमाडौँमा अनि काठमाडौँमा पनि हाम्रो विश्वासीहरूलाई हामी देखाउन चाहन्छौँ। यहाँ चाहिँ तपाईँको हलमा त्यति पोसिबल नभएको कारणले गर्दाखेरि चाहिँ हामी चर्चमै हामी जति इच्छुक हुनुहुन्छ उहाँहरूसँग गुरुबाबुहरूसँग कुरा गरेर चाहिँ हामीले हजुर देखाउने
0: त्यो शनिबार पनि तपाईँ सही देखाउँदै हुनुहुन्छ।
1: हजुर हाम्रो चन्द्रगिरीमा उहाँ हाम्रो डेभिड सरले मिलाउनु भएको छ, सायद धार्मिकता महिमा मण्डली होला हजुर त्यहाँनिर हामीले
0: देखाउँछौँ।
1: अनि अरू ठाउँमा पनि यो काठमाडौँकै भेगहरूमा अरू ठाउँमा पनि कुराकानीहरू भइरहेको छ अनि हामी सायद यहाँनिर एक महिना जस्तो चाहिँ हुन्छौँ होला अनि एक महिना जस्तोमा चाहिँ कति हुन्छ हामीले देखाएर पछि फेरि के गर्नुपर्ने हो हामी फेरि
0: त्यस्तो। प्रकाश सर अब यो फिल्म त लगानी गरेर तपाईँले बनाउनु भएको छ होइन, लगानी कति लाग्यो र लगानी हाम्रो मार्केट पनि सानो छ कसरी उठाउनुहुन्छ?
1: अब लगानी भन्दा पनि तपाईँलाई म चाहिँ के चाहन्छु भने सबैले हेरोस् होइन, अब लगानी त अब धेरै मतलब लगानी भन्दा पनि मेहनत चाहिँ धेरै छ यसमा। हजुर लगानी त अब यो मात्र एउटा फाइनेन्सियल कुरा आयो होइन, त्यो पनि मैले आफैले जुटाएर बिस्तारै बिस्तारै गरेको, अब कसै यसमा तपाईँको प्रड्युसरहरू कोही छैन निर्माताहरू है, अनि यसमा चाहिँ आफैले नै मैले आफ्नै बलबुदाले गरेको। अनि लगानी त अब धेरै नै लाग्यो किनभने एउटा म्युजिक भिडियो सानो बनाउँदा त लगानी लाग्छ है, यसमा त लगानी लागेको छ, त्योभन्दा पनि मेहनत चाहिँ हजुर धेरै नै लागेको छ। अनि यस यो चाहिँ सबै विश्वासीहरूले नै हेरोस् भनेर म चाहन्छु, जस्तो प्रकारले हाम्रो यहाँ हलमा पनि नलगाएर स्थानीय तहमा पनि हामीले देखाउने प्रयासहरू गर्दैछौँ, अन्त सबैले नै हेरेपछि हेऱ्यो भने चाहिँ राम्रो हुन्छ भने हजुर
0: लाग्छ। जस्तो तपाईँ लामो समयदेखि यो कलाकारितामा हुनुहुन्छ होइन, कहिले काहीँ यस्तो मोड आयो किन यो क्षेत्र रोजेछु भन्ने जस्तो आयो क्या?
1: हजुर त्यस्तो त मलाई आएन किनभने पहिलादेखि नै म यसमा त इन्ट्रेस्टेड है हो, अन्त जो काम आफ्नो मतलब इन्ट्रेस्टमा गरेको छ भने चाहिँ प्रभुले पनि सहायता गर्नुहुन्छ अनि प्रभुको महिमाको लागि गरेको छ भने चाहिँ उहाँले धेरै सहायताहरू गर्नुहुन्छ। र पनि अब कति बेला त्यो बन्दैन होला भन्ने चाहिँ मलाई त्यो जब म बिरामीको अवस्थामा थिएँ है रोजेछु भन्ने चाहिँ होइन, तर यो पिक्चर चाहिँ हुँदैन होला अब कम्प्लिट हुँदैन होला म सक्दिनँ होला भन्ने हजुर त्यो चाहिँ हजुर मलाई आएको थियो। हजुर
0: हजुर भने फेरि पनि यो चलचित्रमा रहेको एउटा गीत हामी राख्न चाहन्छौ, कुन गीत यतिखेर हाम्रो दर्शक र श्रोताको लागि?
1: यसमा एउटा मैले भने नृत्य पनि छ है, ग्रुप डान्स छ नानीहरूले गरेको छ अनि त्यो डाली डाली भन्ने गीत छ, त्यो पनि मैले नै लेखेको अनि सङ्गीत पनि मैले दिएको अनि स्वर चाहिँ हाम्रो मञ्जना राई हजुर मञ्जना सुन्दास पहिला थियो अहिले चाहिँ उहाँ राईसँग विवाह भएर चाहिँ मञ्जना राई भने यो तोरी फुल्यो तोरी बारीमा भन्ने गाउनु भएको छ उहाँ नै हुनुहुन्छ।
0: धेरै धेरै धन्यवाद। अहिलेलाई पनि हामी प्रकाशजीकै शब्द संगीतमा रहेको यो चलचित्रको गीत

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र श्रोता र हाम्रो दर्शकहरूले पनि हामीलाई हेरिरहनु भएको छ। हामी फिल्म स्वर्गीय यात्राका निर्देशक प्रकाश छेत्रीजीसँग कुराकानीमा जोडिरहेका छौँ र सेवकाईका फिल्म क्षेत्रका तितामिठा अनुभवहरू उहाँले हामीलाई सेयर गरिराख्नु भएको छ र यतिखेर कति मण्डलीले फिल्मलाई होइन सपोर्ट गर्दैनन्, सपोर्ट गर्दैनन् भन्नाले चर्चभित्र फिल्म देखाउन मिल्दैन भन्ने पनि धेरै छन् होइन, तपाईँले पनि कतिचोटि भोग्नुभयो होला यो कुरा, के भन्न चाहनुहुन्छ?
1: चर्चभित्र भन्दा पनि हाम्रो उता त चर्चमा त हामीले देखायौँ हलहरूमै, हलहरूमा देखाउन मिल्छ उता, अनि हाम्रो अन्य जातिहरूले पनि मतलब हेर्नुहुन्छ। अनि चर्चभित्र भन्दा पनि अब चर्चभित्र चाहिँ अब फिल्म तपाईँको चलचित्र पनि त्यस्तै किसिमको हुनु पर्यो होइन, अब एउटा लभ स्टोरीहरू भयो चर्चभित्रै त्यो नराम्रो कुरोहरू खाएकोहरू कतिवटा त्यस्तो हुन्छ, अब त्यसमा चाहिँ अप्ठ्यारै हुन्छ त्यस्तो चर्चभित्र देखाउनलाई है। अनि अब चर्च त एउटा आराधना गर्ने ठाउँ हो है, अनि त्यस्तै किसिमको हजुर मतलब मुभीहरू चाहिँ देखाउन सकिन्छ हजुर, तर त्यो चाहिँ अब
0: हेरेर
1: हजुर हजुर हेरेर गुरुजनहरूले हेरेर पहिला हेरेर त्यो पनि गर्न सकिन्छ त्यस्तो।
0: तर कतिजना त्यस्तो पनि हुनुहुन्छ नि फिल्म हेर्नु हुँदैन भन्ने समुदाय पनि हुनुहुन्छ,
1: होइन त्यो फिल्म हेर्नु हुँदैन भन्ने कुरो त होइन, किनभने अब फिल्म त जिजस फिल्म होइन बनेको छ, त्यो त सबैले सबै विश्वासीहरूले नै हेरेकै हो होइन, त्यही किसिमको अझै चाहिँ बनिनुपर्छ। अब चलचित्र चाहिँ अब बाहिरकोलाई अब टक्कर दिनुलाई होइन, बाहिरको जस्तो डान्स कपडाहरू कस्तो किसिमको लगाएको छ त्यही किसिमले पनि हामीले अब यता हाल्यौँ भने चाहिँ त्यो चाहिँ अप्ठ्यारो पर्छ होइन, अनि त्यो अब लभ स्टोरीहरू हुन्छ अब त्यही किसिमकै हामीले उता हेरेर उताको जुन अब संसारिक लभ स्टोरी छ त्यो पनि यता हामीले समावेश गर्यो भने चाहिँ हजुर त्यो चाहिँ अलिक अप्ठ्यारै पर्छ। तर फिल्मले जोले चाहिँ अब शिक्षा दिन्छ होइन, जसले चाहिँ एउटा यो हाम्रोमा चाहिँ तपाईँको यो ऱ्याप्चरको मात्रै यसले सन्देश नदिएर चाहिँ यसले चाहिँ सोसियल मेसेजहरू पनि दिएको छ, जस्तै ड्रग्सको बारेमा छ, फोनको बारेमा, अहिले जेन्डी पुस्तकले फोन कस्तो किसिमले चलाइरहेको छ है, त्यो विषयमा पनि छ, अनि त्यो विषयमा पनि हामीले त्यो कथाहरूलाई त्यो उपकथा भन्छ त्यसलाई चाहिँ त्यहाँ हामीले समावेश गरेको छौँ। अनि त्यही किसिमले मुभी हेर्नुपर्छ तर शिक्षा लिनु पर्यो, अन्त हेर्दालाई झकझकाउने हुनु पर्यो, अनि त्यो मुभी हेरेर चाहिँ मानिसले केही न केही एउटा डिसिसन सन्देश पाउने एउटा डिसिसन लिने होइन, हामीले ए यो मुभी हेरेर चाहिँ मलाई यस्तो भयो हृदयमा मैले आशिष पाएँ होइन, आशिष पाएँ अनि मैले यो कुरो मैले नगर्नु पर्ने थियो अनि प्रभुको लागि आगमनको लागि रेडी तयार हुनुपर्ने रहेछ, हामी विश्वास विश्वासीहरू चर्च गएर मात्रै हुँदैन रहेछ है, हामीले प्रभुको लागि एकदम प्रभुको लागि सबै हामीले आफै बाँचेर अरूलाई पनि बचाएर हामीले यसरी गर्नुपर्ने रहेछ भने एउटा सन्देश चाहिँ त्यो चलचित्रले दिएको हुनुपर्छ अनि हजुर त्यो हेर्नु चाहिँ एकदमै हजुर राम्रो।
0: अब प्रकाश सर म तपाईँलाई छोटो चारवटा क्वेसन गर्नेछु र यतिखेर भने तपाईँलाई म बाल्यकालतिर फर्काउन चाहन्छु, जतिखेर तपाईँ एउटा लगभग 12 वर्षको हुनुहुन्थ्यो होइन
1: हजुर,
0: त्यतिखेर जस्तो जब तपाईँ बाल्य अवस्थामा हुनुहुन्थ्यो आमा बुवाको नजरमा तपाईँ कस्तो बच्चा हुनुहुन्थ्यो त्यतिखेर?
1: त्यतिखेर चाहिँ हाम्रो चाहिँ कस्तो थियो भने बुबा स्ट्रिक्टै हुनुहुन्थ्यो है, अनि त्यो नराम्रो कुरोतिर चाहिँ म लागिनँ, मेरो दाजु पनि लाग्नु भएन, हामीलाई म क्लास 4 पढ्दाखेरि नै उहाँले मलाई सङ्गीतको टिचरकोमा लगेर सुम्पिदिनु भएको थियो,
0: अनि
1: क्लास 4 नै मैले सङ्गीत सिकेको हो, अनि त्यो सङ्गीतहरू सिकेको अनि हाम्रो चर्चकै वातावरण भएको कारणले गर्दाखेरि हाम्रो चर्च कम्पाउन्डमै बसेको कारणले गर्दाखेरि त्यो बाहिरको त्यो त्यति हजुर त्यो उयोहरू साथीभाइहरू साथीहरूसँग पनि गरे हजुर गरे, तर अब एउटा चर्चकै राम्रो सङ्गतहरू नै हजुर पाएँ अनि त्यसमा त्यो बाहिरको कुरोहरू मतलब हामीले गऱ्यौँ न त्यस्तो।
0: हजुर तपाईँ आमा बुवाको नजरमा कस्तो छोरा हुनुहुन्थ्यो?
1: हजुर अब आफैले त आफैलाई राम्रै भन्छ सबैले होइन, हजुर म पनि अब हजुर राम्रै भन्छ।
0: शिक्षकहरूको नजरमा चाहिँ कस्तो हुनुहुन्थ्यो तपाईँ?
1: हजुर शिक्षक हजुर राम्रै थियो अनि हजुर पढ्नुमा पनि म हजुर राम्रै थिएँ, पढ्नुमा लेख्ने विषयमा चाहिँ म धेरै इन्ट्रेस्ट गर्थेँ होइन लेख्नुमा अनि पढ्नुमा पनि म हजुर ठिकै थिएँ।
0: साथीभाइको नजरमा?
1: साथीभाइको नजरमा चाहिँ अब राम्रो साथीहरूको नजरमा त ठिकै थिए, अब अरूले यसो जाउँ उसो जाउँ भने अब उनीहरूले भन्छ होइन, अब त्यसमा चाहिँ म नमान्दाखेरि उनीहरूको नजरमा अब म अब नराम्रै
0: लगभग अब हामी कार्यक्रमको अन्तिमतिर छौँ होइन, धेरैले यतिखेर गुड न्युज एफएम र गुड न्युज टेलिभिजनलाई हेरिराख्नु भएको छ होइन, के भन्न चाहनुहुन्छ हाम्रो दर्शक र श्रोतालाई?
1: यो गुड न्युज एफएम जुन उहाँहरूले सुरु गर्नुभएको छ है, अहिले धेरै वर्ष भयो यो सुनेर धेरै मतलब सुसमाचार प्रसारहरू हुन्छ होइन, मानिसहरूले अब एफएम मतलब सुन्छ, गाउँ बस्तीतिर अरू ठाउँहरूतिर पनि सुन्छ, हामीले पनि यो दार्जिलिङमा नि यसको नाम त छ गुड न्युज एफएम, हामीले धेरै मतलब सुनेको है, पहिलेदेखि हामीले सुनेको, अनि यो जुन तपाईँहरूले योद्वारा परमेश्वरको मतलब सेवाकाईहरू गर्नुहुँदैछ, परमेश्वरको महिमा गर्नुहुँदैछ, अनि परमेश्वरको सबै राज्यको लागि कामहरू गर्नुहुँदैछ, त्यसको लागि तपाईँहरूलाई धेरै धेरै बधाई अनि अगाडि बढ्नुहोस् भन्न चाहन्छु, अनि जति दर्शकहरू छ उहाँहरूलाई पनि भन्न चाहन्छु गुड न्युज एफएम तपाईँहरू सुन्नुहोस्, साथीभाइहरूलाई भन्नुहोस् है, यसमा यस्तो किसिमको गीतहरू एउटा प्रेरणादायक सन्देशहरू अनि तपाईँलाई राम्रो कुरोहरू गर्ने अनि परमेश्वरको नजिक लाने यो किसिमको यो च्यानल छ है, एफएम छ, अनि त्यसमा तपाईँहरू सबैजना सुन्नुहोस् अनि हेर्नुहोस् भन्ने हजुर त्यही चाहन्छु म।
0: धेरै धेरै धन्यवाद प्रकाश छेत्रीजी, हजुरले आफ्नो व्यस्त समय दिनुभयो तपाईँलाई, गुड न्युज एफएमको तर्फबाट यो चलचित्रको सफलताको शुभकामना भन्न चाहन्छु, जुन उद्देश्यको साथ तपाईँले यो चलचित्र बनाउनु भएको छ प्रत्येक उद्देश्य पूरा भएको होस् यही शुभकामना।
1: हुन्छ हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, हाम्रो तपाईँलाई हाम्रो क्यामराम्यानलाई हाम्रो जसले उहाँ रेकर्डिङ गर्नुभएको छ है, सबै टिमलाई नै तपाईँहरूलाई धेरै धेरै धन्यवाद, मलाई बोलाउनु भयो अनि जुन किसिमको कार्यक्रम आज भयो कार्यक्रमहरू है, यसमा तपाईँले परमेश्वरले हामीलाई धेरै आशिष दिनुभएको छ है, अनि यसको लागि तपाईँहरू सबैलाई नै धन्यवाद, परमेश्वरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: आदरणीय श्रोता, कार्यक्रम वरदानमा आज फिल्म निर्देशक संगीतकार निर्माता प्रकाश छेत्रीजीसँग कुराकानी भयो र उहाँले भर्खरै इसाई चलचित्र स्वर्गीय यात्रा तयार पार्नु भएको छ र तपाईँले पनि हेरेर आत्मिक लाभ उठाउनुहोला र जहाँ जहाँ यो फिल्म अब सो हुँदैछ नजिक गएर हेरिदिनुहोला भन्न चाहन्छु र आजका पाहुना प्रकाश छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै र क्यामरामेन सुजन घिमिरे र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम र आजका पाहुना प्रकाश छेत्री पनि बिदा हुन्छौ। धन्यवाद, जय मसीह, नमस्कार।

त्यो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लग अन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईँको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त, जय मसीह।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणका साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि गुड न्यूज एफएम।